0: बदलिदो छ। यस क्रममा समय सापेक्ष व्यावसायिकता र पेशागत दक्षता अभिवृद्धि गर्न नेपाली शान्ति सैनिकहरू पनि क्रियाशील छन्। साइबर आक्रमण, प्रविधि र मानिसको सोचलाई प्रभावित गर्ने अदृश्य रणनीतिहरू शान्ति सैनिकका चुनौतीहरू हुन्। यसतर्फ पनि नेपाली शान्ति सैनिकहरूको ध्यान गएको पाइन्छ। युद्ध कार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुप जङ थापा:
1: Our troops have protected civilians.
2: नेपाली शान्ति सैनिकहरूले सर्वसाधारण नागरिकको सुरक्षा, सुशासन तथा निर्वाचन प्रक्रियामा सहयोग, मानव अधिकारको संरक्षण, मानवीय सहायता प्रवाह, द्वन्द्वग्रस्त समाजको पुनर्निर्माण तथा विविध चुनौतीपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। विश्वको बदलिदो परिस्थिति, प्रविधिको तीव्र विकास, असीमित चुनौती, डिजिटल जोखिम तथा मानसिक क्षेत्रको बढ्दो प्रभावले शान्ति स्थापना प्रतिको हाम्रो दृष्टिकोणलाई समयानुकूल परिमार्जन गर्न आवश्यक बनाएको छ। शान्तिमा लगानी गर्ने विश्वव्यापी आह्वानले शान्ति सैनिकहरूलाई थप सक्षम, प्रविधि मैत्री तथा शीघ्र प्रतिक्रिया दिन सक्ने बनाउँदै भविष्यका चुनौतीहरूको प्रभावकारी सामना गर्न आवश्यक लगानी तथा तयारीको महत्वलाई अझ सशक्त रूपमा उजागर गरेको छ।
3: अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसका अवसरमा विभिन्न शान्ति मिशनमा कार्यरत रही चुनौतीपूर्ण परिस्थितिमा उत्कृष्ट नेतृत्व, उच्च क्षमता र अनुकरणीय कार्य गरी नेपालको गौरव बढ़ाएका सैनिकहरूलाई सम्मान गरिएको छ। सो क्रममा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहसेनानी श्री नारायण गिरी, सहसेनानी श्री भगवान थापा मगर, सहसेनानी श्री नारायण खड्का, हुद्दा रणध्वज राई तथा अमलदार अविनाश चौधरीलाई पदक तथा प्रशंसा पत्र सहित सम्मान गर्नुभयो। शान्ति सैनिक दिवसका अवसरमा गरिएको यस्तो सम्मानले मिशनमा रहँदा बहन गरेको जिम्मेवारीको कदर हुनुका साथै अरूलाई समेत प्रेरणा मिलेको सम्मानित हुनेहरूको भनाई छ।
4: क्याप्टेन नारायण गिरी, श्री बिरदलगन पास्तर ब्यारेक। सम्मानित यो हुँदा मेरो केवल एउटा व्यक्तिको मात्र होइन, मेरो पुरै टिमवर्क टोलीको, मेरो गण अनि नेपाली सेना र वीरेन्द्र शान्ति तालिम केन्द्रले दिएको त्याग र व्यावसायिक तालिमको यो साहसको एउटा परिचय पहिचान पनि हो। यसमा म जाने क्रममा जुन मैले छ महिनाको प्री डिलिभरी तालिममा सिकेका तालिमहरू, स्किलहरूलाई मैले जुन लागू गर्न सके, त्यो नै मेरो साहस, बहादुरी अथवा मेरो टिमको संयुक्त प्रयासले गर्दा हामी सफल हुन सक्यौं र नेपाली सेना र नेपाल राष्ट्रको छविलाई उच्च राख्न सक्यौं। हामी
5: हुद्दा रणध्वज राई, हामी अपरेसन जाँदाखेरि अपरेसनमा बेसमा पेट्रोल इन हुने बित्तिकै त्यहाँ चाहिँ हाम्रो पोस्टरमा चाहिँ अट्याक हाने थियो त्यहाँको विद्रोहीले। त्यस पछाडि हामीले चाहिँ त्यहाँ जवाफ फायर गरे, मालब्यार पनि थियो, मालब्यार मालावी थियो, तिनीहरूले चाहिँ धेरै फायर गिरायो, हामीले पनि तिनीहरूसँगै धेरै फायर गिरायो। त्यहाँ पछाडि तिनीहरू भाग्यो, भागेपछि हाम्रो टोली सुरक्षित भयो, एकदम खुसी लाग्यो। त्यो ठाउँबाट यसरी बाँचेर नेपाल फर्किनु पायो त्यसमा खुसी भयो। अब खुसी त्यसै भइगयो, बाँचेर आइयो, अनि अब चिफ साहबको हातबाट अब सम्मान पत्र पाउँदा चाहिँ एकदमै खुसी लागेछ म।
0: यस्तै विश्व शान्ति स्थापनार्थ योगदान दिएका अमलदार स्वर्गीय सुरज लामी छाने र प्युट स्वर्गीय भूपजित राईको परिवारलाई यस वर्ष सम्मान गरिएको छ। यस्तो सम्मानले आफ्नो परिवार भौतिक रूपमा नरहे पनि उहाँहरूको योगदान अजर अमर बनेको अनुभूति मिलेको सम्मानित हुनेहरूको बुझाइ छ।
6: मेरो प्रमिला राई, मेरो श्रीमानको नाम भूपजित राई, हल्का ज्वरो आएको छ, ड्युटी गरिरहेको छु भन्नुभएको थियो, त्यस्तो चिकित्सा पनि हो भन्नुभएको थिएन, र एकैचोटि टेस्ट भएपछि चाहिँ थाहा भयो। युएन सरकारले चाहिँ त्यो आउने रकमहरू दिनुभयो, संस्थाले चाहिँ त्यो पेन्सन, उहाँ भौतिक शरीर नभए पनि उहाँले पाउने भन्दा पनि बेसी मैले सम्मान पाइरहेको छु। हामी संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ नन्द बक्स घर हो, उहाँ घरबाट पनि सम्झिराख्नुहुन्छ, त्यस्तो प्रोग्रामहरू भयो भने बोलाइराख्नुहुन्छ उहाँहरूले पनि। उहाँ बितेर गयो भने मान सम्मान उहाँहरूले दिने इज्जत एकदम पाइरहेको छ।
7: माया गुरुङ, सुरज लामी छन्, यो साउन महिनामा अठारको 5 महिना भएको थियो होइन, फागुनमा जानुभयो, साउनको 7 गते चाहिँ त्यस्तो भएको थियो, उहाँले त्यो एक्सिडेन्ट भएको भन्ने कुरा चाहिँ सुनेको थिएँ मैले। आर्मीको तर्फबाट त अब पाउन तपाईँहरूले सम्मान त अब सुविधाहरू त पाइरहेको छु होइन।
3: शान्ति सैनिकहरूको चर्चा गरिरहँदा दक्ष शान्ति सैनिक तयार गर्न वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यहाँ सञ्चालन हुने तालिमलाई छुटाउन सकिँदैन। दक्ष शान्ति सैनिक तयार गर्न केन्द्रको भूमिका कस्तो छ त? वीरेन्द्र शान्ति तालिम केन्द्रका तालिम अधिकृत सेनानी श्री निर्मल बानिया।
8: शान्ति कार्य मिसनको लागि छनौट भई यस तालिम केन्द्रमा एकत्रित हुने सकल दर्जालाई संयुक्त राष्ट्रसंघको ट्रेनिङ पोलिसी र गाइडलाइनमा आधारित भई 14 हप्ता अवधिको प्री डिप्लोमेन्ट तालिम सञ्चालन गराउँदै आइरहेको छौं। यस अवधिमा विशेष गरी बेसिक मिलिटरी स्किल्स, UN पीस ऑपरेशन्स, रिइन्फोर्समेन्ट ट्रेनिङ प्याकेज, मिशन स्पेसिफिक तालिम र अन्तिम चरणमा इन्टिग्रेसन तथा इभ्यालुएसन गरी विभिन्न 5 चरणमा तालिम सञ्चालन हुँदै आइरहेको छ। अब हालको बदलिदो मिशन वातावरणमा अपरेट गर्न सक्ने सक्षम शान्ति सैनिक तयार गर्ने उद्देश्यका साथ सकल दर्जालाई एक विज्ञापन कायम गरी अपरेसनल माइन्डसेट र विल टू अपरेटको भावना विकास गर्न तालिमको दौरान विशेष गरी बेसिक सोल्जरिङ स्किल्स र UN पीस अपरेसनसँग सम्बन्धित विविध विषयवस्तु लगायत सिनारियो बेस अभ्यासहरूमा जोड़ दिई सकल दर्जाको क्षमता विकास गरी अब्बल शान्ति सैनिक तयार गर्न यस तालिम केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।
0: नेपालमा रहँदा गरेको तालिम र पूर्व तयारीले शान्ति सेनामा तैनात हुने फौजको क्षमता र कार्यकुशलताको मापन हुने गर्दछ। त्यसैले पेशागत ज्ञानसँगै मानव अधिकारको संरक्षण, बहुसांस्कृतिक समन्वय, लैंगिक समानता, नागरिक सुरक्षा, साइबर सुरक्षा, ड्रोन प्रविधिको चेतना र मानसिक स्वास्थ्य व्यवस्थापन जस्ता विषय समेत महत्वपूर्ण पक्ष बन्ने गरेका छन्। यी सबै पक्षलाई सम्बोधन गर्ने गरी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले तालिम प्रणालीलाई आधुनिक र प्रविधि मैत्री बनाउँदै लगेको छ। केन्द्रपति सहायक रथी श्री सुरेश हमाल।
9: विश्वमा बढ्दै गएको नयाँ सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले शान्ति सैनिकहरूको तालिमलाई समय सापेक्ष, व्यवहारिक र मिशन केन्द्रित बनाउँदै आएको। यस सन्दर्भमा शान्ति सैनिकहरूलाई डिजिटल टेक्नोलोजी, साइबर सेक्युरिटी सम्बन्धी चेतना र ज्ञान, इन्फर्मेसन म्यानेजमेन्ट, जसभित्र मिस इन्फर्मेसन, डिस इन्फर्मेसन, मेल इन्फर्मेसन र हेट स्पिचका कुराहरू आउँछन्, त्यसको सम्बन्धी ज्ञान र मिशन रिपोर्टिङ सिस्टम सम्बन्धी ज्ञान प्रदान गर्दै आएको छ। साथै मिशन एरिया मा प्रयोग हुने आएका GPS सिस्टम, नाइट भिजन, रेन्ज फाइन्डर, डिजिटल कम्युनिकेसनमा प्रयोग हुने इक्विपमेन्ट तथा अन्य मिशन सपोर्ट टेक्नोलोजी सम्बन्धी सैनिकको ज्ञानको दायरा अभिवृद्धि गर्दै व्यक्ति तथा शान्ति सेना युनिटको सिचुएसन अवेरनेस र फर्स्ट प्रोटेक्सनको क्षमतालाई मजबुत बनाउने प्रयास समेत गरिएको छ।
3: नेपाली सेनाले संयुक्त राष्ट्रसंघको झण्डामुनि रहेर विश्व शान्ति स्थापना कार्यमा योगदान दिन थालेको झन्नै 7 दशक पुग्न लागेको छ। यसबीच विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा तैनाथ भई विश्व शान्ति स्थापनामा आर्जन गरेको ज्ञान, अनुभव र सीपलाई सदुपयोग गर्दै 2043 सालमा 5 खाल तालिम शिविरका रूपमा स्थापना भएको तालिम केन्द्रको विस्तारित रूप नै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र हो। यस केन्द्रमा प्रदान गरिने तालिमले मिशनमा शान्ति सैनिकहरूलाई आफ्नो जिम्मेवारी अनुरूप कार्य गर्न सहज बनाउने गरेको छ। केन्द्रले प्रदान गरेको तालिमको प्रभावकारिता र मिशन अनुभव साट्दै जमदार दिवस खड्का र सहसेनानी श्री नारायण खड्का।
10: ड्राइभिङको सम्बन्धमा अब हाम्रो यहाँको र सुडानको लेनहरू फरक पर्छ, त्यो लेनहरू प्र्याक्टिस गर्नुपर्ने हुन्छ। यहाँनिर हामीले राइट स्टेरिङमा बसेर ड्राइभिङ गरिरहेछ भने वहाँनिर लेफ्ट स्टेरिङ हुन्छ। अफेन्सिभ भन्दा पनि डिफेन्सिभ ड्राइभिङहरू महत्वपूर्ण हुन्छ। त्यहाँनिर चाहिँ स्पिड कति निर्धारण गरेको छ त्यहाँको सरकारले त्यो अनुसारको र अनि ट्राफिक रुलहरू चाहिँ पर्याप्त मात्रामा सिकेर जानुपर्ने हुन्छ। त्यहाँ प्रयोग हुने कुराहरू नै सिकाएको हुन्छ, यहाँको तालिममा चाहिँ मिसन केन्द्रित गरेरै सिकाएको हुन्छ, त्यही भएर सबै कुराहरू उपयोगी नै हुन्छ। यो तालिमले अब युनिटमा चाहिँ अब विभिन्न कार्यहरूमा चाहिँ इन्गेज हुने र यहाँ बिपिओटिसीमा चाहिँ एकीकृत भएर तालिम गर्ने र तालिममै सम्पूर्ण ध्यान केन्द्रित हुने हुँदाखेरि यहाँको तालिमले चाहिँ पूर्ण इफेक्टिभ गराउँछ।
11: म तैनात भएको एसआरपीबी कार मिशनमा चाहिँ मैले त्यहाँको अवस्था भन्नुपर्दा चाहिँ स्थानीय नागरिकको मन जित्नका लागि गरेका क्रियाकलापहरूमा चाहिँ सम्मानजनक व्यवहार, प्रभावकारी संचार, सांस्कृतिक संवेदनशीलता र सीमितमा चाहिँ एकदमै महत्वपूर्ण रहेको थियो, जसमा चाहिँ हामीले चाहिँ स्थानीय समुदायको चाहिँ आवश्यकता बुझेका थियौँ र उनीहरूको समस्या बुझेर र साना समुदायको चाहिँ सहयोग कार्यक्रम सञ्चालन जस्तै कुनै पनि स्कूलमा चाहिँ विद्यार्थीहरूलाई कपी किताबहरू बाँडेर कुनै पनि व्यक्तिहरूलाई चाहिँ घाइते बिरामी भएको छ भने त्यो स्थानमा गएर फर्स्ट एडहरू गरेर हो त्यो भएको कारणले गर्दा चाहिँ हामी कुनै पनि स्कर्ट मुभहरू हिँड्दा पनि फ्रेन्डली बिहेभियर भएको थियो, जसले गर्दा चाहिँ हामीलाई मिसन इन्भाइरोमेन्टमा एउटा सराउन्डिङमा चाहिँ घुलमिल भएर कार्य गर्नलाई चाहिँ एकदम सहयोग पुगेको थियो।
0: यसरी आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षासँगै मानवीय सेवा र विकास निर्माण सम्मका कार्यमा समेत नेपाली शान्ति सैनिकहरू खटिरहेका छन्। यस्ता कार्य मार्फत नेपाली शान्ति सैनिकहरूले हरेक मिशनमा त्यहाँका नागरिकहरूको मन जित्दै आएका छन्। यसैको उदाहरण हो सेन्ट्रल अफ्रिकन रिपब्लिक स्थित मिंगला क्षेत्रका नागरिकको यी भनाई।
12: मेरो नाम सिल्वान हो, म गाउँको मुखिया हुँ। नेपाली सेना हाम्रो सुरक्षाको लागि आएका छन्। हामी उहाँहरूलाई विशेष सम्मान र धन्यवाद व्यक्त गर्दछौ।
13: मेरो नाम एन बुलुङ्गा दासिने पायोड हो, म मिङ्गला स्कूलको प्रधानाध्यापक हुँ। हाम्रो विद्यालयमा शान्ति सैनिकको आगमनले हामी निकै खुसी भएका छौँ। उहाँहरूले हाम्रो लागि गरेको सुरक्षाले हामी निर्धक्क छौँ। उहाँहरू हाम्रो सुरक्षाका लागि सक्रिय हुनुहुन्छ, यसका लागि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
3: पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले उत्कृष्ट शान्ति सैनिक तयार मात्रै गरेको छैन, यसबाहेक स्थानीय स्तरमा शान्ति सुरक्षा र समन्वय कायम गर्न खेलेको भूमिका पनि उत्तिकै प्रशंसनीय भएको ठान्नुहुन्छ काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोपाल अधिकारी।
14: नेपाललाई विश्व मञ्चमा चिनाउनको निमित्त शान्ति सेनाले ठूलो योगदान गरेको छ। त्यति मात्रै होइन, संसारबाट शान्ति कायम गर्नको निमित्त पनि जुन हाम्रा नेपाली सेनाले गएर शान्ति सेनाको योगदान निर्वाह गरेको छ, त्यो चाहिँ म सधैँ सराहना गर्छु। विश्वमा शान्ति स्थापना गर्नको निमित्त यहाँबाट हामी तालिम प्रदान गर्छौँ, त्यसकारण यो ठाउँले गर्व गर्ने एउटा त्यो कुरो भयो र यो समग्र जिल्लालाई जिल्लाको शान्ति सुरक्षामा पनि यसले भूमिका निर्वाह गर्छ। यहाँको स्थानीय विकासमा पनि यो शहरीकरणको निमित्त पनि यो ठाउँमा यसको स्थापनाले गर्दाखेरि ठूलो मद्दत पुगेको छ। यहाँ चाहिँ कस्तो हुन्छ भने एउटा त हाम्रो विपद व्यवस्थापनमा पनि आवश्यक पर्यो भने जस्तो अन्यत्र छ हाम्रो गढ छ त्यसले हेर्छ, तर त्यसभन्दा बाहिर चाहियो भने यो क्षेत्रमा यहाँबाट भएको नेपाली सेनाको फौजहरूले गएर चाहिँ विपद व्यवस्थापनमा पनि काम गर्नुहुन्छ, होइन, विपदका घटनाहरूमा काम गरिराख्नु भएको हुन्छ। त्यति मात्रै होइन, आम जनतालाई के हुन्छ भने यहाँ नेपाली सेना छ भनेपछि एउटा शान्ति सुरक्षा र अमन चयनको अनुभूति हुन्छ। यो सुरक्षा भनेको अनुभूति गर्ने कुरा हो। यहाँ यत्रो ठूलो सुरक्षा बेस यो रहेको हुनाले पनि ढुक्क हुनको लागि मद्दत पुगेको छ।
0: श्रोता, केन्द्रको यी र यस्तै योगदानका कारण आज हाम्रा शान्ति सैनिकहरूले विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्तिका दूतका रूपमा कुशलतापूर्वक कार्य गरिरहेका छन्। शान्ति विश्वकै साझा एजेण्डा हो। मानिसको रंग, रहन सहन, भाषा, संस्कृति, धर्म, नागरिकता, विचार, इच्छा फरक हुन सक्दछन्, तर विश्व कल्याणका लागि शान्तिको विकल्प हुन सक्दैन। यस वर्ष अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसको नारा शान्तिमा लगानीको मूल मर्म पनि यही नै हो।
12: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाई सँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।
15: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
16: अहिले बिहानको ठीक 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 2 गते मंगलबार, जून 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वितीया तिथि, अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: 2.93 खर्ब बराबरको प्रदेशको बजेट, पूर्वाधार कृषि पर्यटन र रोजगारी प्राथमिकतामा, घटेको कच्चा तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने।
1: राहुल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया शुरू, नेपाललाई सघाउन चीन तयार। विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके 2 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क पढ़न पाउने।
0: तोडिएको 7 महिनापछि सुनकोशी मरीनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउनै कठिन।
1: इरानसँगको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको राष्ट्रपति ट्रम्पको भनाई, शुक्रबार औपचारिक घोषणाको तयारी। मध्य पूर्वको द्वन्द ट्रम्पको असफल नीति रहेको टिप्पणी।
0: र उरुग्वे अनि साउदी अरेबिया, बेल्जियम र इजिप्ट बराबरीमा रोकिए, भोलि बिहान 5 खेल हुने। अर्जेन्टिना र अल्जेरिया भिड्दा डीआर कंगोले पोर्चुगलको सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रदेशहरूले सार्वजनिक गरेको बजेटको विश्लेषण।
1: संघीय सरकारले बजेट सार्वजनिक गरेको 2 सातापछि मात्रै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याएका छन्। प्रदेशहरूले कुल करिब 2.93 खर्ब रूपियाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। अधिकांश प्रदेशले भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता राखेका छन् भने कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, रोजगार सृजना र सामाजिक विकासका कार्यक्रमलाई पनि महत्वका साथ उठाएका छन्। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40.44 करोड़ रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
3: बहुवर्षीय खानेपानी आयोजनाको लागि रू 24.15 करोड़ बजेट विनियोजन गरिएको छ।
1: भौतिक पूर्वाधारमा सबैभन्दा बढ़ी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च विहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11.22 करोड़ संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँड बाफत 12.83 करोड़ प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। मध्य प्रदेशले प्रहरी ऐन कार्यान्वयनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
4: मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ।
1: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66.93 करोड़ रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालूतर्फ 22.96 करोड़ रूपियाँ अर्थात 34.31% र पुँजीगततर्फ 43.97 करोड़ रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो।
4: बागमती प्रदेशको प्रति व्यक्ति आय सबै प्रदेशको भन्दा बढ़ी अर्थात 2,644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
1: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1.96 करोड़ विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32.99 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जित बहादुर शेरचनले पुँजीगततर्फ 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
5: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त
4: हुने अनुदानमा निर्भर रहेको छ।
1: कृषि क्षेत्रमा रैथानी बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन फलफूल खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पूँजीगततर्फ 22,71,65,40,000 रूपियाँ तथा चालूतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
5: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि, नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई टेवा पुर्याउने विश्वास दिएको छु।
1: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। प्रदेशमा बढ़दो राजनैतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
6: मध्य प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढ़ाएका छन्। पूँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
1: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनैतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेशले राति अबेर बजेट ल्याएको छ। सुदूरपश्चिम प्रदेशले करिब 38,00,00,000 रूपियाँको बजेट ल्याएको हो।
0: अब रावल आयोगको प्रतिवेदन कार्यान्वयनको प्रसंग। सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अगाडि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको हो। मालपोत र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्ने जानकारी दिइएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताउनुभयो। मन्त्रालयले काम थालिसकेको उहाँले बताउनुभयो। अब सबै सरोकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि उहाँको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोग को प्रतिवेदन अब कार्यान्वयन हुने पनि मन्त्री रावलले बताउनुभयो। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको नेतृत्वको 8-सदस्यीय सहजीकरण समिति पनि गठन गरिसकेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा हिजो छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर कामलाई तीव्रता दिइने र अनुसन्धान गरिने बताउनु भएको छ।
1: नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्य मार्फत आपसी जनताको हितमा केन्द्रित गर्ने बारे छलफल गरेका छन्। चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यी बीच हिजो चीनको बेजिङमा यस बारेमा उच्चस्तरीय छलफल भएको हो। द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढ़ाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा 4 दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नु भएको छ। उच्चस्तरीय भेट बारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभयो, अब आज बेजिङमा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीलाई भेट्न पाउँदा खुशी लाग्यो। हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्र सहितको द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेका छौं। वहाँले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको समेत स्पष्ट पार्नु। जानु भएको छ। परराष्ट्रमन्त्री खनाल र विदेश मन्त्री ईले नेतृत्व गर्नुभएको दुई देशका प्रतिनिधिमण्डल सहितको द्विपक्षीय वार्तामा आपसी मित्रता सद्भाव र सहयोगले चिनिएको नेपाल चीन सम्बन्धको सम्पूर्ण पक्षमा गहन छलफल भएको बेजिङ स्थित नेपाली दूतावासले जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अधिकार प्राप्तिका लागि किसान एकताको प्रभाव
7: एउटै आवाज बनाएर हामी अगाडि किसानका आवाजलाई सुनाउनुपर्छ र भन्नुपर्छ त्यसका लागि सबै एकजुट हुनको लागि म अनुरोध गर्छु।
1: तोडिएको सात महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता क्यान्सरको औषधि पाउने कठिन लगायतका खबर र कार्टुन बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा क्यान्सरको औषधि पाउने कठिन शीर्षकमा खबर प्रकाशित छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोलाटिन र सिस प्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालको ती औषधिको आपूर्ति व्यवस्थापनमा कठिनाई बढ़दै गएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा गिरीबन्धुको फैसला 2.5 वर्षसम्म भएन कार्यान्वयन सर्वोच्चको फेरि ताकता शीर्षकमा नवराज मैनालले खबर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोड़िएको गिरीबन्धु टी स्टेट सम्बन्धी मुद्दाको फैसला 2.5 वर्षसम्म पनि कार्यान्वयन नभएपछि सर्वोच्च अदालतले फेरि ताकता गरेको छ। सो टी स्टेटलाई हदबन्दी भन्दा धेरै जग्गा सट्टापट्टा गर्न दिने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्चले 24 माघ 2080 फैसला गरेको थियो। त्यस्तै बेजिङमा नेपाल चीन परराष्ट्र मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ भने विद्यालय छात्रवृत्ति व्यवस्था व्यवस्थित गर्न सके 2,65,000 विद्यार्थीले पाउँछन् निशुल्क पढ़न शीर्षकमा अर्को खबर प्रकाशित छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 स्पष्ट भनेको छ 5 वर्षसम्म विद्यार्थी भएका निजी विद्यालयले 10% 5 वर्षदेखि 8 वर्षसम्म विद्यार्थी भएकाले 12% र 800 भन्दा बढ़ी विद्यार्थी भएका निजी विद्यालयले 15% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ। विपन्न असहाय दलित जेहेन्दार अपाङ्गता भएका विद्यार्थीलाई उक्त छात्रवृत्ति दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ। ऐनले भने अनुसार विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके देशभर 2.5 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क रूपमा पढ़न पाउने उल्लेख गरिएको छ। त्यस्तै नयाँ पत्रिकाको अर्को खबरमा अघि बढ़ाउँदै नेपाल र सशस्त्र प्रहरीको विधेयक शीर्षकमा पनि अर्को खबर प्रकाशित रहेको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा फ्रीमा विश्वकप हेर्न खोज्दा रित्तीय बैंक खाता शीर्षकमा अजबी पौड्यालले लेख्नु भएको खबर छ। किर्तिपुर बस्ने आचार्य थरका एकजना युवकलाई फुटबल औधि मनपर्छ। विश्वकप शुरू भए त कहाँबाट हेर्ने भन्ने चिन्तामा उहाँको मोबाइलमा एउटा म्यासेज आयो, जहाँ भनिएको थियो फ्रीमा विश्वकप हेर्न चाहनुहुन्छ तलको लिंक क्लिक गर्नुहोस्। लिंक क्लिक गर्दै आफ्नो विवरण भर्दै गए, केही बेरमा उहाँको मोबाइलमा ह्याङ भयो। मोबाइल अफ गरेर अन हुँदासम्म मोबाइलमा भएको मोबाइल ब्याङ्किङ एपबाट रकम ट्रान्सफर गरिसकिएको थियो। दुईवटा बैंकमा भएको रकम रित्तिएपछि उहाँ यतिखेर साइबर ब्यूरोमा रकम फिर्ता हुन्छ कि भनेर धाइरहनु भएको छ। मोबाइलमा स्क्याम लिंकको म्यासेज रोक्नको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ। विश्वकप हेर्ने लोभमा विभिन्न त्यस्ता लिंकहरूमा क्लिक गर्दा जोखिममा पर्ने सम्भावना बढ़ी हुन्छ। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। निर्माण ढिलाइ गर्ने व्यवसायीको खुट्टा भाँच्ने मन्त्रीको अभिव्यक्तिको चौतर्फी निन्दा भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर हो। पूर्वाधार आयोजना अनुगमनका क्रममा धादिङ पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति विवादमा परेको हो। निर्माण व्यवसायीको खुट्टा भाँच्नु समयमा काम नगर्ने निर्माण व्यवसायीलाई त्यस ढंगबाट कार्यवाही गर्नुपर्ने अभिव्यक्ति उहाँले दिनुभयो र त्यसको सर्वत्र आलोचना पनि भइरहेको छ। नागढुङ्गा मुस्लिम मुगलिन सड़क आयोजना अन्तर्गत नौबिसे मल्लेखु सड़क खण्ड अनुगमनको क्रममा उहाँले लामो समयसम्म सड़क विस्तारमा भइरहेको ढिलाइको बारेमा जानकारी लिन कोशिस गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभाको हल अझै तयार नभएको बारेमा पनि सभामुख र निर्माण व्यवसायीको बीचमा भनाभन भएका केही खबरहरू र दृश्यहरू पनि सार्वजनिक भएका छन्। 15 जेठमै बजेट भाषणका लागि तयार हुने प्रचार गरिएको संसद भवनको निर्माणाधीन प्रतिनिधि सभा हल असार लाग्दा पनि तयार नभएपछि सभामुख डोल प्रसाद अर्यालले हिजो निरीक्षण गर्नुभयो। सभामुख अर्यालले अन्तिम समय तोक्न र नसकिए दैनिक करोड़ जरिवाना लगाउनुपर्ने चेतावनी दिनुभयो। नदिने हो भने हरेक दिन 1 करोड़ जरिवाना गराउने भनेर निर्णय गरौं, यस्तो पनि हुन्छ? सभामुखले भन्नुभयो, एकपटक शहरी विकास मन्त्री र सचिवलाई बोलाउं अनि बसौं, यो मजाक गरे जस्तो भयो नि भनेर उहाँले निर्माण व्यवसायीलाई भन्नुभएको छ। असार लाग्दा पनि भित्रिएन मनसून शीर्षकमा एम बमले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर छ। यस वर्ष असार लागिसक्दा पनि मनसूनी वायु नभित्रिँदा किसान चिन्तित छन्। असारसँगै धान रोपाई हुने भए पनि यसपटक ढिलो गरी मात्रै मनसून भित्रिने र कमजोर प्रणाली रहेकाले पानी कम पर्ने आकलन गरिएको हो। नेपालमा सामान्यतया 13 जूनमा मनसून प्रवेश गर्ने सरदर अनुमान हो। गत वर्ष 2 साता अघि मध्य जेठमै मनसून भित्रिएको थियो, तर प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो बन्ने क्रममा समेत रहेकाले यसपटक मनसूनमा प्रभाव परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज कुमार पुडासैनीले बताउनु भएको छ। पश्चिम तराईमा ताता हावा कायमै छ। स्थानीय वायुका कारण कोशी र गण्डकी तथा देशका पहाड़ी क्षेत्रमा पानी परिरहेको छ, तर तराई त्यसमा पनि पश्चिम तराईमा भने तापक्रम उच्च छ। सोमबार हिजो नेपालगंजमा अधिकतम तापक्रम 39.5 डिग्री सेल्सियस मापन भयो। धनगढ़ीमा 39, भैरहवामा 37.8 र सिमरामा 36.2 डिग्री सेल्सियस मापन गरिएको छ। तोडिएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का परेको बारेमा विमल खतिवड़ाले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। भिक्षु टोली र अल्लोका लुम्बिनीमा शीर्षकमा मनोज पौडेलले लेख्नु भएको खबर पनि छ। शान्तिको सन्देश फैलाउन विश्व पदयात्रामा निस्किएको भिक्षुहरूको टोली लुम्बिनी आइपुगेको हो। टेक्सासको फोर्ट बर्थ स्थित भियतनामी बौद्ध ध्यान केन्द्रबाट 26 अक्टोबरमा यो पदयात्रा शुरू गरिएको थियो। त्यसक्रममा 108 दिनसम्म हिँडेर 3,700 किलोमिटर पैदल यात्रा गरिएको थियो। भियतनामी भिक्षु पन्या करको नेतृत्व टोलीमा अलोका नामको कुकुर पनि सहभागी थियो। वाक फर पीस अर्थात शान्तिका लागि पदयात्रा नाम दिएको शान्ति पदयात्रामा भिक्षु पन्या करको नेतृत्वको टोली र अलोका आइतबार साँझ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको खबरमा उल्लेख गरिएको छ। एसईका करिब 1,000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन् शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। एसईमा सहभागी करिब 1,000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1,000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये 31,855 जनाको पुनर्योग प्रयोगको नतिजा प्रकाशित भइसकेको छ। करिब 1000 विद्यार्थीको नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। तथ्याङ्कमा 2335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात विविध कारण नतिजा स्थगिततर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एक भन्दा बढ़ी पटक आवेदन दिएका कारण पनि तथ्याङ्क 1000 भन्दा बढ़ी देखिएको अधिकारीले बताउनु भएको छ। त्यसै गरी अर्को खबर छ, नागरिक दैनिकको बाहिरी पन्नामा गुणस्तर जाँच नाममा चियामा भारतीय अड्चन, 53 चिया उद्योग बन्द, किसान चिन्तित शीर्षकमा भीम चापागाईले यो इलामबाट लेख्नु भएको खबर हो। वर्षभरको मेहनतपछि हरियोपत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि किसानहरू चिन्तामा छन्। त्यहाँका चिया उद्योग सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिया उद्योगीले आइतबार बन्दको घोषणा गरेपछि किसानहरू थप चिन्तामा परेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको बताउनु भएको छ। क्यानाडामा जारी G7 शिखर सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनसँगको भेट वार्तापछि ट्रम्पले सम्झौताका सबै प्रक्रिया पूरा भएको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको हो। अमेरिकी उच्च अधिकारीहरूले पनि सम्झौताका केही मुख्य बुदाबारे जानकारी दिँदै आगामी शुक्रबार स्विजरल्याण्डको जेनेभामा औपचारिक रूपमा घोषणा गरिने समेत प्रतिक्रिया दिएका छन्। विश्व व्यापारका लागि महत्वपूर्ण मानिने हर्मुज नाका शुक्रबारदेखि पुनः सबै जहाजका लागि खुला गरिनेछ। अधिकारीहरूले इरानको आणविक कार्यक्रम सम्बन्धी प्राविधिक वार्ता यसै सातादेखि शुरू हुने पनि बताएका छन्। अमेरिका इरान युद्धलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै सबैभन्दा ठूलो विदेश नीति सम्बन्धी भूलका रूपमा विश्लेषण गर्न थालिएको छ। विश्लेषकहरूका अनुसार युद्धले अमेरिकाको प्रतिद्वन्दी राष्ट्रहरूलाई रोक्ने तथा आफ्नो शक्ति प्रदर्शन गर्ने क्षमतामाथि प्रश्न उठाएको छ। साथै यसले मध्यपूर्वका तेल उत्पादक अरब राष्ट्रहरूसँगको अमेरिकाको सम्बन्धमा पनि असर पुर्याउने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र युरोपेली संघले युक्रेन र मालदोभालाई सदस्य राष्ट्र बनाउने औपचारिक प्रवेश प्रक्रिया शुरू गरेको छ। यस प्रक्रियासँगै दुवै देशले युरोपेली संघको सदस्यता प्राप्त गर्न आवश्यक राजनीतिक, कानूनी तथा संस्थागत सुधारका कार्यक्रमहरू गर्ने बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026मा उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको हो। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्नुभयो। त्यसअघि अब्दुल्लाह अलामरीले 41 मिनटमा गोल गर्दै साउदी अरेबियालाई अग्रता दिलाउनु भएको थियो। यसअघि भएको खेलमा आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप 2026को आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम इजिप्टसँग 1-1 बराबरीमा रोकिएको हो। खेलको 19 मिनटमा इजिप्टका इमाम आशोरले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो, तर 66 मिनटमा आत्मघाती गोल हुँदा इजिप्ट जीतबाट टाढा रहनु पर्यो। समूह जीमा रहेका बेल्जियम र इजिप्टले समान 1-1 अंक बाँडेका छन्। अहिले बिहान 7:15 इरान र न्यूजील्याण्डको बीचमा खेल हुँदैछ। साबिक उपविजेता फ्रान्सले अफ्रिकन राष्ट्र सेनेगलको सामना गर्दैछ। समूह आईको पहिलो खेल मंगलबार आज मध्यरातीमा हुनेछ। अमेरिकाको मेट लाइफ मैदानमा हुने प्रतिस्पर्धामा फ्रान्सको सेनेगललाई कमजोर द्वन्दीका रूपमा नलिने योजना छ। 24 वर्ष अघि एसियन भूमिमा भएको विश्वकपमा फ्रान्सले सेनेगलको प्रदर्शन बिर्सेको छैन। त्यसबेलाका प्रमुख खेलाड़ी डिडियर अहिले फ्रान्सको प्रशिक्षक रहनु भएको छ।
1: रासायनिक मलको आपूर्ति र किसान अधिकारका लागि एकजुट हुनुको फाइदा, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
3: बिस्तारा कुरिरहेका छन्, जसले पिँढी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
4: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
3: समस्या समाधानका लागि बजेट कति प्रतिशत विभाजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
5: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
2: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: साझा खबरमा अब किसानको एकता। किसान बीचको एकता नै अधिकारको शक्ति हुन सक्ने भनिए पनि किसान आस्था र विचारका आधारमा विभाजित छन्। यसको प्रभाव र एकताको पहलका बारेमा राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं।
8: यो मलको अभाव छ, तर यसपालि मल चाहिँ पर्याप्त मात्रामा नभए तापनि तर समस्या हुँदैन भन्ने खालको भन्नुभएको छ। सम्पर्क सम्बन्धीबाट मैले यो सरकार बन्दै गरेको अवस्थामै एक महिना अगाडि मैले सम्पर्क गर्दाखेरि त्यति धेरै त छैन, अब हामीले कमी चाहिँ गरेको छैन। द्वन्द्वको कारणले अहिले माग गरिहाल्यो भने हामीलाई आपत्तै पर्छ। हामीसँग भएको दिन अलिअलि दिन चाहिँ सक्छौ, तर किसानले पहिला जस्तै लाइन लाएर पेट्रोल जस्तै यो ग्यासको लाइन जस्तै बसेर किसान हरतै आउन थाल्यो भने हामीलाई निकै गाह्रो हुन्छ भन्ने कुरा गर्नुभएको छ। म सबै किसान मित्रहरूलाई देशै गरिरहेका नेपाल सरकारको चाहिँ तहमा रहेका सम्बन्धित सरकारवाला मन्त्रालयहरूलाई हामी किसान कृषि किसानसँग सम्बन्धित र लाई चाहिँ हामी के भन्छौँ भने जस्तो पालिका तहमा जति पनि पालिका तहका सरकारको चाहिँ प्रतिनिधित्व गरिरहनुभएका मेयर उपमेयर सबैले चाहिँ सबै पालिकाका प्रमुखहरूले यसलाई चाहिँ कृषि भनेको हाम्रो जीवन हो, यो संस्कृति हाम्रो संस्कार संस्कृतिसँग जोडिएको छ, कृषि संस्कृति भएन भने हाम्रो देश र हामी पनि बाँच्दैनौँ भन्ने खालको चाहिँ त्यो चेत चाहिँ अब खुल्नुपर्छ। हामी अरूसँग परनिर्भर भएर कति दिन बाँच्ने भन्ने कुरा अब सोच्नुपर्छ। त्यसैले हामीले पैसा हातमा छ, म पैसा धेरै कमाएपछि खान्छु, म बाँच्छु भन्ने खालको अथवा मलाई यो पैसाले जोगाउँछ भन्ने खालको कल्पना नगर्नुहोस्। उत्पादन जोसँग छ ऊ बाँच्छ र उत्पादन पैसा जोसँग छ उसले बजारमा सामान नपाउने अवस्था हुन सक्छ। त्यसकारणले उत्पादनलाई बढाउने र उत्पादनलाई जोगाउने काम गर्नुपर्छ र खेतीपाती गर्ने किसानलाई सम्मान गर्नुपर्छ र उसलाई हेला होइन सम्मान गर्नुपर्छ। त्यसका लागि चाहिने नीतिगत निर्णयहरू सरकारको तहमा रहँदा आफूले पनि कृतिमान राख्ने गरी र आफूले इतिहास रच्ने गरी काम गरेर अगाडि बढ्नुहोस् र किसानले भोलिका दिनसम्म सम्झिने गरी काम गर्नुहोला, देशले सम्झिने गरी काम गर्नुहोला भन्ने म भन्न चाहन्छु। र
7: राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठको यो विचारसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: 2,93,00,000,000,000 बराबरको प्रदेशको बजेट, पूर्वाधार, कृषि, पर्यटन र रोजगारी प्राथमिकतामा घटेको कच्चा तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने।
7: रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया शुरू, नेपाललाई सघाउन चीन तयार, विद्यालय छात्रवृत्ति व्यवस्थित गर्न सके, 2,00,000 भन्दा बढ़ी विद्यार्थीले निशुल्क पढ़न पाउने।
9: तोडिएको सात महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता क्यान्सरको औषधि पाउने कठिन
10: इरानसँगको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको राष्ट्रपति ट्रम्पको भनाई शुक्रबार औपचारिक घोषणाको तयारी मध्य पूर्वको द्वन्द ट्रम्पको असफल नीति रहेको टिप्पणी
9: र उरुग्वे र साउदी अरेबिया बेल्जियम र इजिप्ट बराबरीमा रोकिए भोलि बिहान पाँच खेल हुने अर्जेन्टिना र अल्जेरिया भिड्दा डीआर कंगोले पोर्चुगलको सामना गर्ने
10: साझा खबरको अन्त्यमा कार्टुन राजेश मानन्धरले फितकौली .com बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा अर्थमन्त्रीले संसददेखि विभिन्न सार्वजनिक स्थानमा दिइरहेको अभिव्यक्ति दुई रूपियाँ पनि आफ्नो तर्फबाट बदमाशी भएको भए पद त्याग्नको लागि तयार भएको भनेर उहाँले टिप्पणी गर्दै आउनु भएको छ यहाँ दुईजना व्यक्तिहरू छन् एक अर्काको बीचमा केही भनाभन गरेर जिस्कदै गरेको जस्तो देखाइएको छ दुई मध्ये पहिलो व्यक्ति भन्छन् दुई रूपियाँको नोट त छैन हँसायो क्या अनि अर्को व्यक्ति भन्छन् दुई अर्ब होइन दुई रूपियाँ बराबरको बदमाशी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु रे
9: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: यसलाई पार्टीमा लिपिबद्ध गर्नका निम्ति र पार्टीसँग जोड्नका निम्ति पार्टीलाई प्रविधिमा आधारित प्रविधि मैत्री बनाउन र नेपाली कंग्रेस पार्टीका हरेक क्रियाशील सदस्यले आफूले केन्द्रदेखि ओडादेखि माथिसम्म गरेका निर्णयहरू सामाजिक सञ्जाल मार्फत मीडिया मार्फत थाहा पाउनुभन्दा सबैभन्दा पहिला पार्टीको कार्यकर्ताकामा पुगोस्। नेपाली कंग्रेस सभापतिले के गर्नुभयो, के बोल्नुभयो, केन्द्रीय समितिले के निर्णय गर्यो, पार्टीका कार्य सम्पादनले के निर्णय गर्यो भनेर हामीले त्यो अध्यावधि अभियान सभापतिले शुरू गर्नुभयो।
1: होइन, अहिले चाहिँ कतिजनाले अध्यावधि गर्नुभयो, के रेकर्ड छ, डाटा छ तपाईँहरूसँग?
0: होइन, हाम्रो करिब करिब 7,82,000 हाम्रो क्रियाशील सदस्यता थियो, त्यही अहिले हामीले अध्यावधि चाहिँ 6,87,000 अध्यावधि भइसकेको छ र कोही आम पार्टीका नेता कार्यकर्ताको छुटेका छन् भने पार्टीमा अपिल गर्ने पाउँछ, म छुटेको छु।
1: अहिले पनि अध्यावधि गर्ने समय छ,
0: होइन कसैले अपिल गर्नुभयो भने मलाई चाहिँ क्रियाशील सदस्यमा छुटे मैले भन्न पाउनुपर्छ भने अपिल गर्नुभयो भने त्यो व्यवस्था पनि हामीले गरेका छौँ।
1: तर क्रियाशील सदस्यता अध्यावधि नगरेका हकमा के हुन्छ, महाधिवेशनमा निषेध हो, प्रतिबन्ध हो त्यसो भए?
0: होइन, यो त एउटा कुरा के छ भने तपाईँले त्यो कुरा भन्नै पर्दैन, यो त नेपाली कंग्रेस पार्टीको विधानले, नेपाली कंग्रेस पार्टीको केन्द्रीय समितिको बैठकले र नेपाली कंग्रेस पार्टीले जसले नेपाली कंग्रेस पार्टीको एनसीआईडी लिँदैन ऊ चाहिँ नेपाली कंग्रेस पार्टीको
1: सदस्य होइन,
0: महाधिवेशनमा सहभागी हुन पाउँदैन।
1: भनेपछि अब हिजोका ठूला ठूला निवर्तमान उपसभापतिदेखि लिएर अन्य नेताहरू चाहिँ महाधिवेशनमा सहभागी हुन नपाउने हुनुभयो होइन? अब कंग्रेस
0: होइन, हामीले अपिल गर्ने छुट सबैलाई दिएका छौँ, तर अब ठूलो सानो भन्ने हुँदैन। महाधिवेशनमा जब पार्टीको सभापति नै स्वयं ओडाबाट आउने र पार्टीको केन्द्रीय समितिका सबै सदस्यहरू नै तलबाट आउने भन्ने हामीले जो के अरे पार्टीमा हामीले जुन किसिमको छलफल र बहस चलाइरहेका छौँ, पार्टी कसैका लागि सेरोमोनियल हुने, कसैका लागि कार्यकारी हुने, कसैका लागि के अरे सामान्य कार्यकर्तालाई कानून पार्टीको विधान आगु हुने भन्ने कुरा हुँदैन। पार्टीको जब 5 वर्षमा निम्ति महाधिवेशनमा हामी जान्छौँ र सबै संसदीय व्यवस्थाको सुन्दर पक्ष नै भने जनप्रतिनिधिको लागि 5 वर्ष जनताका बीचमा 5 वर्षको बीचमा एकपटक अनुमति दिने र पार्टीको नेता बन्नका निम्ति 5 वर्षमा एकपटक कार्यकर्ताका बीचमा तलैबाट अनुमति भएर आउने नै संसद व्यवस्थाको सुन्दर पक्ष हो। त्यो कसैका निम्ति प्रिभिलेज हुने, कसैका निम्ति सुविधा छैन, त्यो हुँदा पनि हुँदैन, कसैले भाग लिन पनि पाउँदैन।
1: होइन, अहिलेको अवस्थामा अब यो विवाद चाहिँ समाधान हुन को साटो झन्झन विवाद बढ्दै गएको छ, समानान्तर गतिविधिहरू चलिरहेका छन् होइन, विराटनगरमा चाहिँ भेलादेखि लिएर अब यहाँ अनमनगरमा त एउटा निकै कार्यालय पनि खोलिएको भन्ने सुन्नमा आएको छ। अब यसले कंग्रेसलाई एकजिक्का बनाउने भन्दा पनि कंग्रेसलाई यो के हो, यो बार्गेनिङ टुलका रूपमा प्रयोग गरिएको हो कि साँच्चै विभाजनको संघारमा हो कंग्रेस यति बेला?
0: होइन, एउटा कुरा, कंग्रेस वैचारिक र सैद्धान्तिक रूप धरातलमा कंग्रेस आज पनि एक ठाउँमा छ, एक ठाउँ उभिन्छ, एक ठाउँमा रहन्छ। कार्यकर्ताको मनोविज्ञान, सामान्य मतदाता शुभेच्छकहरूको मनोविज्ञान ठिक छ। एउटा कुरा के छ भने हिजो 14 महाधिवेशन अगाडि पनि पार्टी सभापतिका उम्मेद्वार विमल नेदी, प्रकाश मानसिंह, इभन के अरे रामचन्द्र पौडेल, शेरबहादुर देउवाहरूले एउटा पार्टीको सम्पर्क कार्यालय खोलेर देशभरि गतिविधि गर्ने राख्नु भएको थियो, हामीले त्यही रूपमा हेरेका छौँ। अब कसैलाई राजनीतिक एजेन्डा भन्दा फरक ढंगले अगाडि बढ्नु छ भने त्यसमा हाम्रो भन्नु केही छैन। एउटा कुरा के छ भने राजनीतिक नेपाली कंग्रेस पार्टीभित्र वैचारिक रूपमा आज वैचारिक एजेन्डामा मतभेद केही पनि छैन, तर अब अर्गनाइज गरेर कसैको मलाई अनुहार मन परेन, मलाई सानीपातिर हेर्नै मन छैन, फलानु मान्छेलाई म सभापति मान्दै मान्दिनँ, अब केन्द्रीय कार्यालयतिर म खर्खरै जान मन छैन, म त एउटा कोठा भए पनि छुट्टै कोठामा बस्छु भनेर भन्यो भने त्यसको कुनै औषधि पनि छैन, त्यसको जवाब पनि छैन।
1: होइन, नेपाली औषधि र जवाब भन्दा पनि सभामन्त्रीज्यू पार्टीलाई त मिलाएर ल्याउनु पर्यो नि त, लचक हुनु पर्यो, तपाईँहरू नेतृत्वमा तपाईँहरू हुनुहुन्छ, पार्टी सभापति लचक हुनु पर्यो, तपाईँहरू लचक हुनु पर्यो, होइन, उहाँहरूलाई पनि मिलाएर ल्याउनुहोस् न अलिकति पार्टीमा। किन बाइपास गर्नु खोज्या तपाईँहरूले,
0: किन बाइपास गर्ने भनेको कुरा, आउनुहोस् न 15 महाधिवेशन निर्वाचन समिति बनिसक्यो, यसमा जति मान्छे राख्नुपर्छ भने राखौँ, आउनुहोस् के अरे सदस्यता व्यवस्था समितिमा, क्रियाशील समितिमा, छानबिन समितिमा बसौँ, कार्यविधि बनाऊ, सर्वसम्मत सबै निर्णय गर्ने भनेर कार्यविधि बनाऊ, अल्पमत र बहुमतको निर्णय नगर्ने भनेर भनौँ, अनि सबै सभापतिदेखि सबै तलैबाट ओडाबाट आउने भनेर भनिसकेका छौँ, क्रियाशील सदस्यता अध्यावधि गरौँ, नयाँ क्रियाशील सदस्यता 1 गतेदेखि 20 गतेसम्म हामीले निर्णय गरिसकेका छौँ, यसलाई एउटा राष्ट्रिय अभियानका रूपमा ल्याउँ, राजनीतिक एजेन्डा त केही छैन नि।
1: उहाँहरूको भनाइ के हो त्यसो भए?
0: उहाँहरूले अब उहाँहरूलाई के चाहेको ल भन्नुहोस् न, अब 14 महाधिवेशनको पूर्व सन्ध्यामा हामी अब 2-3 महिनापछि 15 महाधिवेशनको प्रक्रिया सुरु हुन्छ 2 महिनापछि, अनि उहाँहरूलाई चाहिँ कसैको अनुहारै मन परेन भन्नेमा 14 महाधिवेशनतिर फर्किन सकिन्छ? हिजो अदालत निर्वाचन आयोगले निर्णय नगर्दा निर्वाचन आयोग कुर्छु भन्ने, अनि चुनाव जाँदाखेरि त टिकट माग्नु लाइनमा बसेर लाइनमा बसेर टिकट लिने अनि अदालतको निर्णय आउन पर्खिन्छौँ पनि भन्ने अनि राजनीतिक एजेन्डा अहिले केही छ अर्कै बाहेक राजनीतिक एजेन्डा कसो हुनु न काङ्ग्रेसलाई यहाँ दृष्टिकोण दिने भिजन दिने देश बनाउने एजेन्डा केही हुनु पर्यो नि त अब पार्टी एकताका नाममा कसरी
1: अपमान गर्न त पाइँदैन नि त भने क्या नेताहरूको अपमान नगर्नुहोस् न उहाँहरूलाई सम्मान दिनुहोस् सम्मान गर्नुहोस् न दोस्रो उडाउनुहोस् त बाहिर लगेर सम्मान गर्नुहोस्
0: जति आजका दिनमा जति सभापतिजीलाई हाम्रो पार्टीको सभापतिलाई गाली गर्ने कुरा मञ्चमा प्रतियोगिताका रूपमा सञ्चालन भइरहेका छन् हामीले कहीँ कसको त्यसको प्रतिवाद गरेका छौँ हामीलाई पनि त्यसको जवाब दिन आउँछ नि त पार्टी एकताका नाममा सभापति जिउ गएर कसैको घरमा जुत्तामा पानी खाइदिने भाँडा माझ्ने कुरा त हुँदैन होला नि त हुन्छ राजनीतिक एजेन्डामा आउनु पर्यो कि देश कसरी बनाउने पार्टी कसरी बनाउने हामी अभिभावक हो यसरी तपाईँहरू अगाडि बढ्नुहोस् भनेर पो भन्ने हो अनि चौधौं महाधिवेशनतिर फर्किन सकिन्छ के गर्नु पर्यो भन्नुहोस् न त यो गर्नु पर्यो भनेर भन्नु पर्यो नि त के छ राजनीतिक एजेन्डा कार्यसमिति अहिलेका आजका दिनमा एउटा विशेष महाधिवेशनबाट आइसक्यो केन्द्रीय समिति सदस्य कमिटी बनिसक्यो एडप्ट कमिटी बनिसक्यो

0: हामी त यो कुरा मान्दैनौँ भनेर के अर्थ छ?
1: त्यस्तो नि भइरहेछ प्रसादजी,
0: किन भएको छैन?
1: त्यस्तो खालको न्यू काम भएको छ?
0: हामीले त हामीले एउटा कुरा हामीले जवाब दिने हामीसँग पर्याप्त ठाउँ छन्, तर हामीले त्यसको जवाब दिइरहेका छैनौँ। कारण के हो भने आज जसरी देशभरि कार्यक्रम गरेर पार्टीका अग्रज नेता यत्रो रगत र पसिना डेमोक्रेसीका लागि बगाएका नेता, पार्टीलाई सदुपयोग र दुरुपयोग दुइटै गरेका नेता, हाम्रो अभिभावक भएका नेता, 36 वर्षको देशको प्रधानमन्त्री छ, 76 वर्षका नेताहरूले 50 वर्षको सभापतिलाई देशको प्रधानमन्त्री उहाँले मान्दैन भनेर हुन्छ, पार्टीको विधान मान्दैन भनेर हुन्छ। अदालतले यो पार्टीको विधान सम्मत आएको सभापति हो, विधान सम्मत आएको कार्य समिति हो भनेर सम्मानित सर्वोच्च अदालतले अब कसले फैसला गर्नुपर्ने हो? त्योभन्दा कुनै निकाय छैन कि स्वर्गबाट बीपी कोइराला गणेशमान सिंहलाई बोलाउनु पर्यो?
1: त्यो त सम्भव छैन, फेरि
0: त्यो सम्भव छैन। त्यसैले एउटा कुरा के छ भने
1: सभापतिज्यूलाई
0: यो सभापतिज्यूलाई जसरी सिङ्गो केन्द्रीय कार्य समितिलाई हामी अहिले पनि सम्मान गर्न छ, के गर्नुपर्ने होला भन्नु पर्यो नि त नेताहरूले।
1: उहाँलाई जिम्मेवारी दिने
0: वरिष्ठ नेता बनाउनु भन्नुभयो, एउटा वरिष्ठ नेता कसलाई कसलाई चाहिने?
1: अध्यक्ष मण्डल बनाए भइगयो त नेपाली कंग्रेस प्रदेश
0: अध्यक्ष मण्डल नेपाली कांग्रेसको नजिकमा पनि छैन, नेपाली कांग्रेस विधानमा पनि छैन,
1: उहाँहरूको माग त्यही हो।
0: अहिले एउटा कुरा माग भनेर अर्कैलाई गर्नु भएन नि त, त्यो कुन आधारमा? विधानमा हो, नियमावली टिकेर हो, नेपाली कंग्रेस पार्टीको परम्परामा छ त्यो,
1: कमिटी भङ्ग गर्नुपर्छ भन्ने पनि छ उहाँहरूको, होइन? अहिलेको अवस्था
0: के भङ्ग गर्ने?
1: कमिटी भङ्ग
0: गर्ने अनि अदालतको आदेशलाई भङ्ग गर्ने, निर्वाचन आयोगको आदेशलाई भङ्ग गर्ने,
1: कमिटी भङ्ग गरेर अब नयाँ ढङ्गले नयाँ सिराबाट अगाडि बढ्ने भन्ने उहाँहरूको माग हो, यो माग आज
0: यो सम्भावनै छैन है। अरू कुराहरूमा जस्तो नेताहरूलाई वरिष्ठ नेता बनाउने कुरा, कार्य समितिमा योग्य उपयोगी नेताहरूलाई, योग्य क्षमतावान नेताहरूलाई सँगै लिएर जाने कुरा, क्रियाशील सदस्यता व्यवस्थापन समितिको सर्वसम्मत निर्णय गराउने कुरा, निर्वाचन आयोगमा सर्वसम्मत निर्णय गर्ने र निर्वाचन आयोगमा सबै पक्षका साथीहरूलाई समेटेर लिएर जाने कुरा, पार्टीका नेताहरूको मानमर्दन का विषयमा कुनै कतै नसुक्ने कुरा, अग्रजहरूको सम्मान गर्ने कुरामा त हामी कहीँ कतै सुकेकै छैनौँ।
1: होइन, अहिले त अब सरकारको गतिविधि के छ प्रकाश रसाइलीजी? अब चाहिँ ठेकेदारहरूले समयमा काम सक्नु भएन, समयमा चाहिँ निर्माण काम भएन भने त खुट्टा बाँच्ने भन्नुभएको छ पूर्वाधार मन्त्रीज्यूले, सुन्नुभयो?
0: तपाईँहरू जस्तो मिडियाले त्यही सरकारलाई सपोर्ट गरिराख्नु भएको छ?
1: होइन, अब सरकारलाई त कहाँ सपोर्ट गर्ने? खबरदारी छ नि त हाम्रो, त पटक पटक हामीले खबरदारी गरिरहेछौँ क्या स्टुडियोबाट।
0: आज यो देशलाई गाजा खाएर संसदमा हामीले अर्का भूमि मिच्याएछौँ भन्न लाउने को? सामाजिक सञ्जाल र तपाईँहरू मिडिया होइन?
1: होइन, त्यो त प्रमाणित छैन नि त, फेरि गाजा खाएको नखाएको भन्ने कुरा त नगरौँ हामी टेलिभिजन स्टुडियोबाट।
0: एउटा कुरा, तपाईँ 8 क्लासमा पनि नेपालको सिमानाका बारेमा भूगोलमा पढ्नुपर्छ, 8 क्लासको विद्यार्थीले पनि कहीँ गएर के अरे प्रतियोगितामा बोल्दै गर्दाखेरि, हाजिर जवाफ प्रतियोगितामा बोल्दा कहीँ बोल्दै गर्दाखेरि पछिल्लो बिचमा बहस गर्दै गर्दा नेपालले भारतको भूमि मिच्या छैन भन्नु मिच्या छ भनेर कसैले पनि भन्दैन कि दोषी हुनु पर्यो प्रधानमन्त्री, कि म होसमा थिएन भन्नु पर्यो?
1: होइन, राज्यसभाका सांसदहरूले त केही फोटाहरू प्रमाणित गर्न खोजिरहनु भएको छ, दौडधुप गरिरहनु भएको छ नि उहाँहरू, होइन?
0: हिजो मिडियामा रवि लामिछाने कत्रो फोटा प्रमाणित गर्नुभएको थियो, आज कत्रो फोटा प्रमाणित गर्दै हुनुहुन्छ उहाँहरू? त्यसैले यसका बारेमा बेतुकको तर्क नगरौं।
1: होइन, अब ठेकेदारले काम गरेन भने खुट्टा बाँच्ने, सुनिल रम्सालजीले भनिसक्नु भएको छ कि, अब आदेश दिइसक्नु भएको छ, प्रहरीले त गर्नुपर्छ कार्यान्वयनमा बोले।
0: होइन, अब त्यसै गरी आउनु भएको उहाँहरू, नयाँ नयाँ स्टन्ट गर्नका निम्ति आउनु भएको, राष्ट्रियताको कुरा उठिरहेको थियो, अब खुट्टा भाँच्छु भनेर यतातिर आउने, सुनै सुने 25 वर्ष 26 वर्षको मान्छेको 20 करोड 25 करोडको सम्पत्ति थियो, त्यसलाई डाइभर्ट गर्न स्टन्ट गर्दाखेरि डोजर लगाउनु भयो है?
1: अब त्यो चिया उद्योगहरू निराशामा छन्, 36 वटा चिया उद्योग बन्द छन् आज इलाममा।
0: जसले यो खरे खोलाको जन्म दियो, बाढी पहिरो ल्यायो नेपालको राइतीमा, नेपाली जनतालाई आतंकित बनायो, यस्तो अल्लाहले केटाहरूको हातमा राज्य सत्ता दियो नि, तपाईँहरू त मिडियाको पनि महत्वपूर्ण
1: होइन, तपाईँहरूले भन्दा राम्रो गर्नु भएन नि त, बिचिसलाई भन्दा तपाईँहरूप्रति पार्टीहरू सुध्रिएनन्, भ्रष्टाचार बढ़्यो, देश त ब्ल्याक लिस्टमा जाने खतरा
0: भ्रष्टाचार बढ़ेकोमा छुट्टै बहस गरौंला, 5 दिन 7 दिन लाएर सदरमुकाम हिँड्ने, जिल्ला सदरमुकाम पुग्ने जिल्लाहरूमा मोटर बाटो पुर्याउनु कंग्रेसले गल्ती गर्यो, एउटा जिल्लामा एउटा डाक्टर थिएन, आज हरेक गाउँपालिकामा एउटा एम्बुलेन्स पुर्याउने काम गर्यो, हरेक गाउँपालिकामा हस्पिटल, त्यो कांग्रेस पुराना पार्टीहरूले गल्ती गर्यो, आज हरेक जिल्लामा प्रणालीका हरेक जिल्लामा चाहिँ 5 केजी चामलका लागि निम्ति लाठीचार्ज हुन्थ्यो, सिडिल लाठीचार्ज गर्थ्यो, कर्फ्यू लगाउँथ्यो, अनि आज घर घरमा चामलका बोरा पुगेछ, कांग्रेसले गलत गर्यो, एउटा गाउँपालिकाभरि एउटा हाई स्कुल हुन्थेन, एउटा जिल्लामा 2-3 हाई स्कुल हुन्थ्यो।

0: आज भोलि हरेक गाउँपालिकामा चारवटा पाँचवटा हाइस्कुल बनाएछन्, त्यो भएर हामीले गल्ती गरे होला नि त। अब जनताहरू बुझ्दैछन् नि यो देशमा जति बस्ने अधिकार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालिङ शाहको अधिकार छ, त्यति के अरे थापाथलीको सुकुम्बासीलाई पनि त्यति अधिकार थियो कि, उसलाई पनि राइट छ, उसलाई डोजर लाउने अधिकार छैन। यो देशमा जति बालिङ शाहको छोरीलाई पढ्न पाउने लेख्न पाउने अधिकार छ, त्यति त्यो सुकुम्बासी बस्तीमा पढ्ने बसेको बच्चा जो रुँदै रुँदै आफ्नो बाबाको काखमा आफ्नो घर के अरे मा डोजर लाउँदा रुँदै रुइरहेको छ, त्यो बच्चालाई पनि पढ्न पाउने बस्न लेख्न पाउने अधिकार छ कि, बोल्न पाउने अधिकार छ,
1: बसोबासहरूलाई पनि अलिकति व्यवस्थापन गर्नुपर्छ सरकारले, प्रक्रिया मिलेन होला, विधि मिलेन, पद्धति मिलेन होला,
0: होइन यसमा उहाँहरूले नेपालमा सुकुम्बासीको वास्तविक कति छन् सुकुम्बासी, तिनलाई नेपालको कुन कुन ठाउँमा जग्गा दिने, तराईतिर दिने कि पहाड़को कुनै ठाउँ दिने कि, ती बच्चा बाल बालिकाहरू पढाइ थियो होला, आज के अरे नागार्जुनको ठाँडामा लिएर गएर थापा चेलीको सरकारी स्कूल पढ्ने बच्चाहरू, एउटा चार वर्ष पाँच वर्ष छ वर्ष सात वर्ष आठ वर्ष दस वर्षको बच्चाहरूको मनोविज्ञान कस्तो भएको थियो होला, हो बालिन शाहले आफ्नो छोरीलाई जति माया गर्नुहुन्छ ती सुकुम्बासी बस्तीमा बस्ने आम नागरिकले पनि छोरीलाई त्यति माया गर्छ। त्यसैले यो विषयमा चाहिँ हामी एकदम क्लियर छौँ, यो सरकार पूर्ण रूपमा असफल भइसकेको छ। एउटै कुरा के छ भने यो सरकारको आयु र हुन्जेलसम्म त्यस कसरी बचाउने र संविधान कसरी जोगाउने भन्ने मात्रै हामीले चिन्ता
1: हो। महत्वपूर्ण समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: तपाईँलाई पनि धेरै धेरै
1: धन्यवाद। नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रसाईले आज नै श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च फल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1 लाख सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494-582-778।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: अलिअलि तलब बढाइदिने स्थानीय स्तरमा भन्ने त्यस्तो खालको कार्यक्रम हो र मेट्रो चलाउने बागमती प्रदेशले भनेर त्यस्ता त्यस्ता योजनाहरू राखेको जुन भनौँ न एक किसिमले केन्द्र र संघ र प्रदेशको जोडिएको पनि छ अनि अर्को चिज चाहिँ नि अब त्यहाँको जुन कार्यान्वयनको स्थिति चाहिँ नि अत्यन्त विक भा हुनाले चाहिँ नि अब उहाँहरूले ल्याउनु त ल्याउनुहुन्छ ल्याएर चाहिँ कार्यान्वयन हुन सक्दैन.
2: अब अहिलेको अवस्थामा चाहिँ प्रदेशहरूमा जुन किसिमको अब कोशीले पनि बजेट महत्वाकांक्षी नै ल्यायो होइन, त्यसै गरी मध्य प्रदेशमा आयो बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम. यो प्रदेशहरूले चाहिँ आफूलाई समुन्नत बनाउन, प्रदेशहरूले चाहिँ आफूलाई अधिकार सम्पन्न बनाउन र बजेट कार्यान्वयनको पाटोमा उनीहरूको चाहिँ अपेक्षित बजेट जस्तो करबाट संकलन हुने कुराहरू होइन, केन्द्र सरकारबाट सहयोग हुने कुराहरू, आफ्नो स्थानीय तहबाट चाहिँ होइन त्यो रकम चाहिँ राजस्वका रूपमा उठाउने विषयहरूमा चाहिँ कतिको स्टेबल छन् हाम्रा
1: हिजोको दिनमा पनि कर र राजस्व उठाउनेमा उहाँहरू त्यतिको र कर विभागका चाहिँ कति विषय भन्दा पनि बढी के अरे ऊ कुरा संसदमा चाहिँ नि स्थानीय सरकारको चाहिँ नि अधिकार सम्बन्धी संशोधन हुन बाँकी नै छ. कति कुराहरू संघले चाहिँ दिएको छैन. र अर्को चिज जति अहिले बजेट बनेको छ तपाईँ के बाँड्नुहोस् भन्दा प्रदेश बनिसकेपछि जति पनि बजेट छ सबै बजेट चाहिँ नि यो सरकारको चाहिँ नि अनुदानमा चाहिँ नि आधारित भएर त्यसलाई हेरेर के हस्तान्तरणदेखि लिएर सबै यो जुन अनुदानका प्रावधानहरू छन् नि प्रावधानलाई हेरेर कसले कति पाउँछ त्यो आधारमा.
2: डाक्टर साहब यहाँको अलिकति यो नेटवर्क कनेक्सन अलिकति कटेर आयो डाक्टर साहब, अलिकति यो नेटवर्क त्यति राम्रो क्लियर आउन सकेको छैन. होइन यहाँको चाहिँ अलिकति कटेर आइरहेछ यो नेटवर्कको त्यति राम्रो नभएर होला डाक्टर साहब. अहिले अहिले अहिले क्लियर छ डाक्टर साहब, अहिले क्लियर छ.
1: अनि होइन समस्या कहाँनिर छ भन्दा प्रदेश भनेको चाहिँ हाम्रो पहिलाको चाहिँ वित्तीय यो जुन हस्तान्तरण जुन छ नि सङ्घबाट हुने विभिन्न चार चाहिँ नि हस्तान्तरणका आधारहरूलाई हेरेर प्रदेशहरूलाई दिइन्छ जुन अनुदान, त्यही अनुदानको आधारमा चाहिँ नि उहाँहरूले आफ्नो बजेटमा बढी निर्भरता हुनुहुन्छ. त्यसले गर्दा आन्तरिक रूपमा चाहिँ नि उहाँहरू करका राजस्वका उसलाई उठाउने र त्यस सम्बन्धी परिमार्जित गरेर अहिले त्यो स्थानीय तहलाई अझै के अरे भनौँ प्रदेशलाई चाहिँ अझै मजबुत गराउनेतिर गएको जस्तो देखिँदैन. किनभने जुन रूपबाट मैले देखिरहेछु धेरै वर्षदेखि अध्ययन गर्दाखेरि हाम्रो प्रदेश चाहिँ नि कमजोर छ, आर्थिक रूपमा पनि कमजोर छ र उनीहरू क्षमताको आधारमा पनि कमजोर छ. मैले भनिनँ अहिले पनि तपाईँलाई भनौँ त्यहाँको प्रशासनिक र लेखा सम्बन्धी पनि केन्द्रमै निर्भर हुन्छ प्रशासनिक आधार पनि. त्यसले गर्दा प्रदेश धेरै चिजले कमजोर छ र एउटा संविधानमा प्रावधान भएको हुनाले उनीहरूले आफ्नो तरिकाले अहिले बजेट लिएर आए, समय पनि लिएर आए. अब अनुशासन पनि प्रदेशको वित्तीय अनुशासन केन्द्रको भन्दा जस्तै जस्तै भने पनि हुन्छ. यहाँ पनि वित्तीय अनुशासन चाहिँ नि महालेखाको रिपोर्ट नै हेरौँ, हेर्दाखेरि नै ठ्याक्क देखिन्छ वित्तीय अनुशासन पटक्कै छैन प्रदेशमा पनि. त्यसले गर्दाखेरि प्रदेशको यो जुन डकुमेन्ट छ यो टोटली तपाईँको केन्द्रसँग धेरै चिजहरू मिल्ने र अलि महत्वाकांक्षी यो बजेट सबै र केही हदसम्म चाहिँ पहिलाको भन्दा अब वार्षिक के अरे बजेटको आकार घटाएका छन्.
2: अनि प्रदेशहरू पनि यो सङ्घको मुख ताक्ने
1: बागमतीले 1 अरब घटाएर 66 अरब होइन, अब कोशीले 1 अरब यस्तै घटाएर होइन, अब तपाईँको अलिकति बढाएको छ कर्णालीतिर भनौँ. त्यस कारणले गर्दाखेरि के देखिन्छ भनेर भन्दा अब उहाँहरूको कम्पिटिसन सँगसँग छ, संघलाई हेरेर उहाँहरूले बजेट बनाउनुहुन्छ। स्थानीय रूपमा
2: यो बजेट चाहिँ निर्माण गर्दाखेरि अब कहाँबाट पैसा आउँछ, कहाँबाट डोनेसन आउँछ, होइन कहाँबाट चाहिँ यसलाई चाहिँ फुलफिल गर्न सकिन्छ भनेर मुख ताक्ने प्रवृत्ति छ नि त, होइन डाक्टर साहब? मुख ताक्ने प्रवृत्ति भयो
1: होइन, अरूसँग डोनेसन माथिबाट कति पैसा आउँछ त्यसलाई आधार बनाएर अरूसँग डोनेसन छ।
2: अब यो भनेर त के भन्ने, यो त परजीवी जस्तो भयो नि त, होइन? सस्टेन भएन,
1: परजीवी जस्तो होइन। परदेश भनेको केन्द्रले समानीकरण सम्बन्धी चाहिँ अनुदानको व्यवस्था रोक दिने बित्तिकै परदेशलाई चाहिँ एकदमै ठूलो असर पर्छ। त्यसले गर्दाखेरि
2: यो त बोझ भयो नि त डाक्टर साहब, यो राष्ट्रको लागि त होइन,
1: होइन अब के गर्ने तपाईँ कानुनै त्यो अनुसार चाहिँ उहाँहरूको तर्क के भन्दा कानुन हामीलाई स्वतन्त्र रूपमा हाम्रो चाहिँ कति संशोधन गर्नुपर्ने 200 भन्दा बढी कानुनका बुदाहरू स्थानीय निकाय के अरे स्वायत्ता सम्बन्धी सबै त्यो कानुनहरू छ, कानुनमा चाहिँ प्रदेश र स्थानीय निकायको पनि आउँछ, यिनीहरूलाई चाहिँ अब संशोधन गरेर बनाउनु पर्ने जुन अधिकार दिनुपर्ने त्यो अधिकार अहिलेसम्म भएको छैन। त्यसले गर्दाखेरि चाहिँ यो समस्या डिपेन्डेन्ट नै छ। हिजो जस्तो थियो प्रदेश हामीले बनायौँ, स्थानीय निकाय बनायौँ, तर सबै स्थानीय र प्रदेश निकाय प्रदेश चाहिँ केन्द्रमै आश्रित छन् र केन्द्रकै आधारमा चलिरहेछन्। त्यसले गर्दा उहाँहरूबाट केही एक्सपेक्ट चाहिँ नि तपाईँहरूले के अरे हामीले विकास सम्बन्धी निर्माण सम्बन्धी काम चाहिँ नि अहिलेसम्म गर्न सक्ने स्थिति भएको छैन र भोलिको दिनमा के हुन्छ ठ्यान छैन। त्यति हो।
2: अब यो प्रदेशको कुरा गर्ने हो भने चाहिँ प्रदेशलाई समुन्नत बनाउने कुरा, प्रदेशलाई चाहिँ अब होइन यो एक ढंगले अब सेल्फ डिफेन्ड बनाउने कुरा चाहिँ प्रदेशमा जुन किसिमका क्रियाकलापहरू गर्न सक्नुपर्छ, अर्थतन्त्रका क्रियाकलापहरू प्रदेशले आफैले पनि त केही योजनाहरू गृह योजनाहरू बनाएर प्रदेशभित्र रहेका स्रोत साधनको प्रयोग गरेर होइन प्रदेशभित्रैलाई चाहिँ रोजगारीको अवस्था सृजना गरेर यस्ता कामहरू चाहिँ गर्न सक्दैन उनीहरूले,
1: होइन? उहाँहरूलाई थाहा छ यो गर्यो भने चाहिँ हामी अगाडि बढ्छौँ भनेर, त्यसमा उहाँहरूलाई समस्या छैन, आर्थिक समस्या, कार्यान्वयनको समस्या र सरकारको स्थिरताको समस्या प्रदेशमा र कार्यान्वयनको समस्या र प्रदेशमा जुन पुँजीगत खर्च हुन्छ केन्द्रमा भन्दा पनि कम हुने चलन छ प्रदेशमा हजुर। त्यसले गर्दाखेरि तपाईँले एक्सपेक्टिङ नगर्नुहोस् कि यी सब यो यो अहिलेको यो सिर्फ ऊ मात्रै गरे
2: अब यसरी त यो संघीयता कार्यान्वयनमा पनि त जटिलता थप्यो नि त डाक्टर साहब, होइन? यसरी त अब कसरी चाहिँ संघीयता कार्यान्वयन हुन्छ, होइन? कसरी चाहिँ देश
1: अब संघीयता कार्यान्वयन त अब राजनीतिक दलहरू प्रतिबद्ध भएर जुन अधिकार दिने स्थानीय दल प्रदेशलाई र प्रदेश स्थानीय तह र संघबीच जुन रूपमा चाहिँ नि गर्नुपर्ने हो त्यो चाहिँ नि हुन सकेन, नसकेको हुनाले यो स्थिति आएर हामी जिम्मेवार पनि भएनौ, राजनीतिक दलहरू जिम्मेवार भएन यसमा, जसले गर्दाखेरि उनीहरूको जुन रूपमा अगाडि बढ्नुपर्ने हो ढिकझिक गर्दै नै प्रदेश पनि र स्थानीय निकाय पनि बढेको छ। ऊ यो कि पद ओगटेर बसे जस्तो मात्रै देखिएको हो ठाउँ ठाउँमा धेरै।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 7 बज्यो।

0: Sonia.
1: Extreme energy drink.
2: That's enough fighting for you.
3: Ma, Dalit are. मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
2: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
4: सार्वजनिक हितका लागि
5: अध्यक्ष परबिन गुरुङ, उपाध्यक्ष मीना शर्मा तिवारी एवं बिहादी गाउँ कार्यपालिकाको कार्यालय पर्वत।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू:
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779582780।
8: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: घरवाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
2: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
2: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सोधन के कुरा बाबु?
1: सारा मान्छे किन अछुट हुन्छ?
0: धर्मशास्त्रले ब्रह्माको खुट्टाको पैतालाबाट जन्मिएकोलाई शूद्र भनेको छ। अनि सुन न, त्यही शूद्र भएकोले अछुट मानिएको बाबु।
1: अनि नि बाबा, मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो बाबा?
0: होइन, तिमीले यो के भनेको?
1: भन्नुहोस् न बाबा, त्यो धर्मशास्त्रले भनेको जस्तै मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो?
0: जन्मिँदैन बाबु, जन्मिँदैन। मान्छे खुट्टाबाट कहिले पनि जन्मिँदैन।
1: त्यसो भए मान्छेलाई किन अछुट भनेको त?
0: वास्तवमा आज मेरो छोराले मेरो आँखा खोल्यो। समय कहाँबाट कहाँ पुगिसक्यो, हामी भने अझै पनि अन्धविश्वासमा। म त अझैदेखि त्याग्छु यो छुत र अछुतको भेदभाव गर्न। आखिर मान्छेको जात भनेकै मान्छे त हो नि। धन्यवाद छोरा तिमीलाई। किनकि आज तिमीले मेरो आँखा खोलिदेऊ। वास्तवमा छुत र अछुत कोही हुँदैन, यो त सब मान्छेले चलाएको नराम्रो चलन मात्र हो।
1: त्यसो भए मान्छे कति
2: जनहितका लागि मोदी गाउँ पालिका पर्वत।
3: अनि तयो कागज के मे छि वा झिल्काई त्यही पर्सनल नम्बर ब्लक लै बधी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसर आएर ब्लक लै र खर्खाई। अनि बैंगरी बैंगरी चर चाहिँ तले ललपर्दी चम ललपर्दी न आफै न मोबाइल नम्बर फेरिदिया बधेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
4: सतर्क तन ठगी तब्द क्या जोगी न
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
8: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
7: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।

0: सामान्य चिकित्सा याचे फार्मेसी मेडिकल लॅब टेक्नॉलॉजी
1: फारम वितरण संबंधी विवरण ऑनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म न्यूनतम योग्यता एसई मा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
0: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
1: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
0: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736
2: जसको नाम नै पर्याप्त छ
3: दिदी बहिनी
2: दिदी बहिनी
3: दिदी बहिनी
2: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: तपाईँ आफ्नो अधिकार प्रति सजग र सचेत हुनुहुन्छ? यदि हुनुहुन्छ भने आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार प्रति सजग रहनु पनि तपाईँको कर्तव्य हो।
4: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सुंदर र समृद्ध गंडकी प्रदेश
1: यो हो समुन्नत गंडकी रेडियो कार्यक्रम।
2: नमस्कार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि नीति योजना कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाई यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
1: आदरणीय श्रोताहरू, आजको कार्यक्रममा हामी पर्यटनको माध्यमबाट गण्डकी प्रदेशलाई कसरी समृद्ध प्रदेश बनाउन सकिन्छ, कसरी आर्थिक उन्नति गर्न सकिन्छ, यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्न लागिरहेका छौं। आजको कार्यक्रमका अतिथि हुनुहुन्छ गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख राममणि ढुङ्गानाज्यू। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: धन्यवाद।
1: यहाँको मन्त्रालयबाट कसरी गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउन सकिन्छ, उद्योग तथा पर्यटन मन्त्रालयका गतिविधिहरूका बारेमा बताइदिनुहोस् न।
3: अत्यन्तै महत्वपूर्ण प्रश्न सोध्नुभयो। उद्योग तथा पर्यटन मन्त्रालय 2074 सालमा प्रदेश सरकार स्थापना भएपछि सुरुमा वन तथा वातावरण मन्त्रालयसँग संयुक्त रूपमा करिब 3 वर्ष चल्यो।
1: हजुर।
3: त्यसपछि प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयलाई छुट्टै मन्त्रालयको रूपमा मन्त्रालय स्थापना गरी विगत वर्षहरूदेखि उद्योग तथा पर्यटन मन्त्रालयले आफ्ना गतिविधिहरू गरिरहेको छ।
1: हजुर।
3: गण्डकी प्रदेश पर्यटनको सम्भावना भएको प्रदेश हो। यहाँ 8000 मिटर भन्दा अग्ला हिमालहरू नै पर्याप्त छन्।
1: हजुर।
3: दुईवटा संरक्षण क्षेत्र एउटा शिकार आरक्षण पनि यही प्रदेशमा पर्छ। त्यस्तै गरी चितवन राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र प्रभावित क्षेत्रको रूपमा पनि नवलपुर क्षेत्र यही प्रदेशमा पर्छ।
1: हजुर।
3: यिनीहरूको संरक्षण गर्न मन्त्रालयले विभिन्न खालका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। हामीले पर्यटनलाई आन्तरिक पर्यटन र बाह्य पर्यटन प्रवर्धन गर्ने गरी हाम्रो मन्त्रालयले कार्यक्रम तय गरेको छ।
1: हजुर।
3: जस अन्तर्गत यस गण्डकी प्रदेशमा विगत वर्षहरूदेखि नै विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आए, घरवास कार्यक्रम होस् अथवा ठूला पर्यटन व्यवसायीहरूसँग मिलेर अन्तर्क्रियाहरू हुन्, पर्यटन व्यवसाय प्रवर्धन गर्न विभिन्न खालका क्रियाकलापहरू सञ्चालन गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। अहिले हामी विशेष गरेर होमस्टे कार्यक्रम प्रवर्धन अन्तर्गत होमस्टे सञ्चालकहरूको क्षमता विकास कार्यक्रममा बढ़ी केन्द्रित छौं र धेरै होमस्टेहरूमा अहिले हामीले तालिमहरू सञ्चालन गरिरहेका छौं। यही महिना मात्रै हामीले 4 होमस्टेमा करिब 20 होमस्टेका प्रतिनिधिहरूलाई पाक शिक्षा तालिम भर्खरै सम्पन्न गरेका छौं।
1: हजुर।
3: अझै हामी केही ठाउँहरूमा त्यो कार्यक्रम गर्न बाँकी नै छ। त्यो होमस्टे सञ्चालकहरूलाई नेतृत्व विकास तालिम दिँदैछौ। हामी करिब प्रदेशभित्रमा 3-4 जिल्लामा हामी त्यो दिन्छौ। त्यस्तै सूचना प्रविधि सम्बन्धी तालिमहरू हामी दिँदैछौ। त्यस्तै गरी हामी सांस्कृतिक सम्बन्धी तालिमहरू पनि नमूनाको रूपमा यो वर्ष हामी शुरूआत गर्दैछौ।
1: यी पर्यटकीय गन्तव्यहरूका पनि कुरा आउँछन्, गन्तव्य पहिचान गर्ने त्यसलाई प्रचार प्रसार गर्ने काममा मन्त्रालयले के गरिरहेको छ, त्यो गतिविधिका बारेमा?
3: विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरू मन्त्रालयले गरेको छ।
1: हजुर।
3: यही मंगिरमा मात्रै भारतीय दूतावाससँगको सहकार्यमा 2 पर्यटन मिट पोखरामा सम्पन्न भयो।
1: हजुर।
3: त्यसमा भारतका पर्यटक व्यवसायसँग सम्बन्धित धेरै व्यक्तित्वहरू यहाँ आउनु भएको थियो र पोखराका पर्यटन व्यवसाय पर्यटन परिषदको चाहिँ समन्वयमा मन्त्रालयको सहकार्यमा त्यो काम सम्पन्न भयो। हामीले विदेशी पर्यटकहरू भित्र्याउनको निम्ति पनि त्यो एउटा कोशी ढुङ्गाको रूपमा साबित हुन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका थियौं। त्यो अनुरूप भएको छ। भारतीय पर्यटकहरू नेपालभित्र निक्रम बढ़ेको छ। यस्तै गरी पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसारको निम्ति पनि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छौं। गत साल मात्रै 11 जिल्लाले आफ्ना जिल्लाभित्र रहेका पर्यटकीय गन्तव्यहरूको डकुमेन्ट्री तयार गरेर अहिले हामीले युट्युबहरूमा हेर्न पाउँछौ।
1: हजुर।
3: त्यो मार्फत पनि हामीले प्रचार प्रसार गरेका छौं। त्यस्तै गरी विभिन्न पर्चा पम्पलेट बुकलेटहरू तयार गरेर वितरण गर्ने कामहरू पनि हामीले गरेका छौं र पर्यटकीय गन्तव्यसम्म पुग्नको निम्ति कतिपय ठाउँमा भौगोलिक विकटता, अप्ठ्यारो, बाटोघाटोको कमी आदि इत्यादि कुराहरूले गर्दाखेरि हाम्रो विगतसम्म त निर्देशनालय थियो र 11 जिल्ला गरेर 12 कार्यालयबाट पदमार्ग निर्माण अनि विभिन्न ठाउँहरूमा पार्क निर्माण अनि त्यस्तै गरी मठ मन्दिरहरूको जीर्णोद्वार पुनर्संरचना जस्ता कामहरू पनि हामीले गरिरहेका छौं। प्रदेश सरकारले त्यतातिर पनि लगानी गरिरहेको छ। गत साल मात्रै हामीले गजेन्द्र मुख्य धाम त्रिवेणीबाट मुक्तिनाथसम्मको धार्मिक पदयात्रा सम्पन्न गर्यौं, जसमा 6 ठाउँमा हामीले चाहिँ धार्मिक प्रवचनहरू धार्मिक सभाहरू पनि सम्पन्न गर्यौं काली गण्डकीको सभ्यताको बारेमा
1: हजुर
3: राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरेको छ पर्यटकीय स्थलहरूको प्रवर्धन गर्ने काममा पनि गण्डकी प्रदेश सरकारले लगानी गरिरहेको छ
1: पर्यटकहरू त कोही साहसिक खेल मन पराउने पर्यटक हुनुहुन्छ कोही हिमाल आरोहण गर्ने पर्यटकहरू हुनुहुन्छ कोही धार्मिक पर्यटकहरू हुनुहुन्छ होइन विभिन्न किसिमका पर्यटकहरू हुनुहुन्छ कुनै पनि क्षेत्रको भ्रमण गर्दाखेरि उहाँहरूलाई बीचमा आइपर्ने खालका स्वास्थ्य समस्याहरूका कुराहरू शान्ति सुरक्षाका कुराहरू यस्ता यस्ता कुरामा कसरी त्यहाँको स्थानीय सरकारसँग सहकार्य गर्नुभएको छ मन्त्रालयले यी विषयमा कसरी सोचिरहेको छ
3: धन्यवाद महत्वपूर्ण प्रश्न सोध्नुभयो वास्तवमा पर्यटन भन्ने बित्तिकै अन्य विषय वस्तुहरू स्वत यहाँ जोडिन्छन् सुरक्षाका शान्ति सुरक्षाका कुरा जोडिन्छन् त्यस्तै गरी धार्मिक अवस्थाका कुराहरू जोडिन्छन् स्वास्थ्यका कुराहरू जोडिन्छन् हामी हाम्रो प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका निकायहरू र स्थानीय तहले सञ्चालन गरेका निकायहरूमा हाई अल्टिच्युडमा जोगिनको लागि चाहिने औषधिहरू हाम्रा हेल्थ पोस्टहरूमा पाइन्छ जिल्ला अस्पतालहरूमा पाइन्छ प्रादेशिक अस्पतालहरूमा पाइन्छ त्यस्तै गरी शान्ति सुरक्षाको सन्दर्भमा हामीले संघीय शान्ति सुरक्षा दिने निकाय नेपाल प्रहरीसँग कोअर्डिनेशन गरेर हामीले काम गरेका छौं अलिकति साहसिक पर्यटनको सन्दर्भमा विशेष गरेर कास्की र पर्वत जिल्लामा बन्जी जम्प लगायतका चाहिँ एकदम साहसिक खेलहरू छन् ती खेलहरू प्रवर्धन गर्न पनि हामीले चाहिँ सहयोग गरेका छौं त्यसपछि विभिन्न ठाउँहरूमा जान धार्मिक ठाउँहरूमा जान केबलकारहरू छन् ती केबलकारहरूलाई पनि प्रवर्धन गर्ने सन्दर्भमा हामीले निजी क्षेत्रबाट भएका ती क्रियाकलापहरूलाई पनि हामीले चाहिँ करको दायरा होस् अथवा विभिन्न कुराले उनीहरूलाई चाहिँ हामीले केही राहत हुने गरी कार्यक्रमहरू अगाडि बढ़ाएका छौं यसरी हामीले चाहिँ समन्वय गरिरहेका छौं धार्मिक पर्यटनको सन्दर्भ गण्डकी प्रदेश धार्मिक पर्यटनको सन्दर्भमा पनि असाध्यै महत्वपूर्ण हो सँगसँगै कृषि पर्यटन पर्यटन र आरोग्य पर्यटनलाई पनि अहिले गण्डकी प्रदेश सरकारले केही महत्व दिँदै उद्योग तथा पर्यटन मन्त्रालय मार्फत केही कार्यक्रमहरू सञ्चालन हुँदैछन्
1: कतिपय गुनासाहरू के पनि सुन्न आउँछन् भने हाम्रो गाउँठाउँमा हेर्न लायक घुम्न लायक ठाउँहरू छन् हाम्रो गाउँठाउँका ती पर्यटकीय स्थलहरूको पहिचान गराइदिन प्रचार प्रसार गराइदिन स्तर उन्नति गराइदिन पूर्वाधार निर्माण गर्नका लागि प्रदेश सरकारको नजर पुगेन त्यसमा पनि पर्यटन मन्त्रालयको नजर पुगेन भन्ने किसिमका गुनासाहरू आउँछन् नयाँ नयाँ पर्यटकीय स्थलको पहिचानमा यहाँहरूले के गर्नुभएको छ
3: नयाँ नयाँ पर्यटकीय स्थलहरूको पहिचान गर्ने सन्दर्भ नै हाम्रा 11 जिल्लामा रहेका कार्यालयहरूले काम गरिरहेका छन्
1: हजुर
3: कुनै पनि त्यो नयाँ ठाउँ सम्भावना भएका ठाउँमा पूर्वाधारहरू निर्माण गर्ने पदमार्गहरू निर्माण गर्ने त्यो ठाउँमा पार्कहरू निर्माण गर्ने लगायत क्षेत्रमा चाहिँ प्रदेश सरकारले लगानी गरेको छ वास्तवमै तपाईँले भन्नुभए जस्तै स्रोत साधनको कमी राज्यका तीन तहका सरकारको समन्वय र अलिकति स्रोतको पनि सुनिश्चितताले गर्दा जति हामीले गर्न सक्ने पर्ने थियो त्यति हुन नसकेको कुरा सत्य हो तर यो क्रमशः पाइपलाइनमा छन् हामी हाम्रा योजना यो वर्ष कहाँ के गर्ने अर्को वर्ष कहाँ के गर्ने अर्को वर्ष के गर्ने भनेर हाम्रा पञ्चवर्षीय योजनाले हामीलाई निर्दिष्ट गरेको छ यो वर्षको निम्ति हाम्रो प्रदेश सरकारको निजी तथा कार्यक्रमले करिब करिब बुना नम्बर 35 बुना नम्बर 45 मैले अब यो सबै यहाँ पढेर अथवा चाहिँ वाचन गरेर सम्भावना भएन यसरी बुना नम्बर 35 पर्यटन र उद्योग क्षेत्रलाई चाहिँ कसरी प्रवर्धन गर्न सकिन्छ र यहाँ के गर्न सकिन्छ भन्ने कुराहरू नीति तथा कार्यक्रममा आएका छन् बजेट वक्तव्यमा आएका छन् भने नीति कार्यक्रमको बुना नम्बर 39 पनि हामीले गण्डकी प्रदेशको पर्यटन नीति के हो भन्ने कुरा नीति कार्यक्रमले प्रश्न पारेको छ मैले यही कुरा जानकारी गराउन चाहन्छु
1: निजी क्षेत्रबाट पर्यटन व्यवसायमा लाग्नेहरू पर्यटन उद्योगीहरू पनि धेरै हुनुहुन्छ उहाँहरूका गुनासाहरू के छन् भने ओहो भ्रमण वर्ष भनेर हामीले यति लगानी गरेर होटल खोल्यौं अब हामीलाई ब्याङ्क ब्याज दरमा पनि त्यही किसिमको चरको ब्याज दरमा परियो फसियो पर्यटकहरू जति लक्ष्य अनुसार आउनु भएन अनि त्यस्तै महामारी कोविड जस्ताले त्यसै थला परेकाले हामीलाई कम्तीमा गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयको नजर सकारात्मक भइदिएदेखि केही राहत हुन्थ्यो कि भन्ने गुनासा छन् उहाँहरू आशावादी हुनुहुन्छ पर्यटकीय राजधानी पोखरा घोषणा भइसकेपछि त अब त केही होला अब त केही होला भनेर लगानी विस्तार गर्दै गयो निराशामा परिणत भएको छ भन्ने खालका गुनासा पनि छन् कसरी सम्बोधन गर्नुभएको छ निजी व्यवसायीहरूलाई
3: धन्यवाद सर यो वास्तवमा के छ भन्नुहुन्छ भने हामी नेपालीहरूको एउटा दुर्भाग्य पनि भन्नुपर्छ
1: हजुर
3: पर्यटन व्यवसायले एउटा चाहिँ राम्रो फर्को मार्दै गइरहेको थियो।
1: हजुर,
3: त्यो बेलामा कोविडले चाहिँ हामीलाई चाहिँ धेरै धराशायी बनायो।
1: हजुर,
3: त्यो बेला प्रदेश सरकारले व्यवसाय पर्यटन कोष मार्फत अलिकति रुग्ण हुँदै गएको पर्यटन उद्योगलाई उकास्नको लागि सरल ब्याज दरमा कर्जा उपलब्ध गराउने देखुन्त नीति अवलम्बन गर्दै हामी अगाडि बढ़िरह्यौं। अब अहिले अलिकति विश्वमै देखिएको आर्थिक मन्दीको प्रभाव पर्यटन क्षेत्रमा राम्रै परेको छ, यसमा हामीले स्वीकार गर्नुपर्छ।
1: हजुर,
3: र अब यसको निम्ति पनि आगामी बजेटहरूमा के कसरी यो आर्थिक मन्दीको प्रभावलाई कम गर्न सकिन्छ र पर्यटन उद्योगलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने सन्दर्भमा उद्योग तथा पर्यटन मन्त्रालयले आफ्ना नीतिहरू अबको कार्यक्रममा पनि ल्याउनेछ, हामी होमवर्क गर्दैछौ। त्यस्तै गरी प्रवर्धनको निम्ति हामीले व्यवसायीहरूसँग अन्तर्क्रिया छलफल, त्यसपछि जाउँ पोखरा भन्ने कार्यक्रम, पहिला घरदेश अनि परदेश भन्ने चाहिँ कार्यक्रमहरू हामीले चाहिँ ल्याइरहेका छौं। यही वर्ष पनि पालिकासँग समन्वयमा भरबुजुङ गाउँपालिका मुस्ताङसँग समन्वय गरेर हामीले पहिला घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गर्न गइरहेका छौं। यस्तै पर्यटन प्रवर्धनकै निम्ति विभिन्न ठाउँमा जाउँ पोखरा कार्यक्रम लिएर विभिन्न चाहिँ निजी क्षेत्रका व्यक्तित्वहरूसँग समन्वय गर्दै हामी अगाडि बढ़ेका छौं। यस्तै गरी कोशी प्रदेश र गण्डकी प्रदेशको एक आपसमा पर्यटन प्रवर्धनमा के गर्न सकिन्छ भनेर एउटा संयन्त्र निर्माण भएको छ। त्यस्तै गरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सन्दर्भमा पनि संयुक्त एउटा कार्यदल बनेको छ र त्यो कार्यदलले आफ्ना कामहरू गरिरहेको छ। त्यस्तै राम्री क्षेत्र,
1: हजुर,
3: उत्तर वाहिनीमा र काली गण्डकी ठ्याक्कै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सिमानामा बग्ने क्षेत्रमा दुईटै प्रदेशबाट हामीले त्यो काली गण्डकी सभ्यतालाई कसरी जोगाउन सक्छौ र त्यहाँ पर्यटक आकर्षण कसरी गर्न सक्छौ भनेर त्यो गठन भएको कार्यदलले पनि काम गरिरहेको अवस्था।
1: जसरी विदेशी पर्यटकहरू नेपालमा आउनुहुन्छ त्यस्तै गरी स्वदेशी पर्यटकहरू पनि एक ठाउँबाट अर्को ठाउँमा जानुहुन्छ, त्यसले गर्दा आर्थिक चलायमान हुन्छ र समृद्ध गण्डकी प्रदेश, समुन्नत गण्डकी प्रदेश बनाउनमा टेवा पुगेको छ। समग्र पर्यटनको राजधानी पोखरालाई समेत घोषणा गरिएको छ। विदेशी पर्यटक र आन्तरिक पर्यटकलाई हेर्ने दृष्टिकोणमा अलिकति भेदभाव, नेपाली पर्यटकलाई कम आकलन गरिएको भन्ने गुनासाहरू पनि आउँछन्, यसमा तपाईँहरूको दृष्टिकोण के छ?
3: स्वाभाविकै रूपमा के हो भने पहिलो कुरो त पर्यटक भनेपछि स्वदेशी या विदेशी भनेर चाहिँ विभेद गर्न पाइँदैन।
1: हजुर,
3: यति हो, विदेशी पर्यटकहरूको निम्ति छुट्टै खालको मापदण्ड छ, त्यो संघीय सरकारले निर्धारण गरेको मापदण्ड अनुसार आउँछन् र त्यसलाई चाहिँ गण्डकी प्रदेशमा भित्र्याउन हामीले बढी चाहिँ के गर्न सक्छौं भनेर सोच्ने र उनीहरूलाई भित्र्याउन पहल गर्ने एउटा माध्यम होला।
1: हजुर,
3: त्यो बाहेक पर्यटक चाहिँ विदेशी र स्वदेशी भनेर विभेद गर्न हुँदैन, मन्त्रालयको नीति पनि त्यो छैन। मलाई लाग्छ पोखरा र यो आसपास क्षेत्र गण्डकी प्रदेशमा स्वदेशी पर्यटक र विदेशी पर्यटक भनेर त्यस्तो विभेद छ जस्तो मलाई लाग्दैन।
1: अब पर्यटकहरूले त कतिपय म्यापको आधारमा हिँड्नु भयो होला, तथापि कतिपयले पथ प्रदर्शकहरू, बाटो देखाउने पर्यटकका ती लत्ता कपड़ा सामानहरू बोक्ने पथ प्रदर्शकहरूको योगमा पनि उहाँहरू नजानेका ठाउँ, घुम्न जानै पर्ने ठाउँहरूमा जानुहुन्छ। ती पथ प्रदर्शकहरूलाई पनि दक्ष बनाउन पर्यो, मिजासिलो बोली बोल्न सिकाउन पर्यो, भाषा सिकाउन पर्यो, कहाँ गएर सुलभ तरिकाले पर्यटकलाई अप्ठ्यारो नपर्ने गरी पर्यटक खुशी बनाउन पर्यो, ती कुराहरूको तालिम दिनुहुन्छ कि दिनुहुन्न तपाईँहरूले?
3: यसमा चाहिँ अहिले औपचारिक रूपमा मन्त्रालयबाट त्यो खालको तालिम भएको छैन, तर मन्त्रालयसँग समन्वय गरेर त्यो कामहरू निजी क्षेत्रले नै गरिरहेका छन्। पर्यटनसँग सम्बन्धित जस्तो पोखरामा पर्यटन परिषद भयो, 15 पर्यटनसँग सम्बन्धित संस्था खाता संगठन पोखरा पर्यटन परिषद हो, यी सबै समन्वय हामी आवश्यक परेको ठाउँमा केही आर्थिक रूपमा चाहिँ हाम्रो सहयोग रहन्छ। प्रत्यक्ष रूपमा मन्त्रालयले यो खालको चाहिँ तालिमहरू चलाएको छैन, तर ती तालिमहरू चलाउने ठाउँहरूमा ल यस्तो आवश्यकता पर्यो अथवा बजेटको अभाव अथवा अन्य समन्वय, पाठ्यक्रम यी इत्यादि कुराहरूमा संघीय सरकारसँग समन्वय गरेर यी कामहरू गरे।
1: संघ सरकारको हेर्ने दृष्टिकोण कस्तो छ? कस्तो समन्वय चलिरहेछ संघ सरकार र प्रदेश सरकारको?
3: अब संघीय सरकारबाट अहिलेसम्म प्रदेश चलेको संघीय सरकारले अनुदानले हो, त्यसो भएर प्रदेश सरकारलाई संघीय सरकारले सहयोग नगरेको त भन्नै मिलेन।
1: हजुर,
3: मुस्किलले 2% भन्दा हामीले राशि उठाउन सकेका छैनौं टोटल बजेटमा।
1: हजुर,
3: भनेपछि संघीय सरकारले सहयोग नगरेको भएन, संघीय सरकारले बनाएकै नीति अन्तर्गत हामीले थप स्पष्ट पारेर पर्यटन नीति बनाउने हो। हाम्रो यो पर्यटन नीति बनाउने काम पनि करिब करिब अन्तिम चरणमा पुगेको छ, अब केही समयमा क्याबिनेटबाट पास हुने अवस्थामा हामीले पुर्याएका छौं। त्यस्तै पर्यटन गुरु योजना हामीले चाहिँ निर्माण गरिरहेका छौं र पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेपछि अबको 15 20 30 वर्ष पछाडिको पोखरा कस्तो बनाउने अथवा गण्डकी प्रदेश कस्तो पर्यटन नीति लिने भन्ने सन्दर्भमा करिब करिब हामी अब अन्तिम चरणमा छौं। यो दुईटा पर्यटन नीति र पर्यटन गुरु योजना पास भइसकेपछि यो बाहिर पनि आउँछ र यसबाट सबै कुराहरू चाहिँ सरलङ्ग हुनेछन्।
1: कतिपय आर्थिक समृद्धिकै पाटो भनौ, विदेशी पर्यटकहरू आउनुहुन्छ अथवा स्वदेशी पर्यटकहरू आउनुहुन्छ, मान्छेको स्वभाव हो, बानी हो भनौ न, उहाँहरूलाई त मिठा मिठा परिकार खुवाउने, कसरी आय आर्जन गर्ने पक्षमा हामीले सोच्नु पर्यो, अथवा जसले चाहिँ सम्बन्धित क्षेत्रमा जानुहुन्छ, होटलमा बस्नुहुन्छ, त्यहाँ खानेकुराहरू खोज्नुहुन्छ, उहाँहरूलाई त खानेकुराबाट संस्कृतिबाट पनि सन्तुष्टि प्रदान गर्नुपर्ने हुन्छ। गण्डकी प्रदेश सरकारले एउटा कानून पारित गर्दैछ अरे भन्ने हल्ला चाहिँ चल्यो, जुन विदेशी मदिरा नेपालमा भित्र्याएर खाँदा हाम्रो नेपालको पैसा बाहिर जान् भनी हाम्रा गाउँ घरमै उत्पादन गरेका ती मदिरा जन्य चीजहरूको उत्पादन सम्बन्धी पनि लोकल रक्सी भनौ न त्यो उत्पादनलाई पनि कानून बनाउँदैछ अरे भन्ने हल्ला सुनियो, अथवा गाँजा खेतीका बारेमा पनि केही चर्चा चले, यो सम्बन्धी कानून निर्माण प्रक्रिया कहाँ पुग्यो कि के हुँदैछ होला, सोध्न मिल्ला यो प्रश्न?
3: अहिलेको सन्दर्भमा बहुत चर्चामा रहेका विषयवस्तुहरू दुईटै
1: हजुर
3: दुईटै चर्चामा छन्। हामीले मदिरा विधेयक त पारित गरिसक्यौं, संसदबाट पारित भएर अगाडि बढ़िसकेको छ, अब नियमावली बन्ने चरणमा छ।
1: हजुर,
3: कुनै पनि समुद्रमा अथवा तालमा पौडी खेल्न गइयो भने त्यो गहिराई कति छ भन्ने कुरो पहिला थाहा हुँदो रहेछ।
1: हजुर,
3: जब पौडी खेल्दै गइन्छ अनि त्यहाँको अवस्था जानकारी हुँदै जान्छ, प्रदेश सरकार पनि त्यो अवस्थामा छ। हामीले विधेयक पास गर्यौं तर त्यसलाई कार्यान्वयनको चरणमा अझ पुर्याउन सकेका छैनौं। नियमावली नबनिकन त्यो चाहिँ कार्यान्वयनमा जाँदैन। नियमावली बनाउँदा केही चुनौतीहरू चाहिँ देखिएका छन्, जस्तो त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने, एउटा उद्योगले उत्पादन गर्थ्यो भने त्यहाँ अनुगमन नियमन गर्न सजिलो हुन्थ्यो, घरेलु मदिरा भन्ने बित्तिकै घर घरमा पारिन्छ, यो एउटा कस्तो हुन्छ भने हामीले समान चीजहरू दिएर चारजनालाई खाना पकाउन लायौं भने त्यो चार थरी स्वाद निस्कन्छ। त्यस्तै घर घरमै उत्पादन भएको मदिरा अब त्यसलाई त्यो ब्रान्डिङ गर्ने क्रममा त्यसको चाहिँ अनुगमन कुन निकायले गर्ने र कसरी गर्ने भन्ने कुरा अझै पनि हामी फाइनल अवस्थामा पुगिसकेका छैनौं, हामी छलफलकै चरणमा छौं। र अर्को कुरा, यो एउटा हाम्रो यस्तो भइदियो हुन्थ्यो भन्ने चाहना पनि हो, अन्त शुल्क चाहिँ जिम्मेवारी संघीय सरकारलाई छ, जुन आन्तरिक राज्य सरकारले लिइहाल्छ।
1: हजुर,
3: तर अब हामीसँग त्यो संरचना छैन र कानूनले हामीलाई त्यो स्वीकृति दिइसकेको अवस्था छैन।
1: हजुर,
3: त्यसले गर्दा अब यसलाई संघीय सरकारसँग संघीय उद्योग मन्त्रालयमा हामीले पटक पटक समन्वय गरेका छौं। एकचोटि एउटा कार्यक्रममा स्वयं सचिवज्यू नै यहाँ हुनुभएको थियो, उहाँसँग पनि हामीले यी गुनासाहरू राख्यौं। यसलाई चाहिँ जुन गण्डकी प्रदेश सरकारले एउटा चाहिँ ऐन पारित गरेको छ, यो ऐनलाई कार्यान्वयनको चरणमा लैजानको निम्ति संघीय सरकारले सहयोग गर्नु पर्यो, उद्योग मन्त्रालयले सहयोग गर्नु पर्यो भनेर भनेका थियौं। उहाँहरूबाट सकारात्मक जवाब पनि आएको छ। अब त्यो भनेको केही नीतिमा परिवर्तन हुन जरूरी छ।
1: गाँजा खेती सम्बन्धी,
3: गाँजा खेतीको विधेयक अहिले संसदमा समितिहरूको छलफलको चरणमा छ। यो गाँजा ठ्याक्कै खेती भन्दा पनि उत्पादन भएको गाँजालाई औषधि जन्य रूपमा कसरी प्रयोग गर्न सकिन्छ, अहिले हामीलाई जुन अन्तर्राष्ट्रिय सन्धि सम्झौताले पनि धेरै कुरा रोकेको छ, अहिले चाहिँ त्यो औषधि जन्य रूपमा चाहिँ गाँजालाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। ऐनको ड्राफ्ट त्यही वेमा चाहिँ गएको छ, तर चाहिँ अब यसले मूर्त रूप पाइसकेको छैन। संसदीय समितिहरूमा निरन्तर अहिले छलफल भयो।
1: गाँजा भनेको त बहुउपयोगी औषधि जान्ने पनि भयो र फेरि उद्योग गर्ने पनि, लत्ता कपडा जुत्तादेखि लिएर टोपीदेखि लिएर सबै चिज हुँदो रहेछ, गाँजाको त कपडाहरू पनि हुँदो रहेछ। भनेपछि यहाँहरू नै दुविधामा हुनुहुन्छ, उद्योग अन्तर्गत राख्ने, यहाँहरूको मन्त्रालय अन्तर्गत राख्ने कि स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्ने कि, यो विषयमा दुविधा छ अझै
3: एकदमै। अब यसमा उद्योग तथा पर्यटन मन्त्रालय, उद्योगको हिसाबमा जाने हो भने उद्योग तथा पर्यटन मन्त्रालयमा आउनु पर्यो,
1: हजुर।
3: कृषिको रूपमा राख्ने हो भने कृषि मन्त्रालय अन्तर्गत जानु पर्यो, खेती हो भने त
1: कृषिमा जानु पर्यो,
3: कृषिमा जानु पर्यो, औषधीय हिसाब किताबले हेर्ने हो भने स्वास्थ्य मन्त्रालयमा जानु पर्यो। यो तीनटा निकायको समन्वय बिना
1: छलफल त चल्दै होला नि,
3: चलिरहेको छ। हाम्रो तीनटै मन्त्रालयका सचिवज्यूहरू, महाशाखा प्रमुखज्यूहरू बसेर पनि यो विषयमा छलफल भयो, केही कुराहरू निचोड निस्केर संसदीय समितिमा पुगेको छ। संसदीय समितिमा छलफल भएका कुरा भोलि कसरी आउँछन्, के गर्छन् र त्यसले कुन रूप लिन्छ, अहिले नै यो भएको छ भनेर भन्नुभन्दा पनि यो विधेयकलाई व्यवसायको रूपमा लैजानुपर्छ भन्ने कुरामा प्रदेश सरकार चाहिँ
1: आर्थिक समृद्धिको अर्को पाटो भनेको होमस्टे, गाउँमा बसेका महिला दिदी बहिनीहरू जोसँग रोजगारका अरू उपायहरू छैनन् तर त्यो घरवास आफ्नो घरमा भएको एउटा दुईटा कोठाहरूमा आफ्नो कला संस्कृति देखाएर त्यही आफ्नै गाउँले आमाले दिदीले बुहारीले पकाएका मिठा परिकारहरू खुवाएर रम्नेको जमात पनि कम छैन हाम्रो नेपालमा। भनेपछि यो घरवास होम स्टेलाई कसरी प्रवर्धन गर्नुभएको छ, यहाँहरूले अगाडि केही जानकारी गर्नुभयो, पाक शिक्षाका कुराहरू, मिठा परिकारहरू पकाउने तालिमहरू दिँदैछौ भन्ने कुरा त यहाँले सम्बोधन गरिसक्नु भएको थियो, तथापि मैले होमस्टेका बारेमा केही कुरा सुन्न जिज्ञासु श्रोताहरूका लागि तपाईँकै मुखबाट केही भनाइहरू राखिदिनका लागि अनुरोध गर्छु।
3: एकदमै महत्वपूर्ण कुरा हो, पर्यटन क्षेत्रको विकासमा गण्डकी प्रदेशमा होमस्टेको महत्वपूर्ण योगदान छ।
1: हजुर,
3: अहिले अन्य प्रदेशहरूमा नि होमस्टे सञ्चालन हुँदै गएको छ र होमस्टे महासंघ नेपाल भनेर चाहिँ निजी क्षेत्रबाट त्यसरी पनि गएको छ। होमस्टे महासंघ गण्डकी प्रदेश छ, यसरी उहाँहरूसँगको समन्वयमा हामीले असल अभ्यास आदान प्रदानका कार्यक्रमहरू गरेका छौं।
1: हजुर,
3: गत साल मात्रै हामी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थारूहरूले चलाएका होमस्टेमा गएर यहाँका होमस्टेका सञ्चालकहरूलाई त्यहाँ लगेर दोहोरो कल्चरदेखि लिएर खानाका परिकारदेखि लिएर विभिन्न खालका चाहिँ कार्यक्रमहरूमा हामीले इन्ट्रेक्सन गराएर लिएर आयौं हाम्रो पर्यटन तथा उद्योग निर्देशनालय अन्तर्गत।
1: हजुर,
3: यो पटक पनि गण्डकी प्रदेशका होमस्टेहरूको असल अभ्यास आदान प्रदान भनेर नवलपुरमा अस्ति भर्खर मात्रै सम्पन्न भयो।
1: हजुर,
3: त्यहाँ चाहिँ करिब करिब सञ्चालनमा रहेका धेरै होमस्टेको उपस्थिति थियो।
1: हजुर,
3: उहाँहरूले चाहिँ त्यहाँ एउटा अन्तर्क्रिया सम्पन्न गर्नुभयो, कसले के गरेको छ र कसले कसरी होमस्टे सञ्चालन गरेको छ
1: हजुर
3: भन्ने खालका कुराहरू पनि त्यहाँ छलफलका विषय बने। र अर्को परिवर्तनको निम्ति हामीले शुरूका दिनमा स्थापनामै जोड़ दियौं।
1: हजुर,
3: सायद मलाई लाग्छ 76-77 27 करोड़ रुपियाँ हामीले होमस्टेमा लगानी गर्यौं र त्यसबाट त्यहाँ सामुदायिक भवन बनाउने, त्यहाँको नजिकको पद्मारुङमा पुग्ने बाटो बनाउने, कहीँ त्यस्ता संरक्षित गर्नुपर्ने पार्क बनाउने गरेर 272 होमस्टेमा त्यो 27 करोड़ रुपियाँ चाहिँ विनियोजन भएको थियो।
1: हजुर,
3: त्यस पछाडि पनि आवश्यकता अनुसार विभिन्न अवस्थामा माग अनुसार हामीले सम्बोधन गर्दै आएका छौं, हामीसँग थैलीमा भएको स्रोत अनुसार।
1: हजुर,
3: अब दिन सक्ने हो गराउन सक्ने हो भन्दा एकै ठाउँमा 1.5-2 करोड़का चाहिँ संरचना निर्माण गरिदिन सक्यो, 1.5-2 करोड़ लगानी गरिदिन सक्यो भने त्यहाँ केही हुन्थ्यो, हामीसँग त्यो खालको क्षमता हाम्रो विकास भएको छैन। र सँगसँगै पालिकाहरूले धेरै गर्नुभएको छ। म तपाईँलाई एउटा उदाहरण भन्छु, एउटा पालिकामा हामी कार्यक्रम लिएर गएका थियौं होमस्टे तालिममा, यही पाक शिक्षा अघि मैले भने पाक शिक्षा बनाउन त अलिकति नयाँ किसिमका भाँडाकुँडा त चाहिए।
1: हजुर,
3: थिएन। उद्घाटन गर्न अध्यक्ष उपाध्यक्ष आउनु भएको थियो।
1: हजुर,
3: अध्यक्ष उद्घाटन गरेर जानुभयो, उपाध्यक्ष चाहिँ बसिरहनु भयो। त्यहाँको अवस्था देखेपछि हामीले प्रस्ताव गर्यौं, ल हेर्नुहोस् त भाँडाकुँडा हामीले बोकेर आउनु भएन भनेको, उहाँले तत्कालै 50,000 सामानहरू भोलिपल्ट हामीलाई ल्याइदिनु भयो। यो एउटा स्थानीय तहहरू पनि होमस्टे प्रवर्धनमा अगाडि छन् भन्ने कुरा हामीले चाहिँ महसुस गरेको कुरा हो। क्षमता विकास तालिम नै यो वर्षको चाहिँ प्रायोरिटी क्षमता विकास तालिम हो। यसमा चाहिँ हामीले 6 वटा जति हामी पाक शिक्षा गराउँछौं, त्यसमा धनधनी 6 वटामा गर्दा 40 वटा जति होमस्टेको सहभागिता हुन्छ। गत साल पनि 4 ठाउँमा हामीले चाहिँ गराएका थियौं, त्यसमा पनि धनी 20-22 वटा होमस्टेको सहभागिता भएको थियो। अर्को सूचना प्रविधि, यो सूचना कसरी कलेक्सन गर्ने र सूचना आदान प्रदान कसरी गर्ने भन्ने खालको एउटा सूचना प्रविधि तालिम पनि यो प्रतिनिधिमूलक रूपमा, यो सबै व्यक्तिलाई दिन जरूरी भएन। फेरि एउटा होमस्टेको एकजनालाई सिकाइयो भने उसले चाहिँ फेरि आफ्नो कम्युनिटीमा उसले सिकाउन सक्छ भन्ने हिसाबले हामी गएका छौं र कहाँ के आवश्यकता छ र के संरचना बनाइदिँदा त्यो संस्था अगाडि जान सक्छ
1: त्यो विषयमा यहाँहरू सचेत हुनु
3: सचेत।
1: अब हामी कार्यक्रमको अन्तमा आइपुगेका छौं, केही मैले सोध्न भुलेका र यहाँले नभनी नहुने कुराहरू छन् भने राखिदिनका लागि अनुरोध गर्छु।
3: धन्यवाद सर। यो विशेष गरेर गण्डकी प्रदेशमा उद्योग र पर्यटन सम्बन्धमा हामीले यो मन्त्रालयले काम गरिरहेको छ। उद्योगको सन्दर्भमा 2 वटा उद्योगग्रामहरू औद्योगिक क्षेत्रहरू निर्माण गर्ने भनेर हामी अब जग्गा प्राप्तिको अन्तिम चरणमा पुगेका छौं। नवलपरासीको एउटा र कास्की र तनहुँको सिमानामा 2 जिल्लामा पर्ने गरेर पुनिता औद्योगिक क्षेत्र,
1: हजुर,
3: यो जग्गा प्राप्तिको अन्तिम चरणमा पुगेको छ। प्रत्येक पालिकामा एउटा औद्योगिक ग्राम बनाउने संघीय सरकारको नीतिलाई गण्डकी प्रदेश सरकारले नि त्यसलाई चाहिँ स्वीकार गर्दै अहिले हामी भने 29 वटा पालिकामा औद्योगिक ग्राम पूर्वाधार निर्माण गर्ने शुरूआत भएको छ। केही केही पालिकाहरूमा औद्योगिक ग्रामभित्र एउटा दुईटा उद्योगहरू स्थापना भएर काम शुरू भएको अवस्था पनि छ।
1: हजुर,
3: उद्योगको क्षेत्रमा पर्यटनको क्षेत्रमा आम पर्यटन व्यवसायी, होमस्टे सञ्चालकहरू र पर्यटनसँग सम्बन्धित जनशक्ति सबैलाई के अनुरोध गर्न चाहन्छु भने आवश्यकता पर्दा प्रदेश सरकार तपाईँहरूको साथमा छ, हामी हाम्रो स्रोतले भ्याएसम्म तपाईँहरूको आवश्यकता पूरा गर्नेतर्फ हामी लाग्नेछौं भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
1: यो अमूल्य समयका लागि यहाँलाई कार्यक्रमको तर्फबाट हार्दिक धन्यवाद।
3: यहाँलाई पनि उद्योग तथा पर्यटन मन्त्रालयका गतिविधिहरूको बारेमा आम श्रोताहरूमा आज पुर्याउनको निम्ति जुन यो महत्वपूर्ण समय प्रदान गर्नुभयो यसको निम्ति म मन्त्रालयको तर्फबाट रेडियो नेपाल पोखरालाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
1: आदरणीय श्रोताहरू, यहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख राममणि ढुंगानजी।
2: अब सुन्दै हुनुहुन्छ गण्डकी प्रदेश सरकारका गतिविधिहरू।
4: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। बागलुङमा हिजोदेखि आयोजना गरिएको मीडिया मेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले पत्रकारिता थप सुदृढ र प्रभावकारी बन्नुपर्ने बताउनुभयो। सरकारले बाटो बिराउन खोजे पत्रकारिता मार्फत खबरदारी जरूरी रहेको उहाँको भनाइ थियो। पत्रकारले नागरिकका समस्या सरकारसँग र सरकारका काम जनतासम्म पुर्याउने पुलको काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो। मुख्यमन्त्री पाण्डेले भन्नुभयो पत्रकारितालाई थप व्यवस्थित गर्न जरूरी छ। अहिले सोशल मीडियाका कारण समाजमा सत्य भन्दा असत्य समाचारले स्थान पाउन थालेका छन्। यसले जनतामा भ्रम छर्ने र सही सूचना पाउनबाट वञ्चित गरेको छ। अब पत्रकार सत्यमा आधारित भएर पत्रकारितालाई सुदृढ बनाउन जरूरी छ। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले पत्रकारको वृत्ति विकासका लागि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको सो अवसरमा बताउनुभयो। गण्डकी विश्वविद्यालय अन्तर्गतको अनुसन्धान केन्द्र नवप्रवर्तन तथा आविष्कार केन्द्रले गण्डकी अनुसन्धान कार्यक्रम जीआरपी र गण्डकी अनुसन्धान व्यवस्थापन सेवा जीआरएमएसको औपचारिक घोषणा गरेको छ। गण्डकी प्रदेशमा अनुसन्धान तथा नवप्रवर्तन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको गोष्ठीमा औपचारिक रूपमा घोषणा गरिएको हो। कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका समाज कल्याण युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले जीआरपी र जीआरएमएसको औपचारिक शुरूआत अनुसन्धानका बारेमा जानकारी प्रवाह अनुसन्धानकर्ता बीच सहकार्य विस्तार तथा प्रदेशको अनुसन्धान तथा नवप्रवर्तन प्रणालीलाई मजबूत बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै मन्त्री थापाले प्रदेशको दिगो विकासका लागि ज्ञान अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलताको विकासलाई उच्च प्राथमिकताका साथ अघि बढ़ाउन आवश्यक रहेको बताउनुभयो। सो अवसरमा गण्डकी विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर इन्द्र प्रसाद तिवारीले विश्वविद्यालयले ज्ञान र समाजको नवप्रवर्तन उत्कृष्टता र दिगो विकासमा योगदानको आधारमा प्रदेश सरकारको सहयोगमा अनुसन्धान क्षेत्रमा सहकारी विस्तार अनुदान व्यवस्थापन र प्रभावकारी अनुसन्धान प्रणाली विकासको जग बसालेको बताउनुभयो। सो अवसरमा नास नेपालका सचिव डाक्टर रविन्द्र ढकालले कार्यक्रमहरूले अनुसन्धानमा समन्वय र सहकार्य बढ़ाउने अनुसन्धान क्षमता अभिवृद्धि गर्ने नवप्रवर्तन प्रवर्धन गर्ने र दिगो शैक्षिक विकास कार्यक्रममा योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न उच्च शिक्षा संस्थाका प्रतिनिधिहरू अनुसन्धानकर्ता प्राध्यापक विद्यार्थी सरकारी प्रतिनिधि तथा राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारहरूले सहभागिता जनाएका थिए। यसै गरी गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समाजसँगै समग्र देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा आमा समूहहरूको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ। एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुगलेमा आयोजित आमा समूहका सदस्यहरूका लागि नेतृत्व विकास कार्यक्रममा बोल्नुहुँदै मन्त्री थापाले आमा समूहहरू समुदाय स्तरमा सामाजिक जागरण एकता सहकार्य र परिवर्तनका प्रमुख आधार बनेको उल्लेख गर्नुभयो। उहाँले विशेष गरी ग्रामीण क्षेत्रमा आमा समूहहरूले महिला सशक्तिकरण सामाजिक विकृति न्यूनीकरण आय आर्जन तथा सामुदायिक विकासमा प्रभावकारी भूमिका खेल्दै आएको बताउनुभयो। सो कार्यक्रममा आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य र समन्वयमा विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै नागरिकको आवश्यकता अनुसार तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले समयसँगै समुदायका आवश्यकता परिवर्तन भइरहेकोले आमा समूहका पदाधिकारी र सदस्यहरूमा प्रभावकारी नेतृत्व योजना निर्माण निर्णय क्षमता समन्वय र व्यवस्थापन सम्बन्धी सिप आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा अधिवक्ता कुञ्जिनी परियार प्यासीले महिला सशक्तिकरण नेतृत्व विकास कानूनी ज्ञान र सकारात्मक सोच सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी प्रदेश अस्पताल स्याङ्जा अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख गीता नेउपानेले महिला हिंसाको अवस्था उद्धार र पुनर्स्थापनामा प्रदेश सरकारले खेलेको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो। चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार मार्फत बागलुङमा 900 सिंचाई योजना सञ्चालनमा छन्। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङ मार्फत उक्त आयोजना कार्यान्वयनमा आएका हुन्। प्रदेश सरकारले विनियोजन गरेको 15 करोड़ बढ़ी लागतमा सिंचाई आयोजनाको काम अघि बढ़ाइएको हो। यस वर्ष 14 तटवर्ण सहित 113 आयोजना जिल्लामा रहेका छन्। तीमध्ये 60 आयोजना उपभोक्ता समिति मार्फत काम भइरहेका छन् भने 16 ठेक्का मार्फत काम भइरहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन पर्यटन कार्यालय बागलुङका सूचना अधिकारी सुबोध नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार 11 योजना ठेक्का लगाउने प्रक्रियामा र बाँकी आयोजना सम्झौताको प्रक्रियामा रहेका छन्। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमीनको करिब 20% क्षेत्रफलमा मात्रै सिंचाईको सुविधा पुगेको छ।
2: हवस्त, यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। आउँदो साता यही समयमा भेट्ने वाचकका साथ यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलाई विशेष धन्यवाद दिँदै हामी सबै विदा हुन्छौं। नमस्कार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: Mania Extreme Energy Drink.
1: खुशी को खबर आर चोरी तथा नस संबंधी रोगी मध्यनजर करते इंडिया को एपोलो अस्पताल सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गंडकी मेडिकल कलेज का प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही असार छ गते शनिवार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हार भाँचिएका हात खुट्टा दुख्ने घोडा दुख्ने सुन्निने नसा दुख्ने पोल्ने नसा च्यापिएका खुम्चिएका गाँठो परेका ढाड कम्मर दुख्ने बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हार्ट जोनी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही असार छ गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767420 27
4: 24027।
3: सम्पर्क मोबाइल नम्बर 9857225597
4: 9851189918।
6: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 0684200003 420001, मोबाइल नम्बर 9856219917 9856336567 र 9451220736।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: ल ल, बर्बादै भयो नि। यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
5: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
4: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
4: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
5: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
6: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
7: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
8: सार्वजनिक हितका लागि
9: अध्यक्ष परबिन गुरुङ, उपाध्यक्ष मीना शर्मा तिवारी एवं बिहादी गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही असार 6 गते शनिबार
3: पाग्दुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही असार 6 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767 420 27,
4: 420 27,
3: सम्पर्क मोबाइल नम्बर 98572597,
4: 98511 81918।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू:
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: लेनले एक सरको तानौ
3: ला, तैले पनि एक सरको तान न त।
2: कुनै पनि सुर्तिजन्य पदार्थको सेवन गर्नु मृत्युलाई निम्त्याउनु हो।
4: लागू पदार्थ सेवनबाट जोगियौ र जोगाऊ। सार्वजनिक हितको लागि
5: अनुरोधक अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दीपक आचार्य एवं जलजला गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

सँग एक एक गोलको बराबरीमा रोकिएको हो। मात्र 5 लाख जति जनसंख्या रहेको सानो राष्ट्र केप भर्डले लुइस डे ला फुएन्टेको कप्तानीमा रहेको स्पेनिश टोली विरूद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्यो। खेलभरि स्पेनले अपेक्षित रूपमा बल आफ्नो नियन्त्रणमा राखे पनि केप भर्डको संगठित र दृढ रक्षा पंक्तिका अगाडि उसका

0: सानीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले रजियौ।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Sonia.
1: Extreme energy drink.
2: एक पटक सोच्नुस् त कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन
3: यदि गर्दै हुनुहुन्छ भने तपाई अपराध गर्दै हुनुहुन्छ
2: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ
4: सार्वजनिक हितको लागि रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
3: होइन हो वारी, कासो लाको लाई गरो, एक मुठी पानी तताइदेऊ बा।
4: नगराउनुहोस्, यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।
5: के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ।
4: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
6: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
7: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
8: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
7: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
7: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
8: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
7: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
8: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
7: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
9: जसको नाम नै पर्याप्त छ,
10: दिदी बहिनी,
9: दिदी बहिनी,
10: दिदी बहिनी,
9: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
10: हामी
9: गर्न सक्छौ,
10: गर्न सक्छौ।
11: आमा, म पनि तपाईँसँग घर गर्छु नि।

0: छ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 11 बज्यो।

बिहान 11 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल सुधार नगरी आगामी दुई वर्षभित्र सड़कमा हिँड्न समेत नसकिने भयावह अवस्था आउने चेतावनी दिएको छ। संघीय संसदको पूर्वाधार विकास समितिमा उपत्यका ट्राफिकका एसएसपी सुरेश प्रसाद काफ्रेले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रविधि मैत्री नहुँदा समस्या जटिल बन्दै गरेको बताउनु भएको हो। काफ्रेका अनुसार नेपालमा हाल करिब 65 लाख सवारी साधन दर्ता भएकामा काठमाडौँ उपत्यकामा मात्र दैनिक औसत 20 लाख सवारी साधन गुड्ने गरेका छन्। यति ठूलो संख्यामा रहेका सवारी साधन व्यवस्थापनका लागि देशभर जम्मा 2500 देखि 2600 हाराहारीमा मात्र ट्राफिक प्रहरी परिचालन हुनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। यस्तै हरेक दिन औसत 2000 देखि 3500 सम्म भारतीय सवारी साधन पनि नेपाल भित्रने गरेको र ती गाड़ीहरूको भार वाहन क्षमताको उचित अनुगमन हुन नसक्दा सड़क छिट्टै बिग्रने गरेको पनि बताउनुभयो। उहाँले ट्राफिक प्रहरीको मात्र भर नपरी पूर्वाधार निर्माण र प्रविधिमा लगानी बढ़ाउन सरकार र सरकारवाला निकायसँग आग्रह गर्नुभएको छ। यस्तै सांसदहरूले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सांसद भरत बहादुर स्वारले निर्माण व्यवसायी र यातायात व्यवसायीका समस्यालाई राष्ट्रिय समस्याका रूपमा सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो। सांसद स्वारले निर्माण व्यवसायी र यातायात क्षेत्रका समस्यालाई ससाना विषय भनेर पन्छाउन नमिल्ने बताउनुभयो। सांसद स्वारले पूर्वाधार विकास समितिमा आउने यी क्षेत्रका समस्यालाई केवल छलफलमा मात्र सीमित नराखी मन्त्रालय मार्फत तत्काल कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड़ दिनुभएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दा 5 दिनदेखि जिल्ला अदालत काठमाडौँमा सुनवाई भइरहेको छ। गत जेठ 27 गतेदेखि यो मुद्दा आज पनि न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनवाई भइरहेको हो। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम वसुली गरेको प्रकरण लामो समयदेखि सुनवाई नभएर रोकिएको थियो। जेठ 27 गतेबाट भने अदालतले उक्त मुद्दालाई पेशीमा तोकेर निरन्तर सुनवाई गरिरहेको छ। 2080 जेठ 10 पूर्व उप प्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर राईमाझी, पूर्व गृहमन्त्री एवं कंग्रेस नेता बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित 30 जना विरूद्ध किर्ते, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। कागजात तयार पारी संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएको दावी अभियोग पत्रमा छ। यो सुनवाईले दोषी र निर्दोष किटान गर्नेछ। मध्यपश्चिम विश्वविद्यालयले सिनेट दीक्षान्त र वार्षिकोत्सव भोलि एकै दिन आयोजना गर्ने भएको छ। विश्वविद्यालयले 18 सिनेट, 4 दीक्षान्त र 16 वार्षिकोत्सव समारोह भोलि एकै दिन गर्ने भएको हो। 4 दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा 2083 को संचार तथा प्रचार प्रसार उपसमितिका संयोजक डाक्टर विष्णु कुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका 1928 जना विद्यार्थी दीक्षित हुन लागेको बताउनुभयो। उहाँका अनुसार कुल विद्यार्थीमध्ये 455 विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन्। विश्वविद्यालय 7 ग्रेजुएट स्कूल अन्तर्गत शैक्षिकोपाधि हासिल गरेका स्नातक तहका 1222, स्नातकोत्तर तहका 654 र दर्शनाचार्य तहका 12 जना विद्यार्थीलाई दीक्षित गर्ने गरी तय भएको छ। संयोजक डाक्टर खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट 6370 विद्यार्थी दीक्षित भइसकेका छन्। विश्वविद्यालयका उपकुलपति डाक्टर नारायण प्रसाद पौडेलले सभामा आमदानीको खर्च आगामी आर्थिक वर्ष 2083-84 को प्रस्तावित 1,49,50,00,00,000 बजेट स्वीकृत र ग्रेस लिस्टमा परेका विद्यार्थीहरूलाई दीक्षित गर्ने प्रस्ताव रहेको बताउनुभयो। र सेफ सन्तोष शाह हाजिरी जमानीमा छुटेका छन्। काठमाडौँमा रेस्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका शाह आइतबार हाजिरी जमानीमा रिहा भएका हुन्। शाहलाई हिजो हाजिरी जमानीमा छाडिएको काठमाडौँ जिल्ला प्रहरी परिषदले जनाएको छ। अनुसन्धानका क्रममा खोजी हुँदा उपस्थित हुने गरी परिवारको सदस्यको जिम्मा लगाइएको परिषदले जनाएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जुब लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नक्कली शरणार्थी प्रकरणमा 5 दिनदेखि काठमाडौँ जिल्ला अदालतमा सुनवाई जारी, मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा।
0: राष्ट्रपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित, संघीय सांसद पराजित, कर्णाली अधिवेशनमा फेरि विवाद।
1: मुस्ताङमा सशस्त्रले नियन्त्रणमा लिएका बीवाईडी कम्पनीका गाड़ी फुकुवा, हिजसम्म 223 गाड़ी गन्तव्यतर्फ प्रस्थान।
0: इजरायल र इरान बीच पहिले नै सम्झौता भएको अमेरिकी राष्ट्रपतिको दावी। क्यालिफोर्नियामा बम वर्षक जहाज दुर्घटना हुँदा 8 जनाको मृत्यु।
1: र पूर्व विश्व विजेता स्पेन नवप्रवेशी केप भर्डेसँग बराबरीमा रोकियो। आज राति फ्रान्स र सेनेगल तथा नर्वे र इराक भिन्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: खर्चर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा 5 दिनदेखि जिल्ला अदालत काठमाडौँमा सुनवाई भइरहेको छ। गत जेठ 27 गतेदेखि जारी रहेको सुनवाई आज पनि न्यायाधीश तेज बहादुर खड्काको इजलासमा भइरहेको छ। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम वसुली गरेको प्रकरणमा लामो समयदेखि सुनवाई नभएर रोकिएको थियो। जेठ 27 भने अदालतले उक्त मुद्दामा पेस्टीमा तोकेर निरन्तर सुनवाई गरिरहेको छ। 2080 जेठ 10 पूर्व उप प्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर राईमाझी, पूर्व गृहमन्त्री एवं नेपाली कंग्रेस नेता बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित 30 विरूद्ध किर्ते, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। कागजात तयार पारी संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाए को दावी अभियोग पत्रमा छ। यो सुनवाईले दोषी र निर्दोष किटान गर्नेछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट निर्वाचित हुनुभएको छ। संस्थापक प्रदेश सभापति रहनुभएका विष्ट नै नेतृत्वमा दोहोरिनु भएको हो। पहिलो प्रदेश अधिवेशन अन्तर्गत आज भएको निर्वाचनमा उहाँ 358 मतसहित विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्दी प्रतिनिधि सभाका सांसद जनक सिंह धामीले 154 मत मात्र पाउनु भएको छ। कार्य समितिका अन्य पदहरूको लागि भने आज दिउँसो 2 बजेपछि निर्वाचन हुनेछ। यसैबीच कर्णाली अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि माहौल भाँडिएको छ। वीरेन्द्र नगरमा 3 दिनदेखि जारी अधिवेशनका क्रममा सभापति पदका उम्मेद्वार मदन बहादुर खड्काले आफ्नो पक्षका उम्मेद्वारलाई जिताउने उद्देश्यले नमूना मतपत्र वितरण गरेको भेटिएको बताइएको छ। उहाँको पक्षमा पदाधिकारी भन्दै टिक लगाएर नमूना मतपत्र वितरण गरेको भेटिएको छ। खड्कासँगै सभापतिको लागि स्नेह उपाध्याय नेपाल र नन्द किशोर बस्नेत प्रतिस्पर्धामा छन्। प्रतिनिधि विवादका कारण 3 दिनदेखि रोकिएको मतदान प्रक्रिया आज बिहानदेखि शुरू भएको थियो।
0: मुस्ताङमा 2 अघि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बीवाईडी कम्पनीका विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसुम र कोराला नाकामा नियन्त्रणमा लिएका ती सवारी साधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 गुल्म जोमसुमले जनाएको छ। मुस्ताङको उत्तरी कोराला नाका हुँदै जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय सवारी साधनहरू नेपाल भित्रिएका थिए। तीमध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँच पास गरेको जनाइएको छ। कोरला नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारी साधनको पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलले उक्त सवारी साधन नियन्त्रणमा लिएको थियो। कोरला नाकाबाट ती सबै विद्युतीय सवारी साधनलाई साइमन इंकले खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनले कैफियत रहे नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखा प्रमुख रहेका निर्देशक भोपाल राज साकेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोराला नाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिएका ती सवारी साधनलाई आइतबार साँझ सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले बताउनुभयो। उहाँका अनुसार जोमसोम बसपाकमा राखिएका 266 विद्युतीय सवारी साधन मध्ये आइतबार र सोमबार गरी 223 सवारी साधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्। जोमसोम बस पार्कमा 266 विद्युतीय सवारी साधन मध्ये 43 मात्र बाँकी रहेको सशस्त्र प्रहरीले उल्लेख गरेको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सम्बन्धी विभिन्न निकायका पदाधिकारी नियुक्तिको लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै विभिन्न परिषदका साथै संयुक्त गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त रहेका पदाधिकारी पदका लागि आवेदन आह्वान गरेको हो। नेपाल आयुर्वेद चिकित्सा परिषदमा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सदस्य र सदस्य सचिव, नेपाल नर्सिङ परिषदमा अध्यक्ष उपाध्यक्ष र रजिस्ट्रारको लागि आवेदन माग गरिएको छ। यस्तै नेपाल स्वास्थ्य व्यवसाय परिषद, नेपाल फार्मेसी परिषद र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिस्ट्रार पदको लागि आवेदन खुलाइएको छ। मन्त्रालयले योग्यता पुगेका इच्छुक उम्मेद्वारलाई 10 दिनभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन मन्त्रालयको सिंहदरबार स्थित नीति योजना तथा अनुगमन महाशाखामा वा मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंक मार्फत पेश गर्न सकिने सूचनामा उल्लेख छ।
0: मध्यपश्चिम विश्वविद्यालयले सिनेट दीक्षान्त र वार्षिक उत्सव भोलि आयोजना गर्ने भएको छ। विश्वविद्यालयले 18 सिनेट, 14 दीक्षान्त र 16 वार्षिकोत्सव समारोह भोलि एकै दिन गर्ने भएको हो। 14 दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा 2083 संचार तथा प्रचार प्रसार उपसमितिका संयोजक डाक्टर विष्णु कुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका 1928 जना विद्यार्थी दीक्षित हुन लागेको बताउनुभयो। उहाँका अनुसार कुल विद्यार्थी मध्ये 455 विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन्। विश्वविद्यालय 7 ग्रेजुएट स्कूल अन्तर्गत शैक्षिकोपाधि हासिल गरेका स्नातक तहका 1222, स्नातकोत्तर तहका 694 र दर्शनाचार्य तहका 12 विद्यार्थीलाई दीक्षित गर्ने गरी तय गरिएको छ। संयोजक डाक्टर खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट 6370 विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका उपकुलपति डाक्टर नारायण प्रसाद पौडेलले सभामा आमदानीको खर्च, आगामी आर्थिक वर्षको प्रस्तावित 1,49,00,000,00,000 बजेट स्वीकृत र ग्रेस लिस्टमा रहेका विद्यार्थीलाई दीक्षित गर्ने प्रस्ताव रहेको बताउनु
1: ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल सुधार नगरी आगामी 2 वर्षभित्र सड़कमा हिँड्न समेत नसकिने भयावह अवस्था आउने चेतावनी दिएको छ। संघीय संसदको पूर्वाधार विकास समितिमा उपत्यका ट्राफिकका एसएसपी सुरेश प्रसाद काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रविधि मैत्री नहुँदा समस्या जटिल बन्दै गएको बताउनु भएको हो। काफ्लेका अनुसार नेपालमा हाल करिब 65 लाख सवारी साधन दर्ता भएकोमा काठमाडौँ उपत्यकामा मात्रै दैनिक औसतमा 20 लाख सवारी साधन गुड्ने गरेका छन्। यति ठूलो संख्यामा रहेका सवारी साधन व्यवस्थापनको लागि देशभर जम्मा 2500 2600 हाराहारीमा मात्रै ट्राफिक प्रहरी परिचालन हुनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। यस्तै हरेक दिन औसत 2000 भारतीय सवारी साधन नेपाल भित्रिने गरेको र ती गाड़ीहरूको भारवाहन क्षमताको उचित अनुगमन हुन नसक्दा सड़क छिट्टै बिग्रिने गरेको उहाँको भनाइ छ। उहाँले ट्राफिक प्रहरीको मात्रै भर नपरी पूर्वाधार निर्माण र प्रविधिमा लगानी बढ़ाउन सरकार र सरकारवाला निकायसँग आग्रह गर्नुभएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा।
6: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाराको कोहल्बी नगरपालिका तीन जुगुवा टोलमा गैराती घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनुमा 50 वर्षीय शोभलाल चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब 1:30 बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए। टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारको क्रममा बिहान परवानीपुर स्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो। चौधरीलाई कोहल्बी स्थित तामागढ़ी अस्पतालबाट थप उपचारको लागि एलएस न्यूरो अस्पताल लगिएको थियो। उनको बिहान करिब 5 बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता मीन बहादुर घलेले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल इरान युद्ध अन्त्य गर्नका लागि प्रारम्भिक समझदारीमा पहिले नै हस्ताक्षर भइसकेको बताउनु भएको छ। उक्त सम्झौताको विवरण छिट्टै सार्वजनिक गर्ने पनि उहाँको भनाई छ। G7 शिखर सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोसँगको कुराकानीमा उहाँले यो जानकारी दिँदा आफूलाई अत्यन्त खुशी लागिरहेको भन्दै हस्ताक्षर भइसकेको दावी गर्नुभयो। अमेरिकाका वरिष्ठ अधिकारीहरूले पनि सम्झौताबारे केही जानकारी सार्वजनिक गर्न थालेका छन्। उनीहरूका अनुसार आगामी शुक्रबार होर्मुज जलमार्ग पुनः खोलिनेछ। सोही दिन जेनेभामा यस सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिनेछ। अधिकारीहरूका अनुसार इरानको परमाणु कार्यक्रम सम्बन्धी प्राविधिक तहको वार्ता यसै साता शुरू गर्ने अपेक्षा गरिएको छ। उता उपराष्ट्रपति जेडी भान्सले सीएनएनसँगको कुराकानीमा अमेरिका र इरान बीच भएको एमओयू करिब 1.5 पृष्ठको रहेको र यो निकै सामान्य दस्तावेज भएको बताउनुभयो। यसैबीच अमेरिकाको दक्षिणी क्यालिफोर्निया स्थित एडवर्डर्स एयरफोर्स बेसबाट उडान भरेको केही बेरमै अमेरिकी वायुसेनाको B-52 बम वर्षक विमान दुर्घटनाग्रस्त भएको छ, जसमा 8 जनाको मृत्यु भएको छ। नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटनामा परेको हो। दुर्घटनामा केही सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदारहरू रहेका छन्।
1: र अब खेल समाचार। फिफा विश्वकपमा स्पेन पहिलो पटक सहभागिता

0: देखेपछि मेरो दिमागबाटै हटेको छ। थोरै खानेकुरा भए पनि बाँडेरै खान्छन्, सँगै खेल्दै एकअर्कासँग खुसी साटासाथ गर्दै हाँस्छन्। तर यो सब सारिकाको बुवा श्यामलाई पटक्कै मन पर्दैन, अनि श्यामले यो जोडी छुटाउने निधो गरेर आफ्नो परिवार साथमा सारिकालाई लिएर बसाइसरी काठमाडौँतिर लाग्छन्। बिचरा के दोष विमल अनि सारिकाको, के अब यो प्रेम जोडी सदाको लागि छुट्टिएला त?
1: AI old video enhancer. Precision face restoration. Thick, blurry faces in one click. AI colorized video. Turn black and white into color. Victia video enhancer. Preserves your memories, transforming old, blurry videos into clear moments. Relive the past in stunning clarity.

यो गाउँ हो स्याङ्जाको साखर र यही गाउँ भित्र छन् एक यस्ता प्रेम जोडी, यी हुन् विमल र यिनी हुन् सारिका। हेर्दा उमेरमा सानै देखिए पनि एकअर्कालाई धेरै माया गर्छन् यिनीहरू। प्रेम गर्न उमेर पुग्नु पर्छ भन्ने मान्यता यो प्रेम

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले दिउँसोको ठीक एक बज्यो।
2: जानुको साटो मन्त्री परिषदबाट निर्णय गराएर थान्सली कम्पनी आईडिमियालाई नै 28 लाख राहदानी छाप्ने भेरिएशन आदेश दिएको थियो। यसले राज्यलाई थप 1 अर्ब 50 करोड़ रूपियाँ भन्दा बढ़ीको भार थपिएको छ। नकली भूटानी शरणार्थी प्रकरणको मुद्दामा 5 दिनदेखि जिल्ला अदालत काठमाण्डुमा सुनवाई जारी छ। गत जेठ 27 गतेदेखि जारी रहेको सुनवाई आज पनि न्यायाधीश तेज बहादुर खड्काको इजलासमा भइरहेको छ। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको प्रकरणमा लामो समयदेखि सुनवाई हुन नसकेर रोकिएको थियो। जेठ 27 भने अदालतले उक्त मुद्दालाई पेशीमा तोकेर निरन्तर सुनवाई भइरहेको हो। 2080 जेठ 10 पूर्व प्रधानमन्त्री एवं एमाले नेता टोप बहादुर पूर्व उप प्रधानमन्त्री एवं एमाले नेता टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खान, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत रायसहित 30 जना विरूद्ध कृत्य ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराधमा जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर भएको थियो। कागजात तयार पारी संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएको दावी अभियोग पत्रमा छ। यो सुनवाईले दोषी र निर्दोष किटान गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट निर्वाचित हुनुभएको छ। संस्थापक प्रदेश सभापति रहनुभएका विष्ट नै नेतृत्वमा दोहोरिनु भएको हो। पहिलो प्रदेश अधिवेशन

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस म चाहिँ तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा

म राजा हुन्छु तिमी पनि त्यो रानी हुने छ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा थाल्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

Oh.

Matera.

sirva.

Hold on.

ஆசீர்வாத்.

ശ്രദ്ധയും ഇവിടെ

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

तिम्रा लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस म चाहिँ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेर

चाहिँ कहानी बनाउला प्रिन्सेस हामी खरी खरी बिसाइदिने कसो तिम्रो पानी अब नचाउन पर पर जानी जानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा थाक्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: जसका 136 स्थानीय तहका प्रयोगशाला कर्मचारी आन्दोलनमा 7 महिनादेखि तलब नपाएको गुनासो।
1: चैते धानको समर्थन मूल्य कार्यान्वयन गर्न सरकारको ताकेता, न्यूनतम समर्थन मूल्य निर्धारण गरिए पनि कार्यान्वयनमा चुनौती। चालू आर्थिक वर्षको 11 महिनामा 10.79 अर्ब राजस्व संकलन।
0: इरानसँग सम्झौताले ट्रम्प समस्यामा आफ्नै पार्टी र मन्त्रीहरूले दिएनन् साथ। राष्ट्रसंघद्वारा अमेरिका इरान सम्झौताको स्वागत। भारतद्वारा मालदिवसलाई 20,000 डोज दादुरा विरूद्धको खोप र चिकित्सा सामग्री हस्तान्तरण।
1: र विश्वकप फुटबलमा आज राति उपाधि दावेदार फ्रान्स र सेनेगल भिड्दै एम्बापेलाई इतिहास रच्ने मौका। भोलि बिहान अर्जेन्टिना र अल्जेरिया आम्ने सामने हुने। लगातार दोस्रो पटक विश्वकप जित्ने अर्जेन्टिनाको लक्ष्य।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर शुरू गरौं। पासपोर्ट छपाई भ्रष्टाचारमा महानिर्देशक पक्राउ सम्बन्धी खबरबाट। पासपोर्ट खरिद सम्बन्धी अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनलाई आज पक्राउ गरेको हो। राहदानी छपाई अनियमितताको अनुसन्धानका लागि अख्तियारले अर्याललाई पक्राउ गरेको हो। साथै ठेकेदार सिद्धार्थ थापालाई पनि आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा परराष्ट्रका केही उच्च अधिकारी पनि अनुसन्धानको दायरामा रहेको अख्तियार स्रोतले बताएको छ। अख्तियार स्रोतका अनुसार राहदानी विभागले गरेको ई पासपोर्ट तथा सम्बन्धित सामग्री खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको थियो। सोही अनुसन्धानका क्रममा महानिर्देशक अर्याललाई नियन्त्रणमा लिएर बयान तथा थप प्रमाण संकलनको प्रक्रिया अघि बढ़ाइएको बताइएको छ। टेक्निकल कमिटिको सिफारिश विपरीत पासपोर्ट छपाईको जिम्मा अनधिकृत रूपमा आईडीई मियालाई दिएपछि यस विषयमा अख्तियारले छानबिन गरिरहेको छ। आईडीई मियाको नेपालभित्रको व्यवस्थापन र बिचौलिया सञ्जालमा सिद्धार्थ थापा लगायतको भूमिका रहेको बताइएको छ।
0: प्रतिनिधि सभाको बैठकमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी विषयको अभिव्यक्तिको विरोध गर्दै जवाब माग भएको छ। नेकपा सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिसँग सम्बन्धित विषयमा सरकारसँग स्पष्ट जवाब माग गर्नुभयो। कांग्रेसकी रेखा कुमार यादवले विगतमा केटाकेटीलाई ललिपप देखाए जस्तो परराष्ट्र मन्त्रीले बोलेर नहुने बताउनुभयो। यस्तै नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको खुट्टा भाँचिदिने भनेर दिएको अभिव्यक्ति कानूनी शासन विपरीत भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले काम नगर्ने निर्माण व्यवसायलाई कानूनी प्रक्रिया अवलम्बन गरी कार्यवाही गर्न सकिने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुम्बासी समस्या समाधान गर्न माग गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा उहाँले सप्तरीको राजविराजमा 85 वर्षदेखि बसोबास गर्दै आएका नागरिकहरू धनी पूर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले मध्य पूर्वमा युद्धविराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
1: यता प्रतिनिधि सभा बैठकमा आज नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरले अनौठो नियमापत्ति गर्नुभयो। उहाँले सभामुख बैठकमा प्रवेश गर्दा दुईजना मन्त्री नउठेको भन्दै नियमापत्ति गर्नुभएको हो। प्रतिनिधि सभा नियमावलीको नियम 20 कमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान व्यक्त गर्नुपर्ने व्यवस्था छ, तर दुईजना मन्त्री नउठेपछि महरले नियमापत्ति जनाउनु भएको हो। यो सदन गरिमा र मर्यादा हामी सबैको जिम्मेवारी र दायित्व हो। सदनको गरिमा र मर्यादा पालना गर्नेमा सबै जिम्मेवार बन्नुपर्छ। महरले भन्नुभयो, सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान गर्नुपर्ने भन्ने छ। दुईजना मन्त्री उठ्नु भएन, यसले हामीलाई चिन्तित र गम्भीर बनाएको छ। त्यो भिडियो रेकर्ड चेक गरेर रूलिङ गर्न आग्रह गर्छु, उहाँको भनाई थियो। महरले नउठेका दुई मन्त्रीको नाम भनी लिनु भएन, तर सांसदहरूका अनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा अर्थमन्त्री सोनिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल उठ्नु भएको थिएन। उहाँहरू पहिलो लहरको आफ्नो सीटमा बसिरहनु भएको थियो।
0: नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले बजेटमा योजनाहरू स्पष्ट रूपमा नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाका अझको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले असन्तुष्टि जनाउनु भएको हो। बजेटमाथिको बहसमा भाग लिँदै दुलालले इतिहासलाई वस्तुपरक ढंगले विश्लेषण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आर्थिक वर्ष 2065-66 पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले 60% ठूलो आकारको बजेट ल्याएर राजस्वको दायरा र अर्थतन्त्रको आकार बढ़ाएको स्मरण उहाँले गराउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजरेलले मनसून जन्य प्राकृतिक विपद र तातो हावा लूको जोखिमका सन्दर्भमा सरकारको पूर्व तयारी र योजनाबारे संसदलाई जानकारी गराउन माग गर्नु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजरेलले मनसूनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारीबारे कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यान आकर्षण गराउनुभयो। क्षेत्रीय मौसम पूर्वानुमानका आधारमा बुधबारदेखि नेपालको पूर्वी भाग कोशी प्रदेशबाट मनसून शुरू भई अत्यधिक वर्षा क्लाउड वर्स्ट रेन हुने सम्भावना रहेको छ।
0: चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 ख थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी बाटो खोलेको थियो। यसअघि विधायन ऐन 2081 दफा 35 कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य खारेज हुँदा कानूनी रिक्तता भएको थियो। उक्त समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह डीएमएससीएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ।
1: नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत काठमाण्डुमा सुनवाई भइरहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। 5 दिनदेखि सुनवाई भइरहेको यो मुद्दा हेर्दा हेर्दैमा भोलि बुधबारका लागि पेशी तोकिएको छ। गत जेठ 27 गतेदेखि मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा सुनवाई भइरहेको छ। न्यायाधीश खड्काले भूटानी शरणार्थी मुद्दा प्रकरणको फाइल अध्ययन गर्न समय लाग्ने भएका कारण आज सुनवाई रोकेर हेर्दा हेर्दैमा भोलिका लागि पेशी राखिएको हो। यो मुद्दाका बहसमा लागि सयौं कानून व्यवसायले नाम टिपाएका छन्। बहसका लागि नाम टिपाएका कानून व्यवसायी मध्ये न्यायाधीश खड्काले समय व्यवस्थापन गर्न र बहसको समय छुट्याउन आग्रह गर्दै आउनु भएको छ। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको प्रकरण लामो समयदेखि सुनवाई हुन नपाएर रोकिएको थियो। जेठ 27 भने अदालतले उक्त मुद्दालाई पेशीमा तोकेर निरन्तर सुनवाई गरिरहेको छ। 2080 जेठ 10 पूर्व उप प्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृह मन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे, पूर्व सांसद आङ टावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत रायसहित 30 विरूद्ध किर्ते, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराधमा जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने
1: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
0: हो र
1: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
0: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
1: आजै एस्पेक्ट 123 हैश डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर आठवटा विश्वविद्यालयका उपकुलपतिको उम्मेद्वारको प्रस्तुतिकरण तथा अन्तर्वार्ता आगामी असार 13 देखि 15 गतेसम्म सञ्चालन हुने भएको छ सिफारिश समितिले आज प्रस्तुतिकरण अन्तर्वार्ताको मिति सार्वजनिक गरेको हो त्रिभुवन विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय लुम्बिनी बौद्ध विश्वविद्यालयको 13 गतेका लागि तोकिएको छ पूर्वाञ्चल विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको 14 गतेका लागि तय गरिएको छ पोखरा विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको 15 गतेका लागि तय भएको छ तोकिएको समयभन्दा 1 घण्टा अगावै सक्कल कागजात सहित उपस्थित हुने उम्मेद्वारहरूलाई भनिएको छ
4: काठमाडौँको पुरा नीलकण्ठ नगरपालिका 5 स्थित अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोनका संचालक सूरज कृष्ण श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन् 27 जेठमा पक्राउ परेका सूरज कृष्णलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँले पक्राउ गरेको थियो त्यस यता उनलाई परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ परिसरका प्रहरी उपरीक्षक एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उनीमाथि अहिले बालबालिका विरूद्धको कसुरमा अनुसन्धान भइरहेको छ हामीले बालबालिका विरूद्धको कसुरमा अनुसन्धान बढ़ाएका छौं अनुसन्धानसँग सम्बन्धित विभिन्न पाटा बुझ्ने काम भइरहेको छ एसपी भट्टराईको भनाई छ स्कूलले नै बुढा नीलकण्ठमा भक्ति वेदान्त गुरूकुल सञ्चालन गरेको छ उक्त गुरूकुलमा विद्यार्थीलाई अध्यापन गराइन्छ जसमध्ये एक बालकलाई सञ्चालक सूरज कृष्णले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ
3: मध्य प्रदेशका 136 वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत 7 महिनादेखि पारिश्रमिक तथा अन्य सेवा सुविधा नपाएको भन्दै आन्दोलन शुरू गरेका छन् पीड़ित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुर धाम स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना तथा र्याली प्रदर्शन गरेका हुन् प्रयोगशाला कर्मीहरूका अनुसार आर्थिक वर्ष 2082-83 कार्तिक महिनादेखि हालसम्मको तलब र 4 पर्व भत्ता उपलब्ध गराइ चालू आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत कर्मचारीहरूको म्याद थप तथा नवीकरण प्रक्रिया टुंगो नलाएपछि आफूहरू सड़क संघर्षमा उत्रनु परेको प्रयोगशाला कर्मी अनिल महतोले बताउनु भएको छ संघर्ष समितिका संयोजक शाहिद राइनले आफ्ना समस्याबारे सम्बन्धित निकायहरूलाई पटक पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो आन्दोलनरत कर्मचारीहरूले मध्य प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय श्रम तथा यातायात मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराउँदै तत्काल माग पूरा गर्न आग्रह गरेका छन्
4: जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारी भवन तथा संरचनाभित्र सञ्चालनमा रहेका गैर सरकारी प्रकृतिका संघ संस्थालाई 7 दिनभित्र हट्न निर्देशन दिएको छ कार्यालयले आज अत्यन्त जरूरी सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो जिल्ला प्रशासन कार्यालयका अनुसार संस्था दर्ता ऐन 2034 बमोजिम सो कार्यालयमा दर्ता भएका काठमाडौँ जिल्लाभित्रका विभिन्न गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन संस्थाहरूले सरकारी तथा सार्वजनिक निकायका भवन वा संरचनाभित्र कार्यालय सञ्चालन गरिरहेको पाइएको छ प्रशासनले यस्ता संघ संस्थालाई 7 दिनभित्र सरकारी भवनबाट हटेर अन्य निजी वा भाड़ाको भवनमा स्थानान्तरण गर्न र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिन निर्देशन दिएको छ यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि यस्ता संघ संस्थाका बोर्ड साइन बोर्ड वा संरचना आफ्ना कार्यालय हाताभित्रबाट हटाई सम्बन्धित संस्थालाई खाली गराउन भनिएको छ
3: सरकारले चैती धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला निकायलाई ताकेता गरेको छ कृषि वन तथा वातावरण मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल चामल तेल दाल उद्योग संघ र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनालाई छुट्टा छुट्टै पत्रचार गर्दै समर्थन मूल्य कार्यान्वयनमा तत्काल सहजीकरण गर्न आग्रह गरेको हो मन्त्री परिषदको 24/2082 निर्णय अनुसार आर्थिक वर्ष 2082-83 का लागि चैती धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिए पनि बजारमा यसको कार्यान्वयनमा चुनौती देखिएपछि मन्त्रालयले सक्रियता देखाएको जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा वार्षिक करिब 7 लाख टन चैते धान उत्पादन भइरहेको छ। सिंचाई तथा बजार सुविधाका कारण किसानहरू यसतर्फ थप आकर्षित भइरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। संघीय सरकारले चालू आर्थिक वर्षको 11 महिनामा राजस्वतर्फ 10,79,63,47,00,000 राजस्व संकलन गरेको छ। सरकारले चालू आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरूमा 14,80,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य राखे तापनि चालू आर्थिक वर्षको 11 महिनामा सबै शीर्षकमा संकलन गर्ने लक्ष्यको 73.06% मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख गरिएको छ। संघीय सरकारले कर राजस्व शीर्षकमा 13,25,58,39,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेमा 11 महिनाको अवधिमा भने लक्ष्यको 74.03% अर्थात 9,79,68,78,00,000 राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षको 11 महिना गैरकर राजस्वतर्फ 1,54,41,61,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको 64.73% अर्थात 9,94,69,00,000 राजस्व संकलन गरेको छ।
2: चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई प्रतिबद्धता 47 अर्ब भन्दा माथि आएको छ। उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म 47,61,69,46,000 रूपियाँ बराबर एफडीआई स्वीकृत भएको छ। यस अवधिमा अटोमेटिक रूटबाट 7,71,00,000,000 र अप्रुभल रूटबाट 39,90,00,000,000 रूपियाँ बराबर एफडीआई स्वीकृत भएको छ। 2083 जेठ महिनामा मात्रै 2,29,53,00,000 रूपियाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। विभागका अनुसार जेठ महिनामा कुल 186 परियोजना स्वीकृत भएका छन्। 11 महिनामा यो लगानी प्रतिबद्धता कुल 914 कम्पनी मार्फत आएको हो।
1: शेयर बजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ। अघिल्लो दिन 12 अंक माथिले घटेको नेप्से सूचक आज दोस्रो दिन थप 6.31 अंकले घट्दै 2,705.45 अंकमा झरेको छ। उसो त आज कारोबारमा समेत गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज 4,04,78,58,000 रूपियाँ बराबरको 1,07,08,000 किता शेयर दोस्रो बजारमा किनबेच भएको छ। अघिल्लो दिन 12 अंक माथिले सूचक गर्दा 4,41,20,00,000 रूपियाँ बराबरको 1,07,39,000 किता शेयर दोस्रो बजारमा किनबेच भएको थियो। आज म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी 11 उपसूचक ऋणात्मक भएका छन्।
2: अब विदेशका खबर। इरानसँग गरेको प्रारम्भिक शान्ति सम्झौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समस्यामा परेका छन्। उनी आबद्ध रिपब्लिकन पार्टीका नेताहरूले नै यो सम्झौतालाई अझै पूर्ण समर्थन गरेका छैनन्। उनीहरूले सम्झौताको पूरा दस्तावेज र सबै शर्तहरू अध्ययन गरेर मात्रै आफ्नो धारणा स्पष्ट गर्ने बताएका छन्। समाचार वेबसाइट सीमाफोरका अनुसार पार्टीका शीर्ष नेताहरूको सम्झौताका सबै विवरण सार्वजनिक नभएसम्म समर्थन वा विरोध गर्नु हतार हुने बताएका छन्। उनीहरू मुख्य रूपमा यस सम्झौताबाट अमेरिकालाई के फाइदा हुन्छ, इरानलाई कस्ता सहुलियतहरू दिइन्छ, यसको दीर्घकालीन राजनैतिक तथा सुरक्षा प्रभाव के पर्छ भन्ने हेर्न चाहन्छन्। एक्सियोसको रिपोर्ट अनुसार ट्रम्प सरकारभित्रै यो सम्झौतालाई लिएर मतभेद देखिएको छ। सीआईए प्रमुख जोन र्याकिपनले इरानले सबै वाचा पूरा गर्छ कि गर्दैन भन्नेमा शंका व्यक्त गरेका छन्। विदेश मन्त्री मार्को रुबियोले पनि इरानले आफ्नो परमाणु कार्यक्रममा अमेरिकाले अपेक्षा गरेको कदम चाल्न तयार नभएको बताएका छन्।
1: संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष एना लेना बार बकले सोमबार संयुक्त राज्य अमेरिका र इरान बीच भएको सम्झौताको घोषणालाई स्वागत गरेका छन्। संयुक्त राज्य अमेरिका र इरानले लामो समयको युद्धपछि समझदारीमा आएर गरेको सहमति घोषणालाई महासभाका अध्यक्ष र महासचिवले स्वागत गर्दै विज्ञप्ति जारी गरेको जनाइएको छ। द्विदेशीय युद्धमन कारण हजारौं नागरिकको मृत्यु, नागरिक पूर्वाधारको विनाश, स्ट्रेट अफ हर्मोजमा अवरोध, क्षेत्रीय अस्थिरता र विश्वव्यापी आर्थिक उथलपुथल निम्तिएको थियो भने यो समझदारीसँग युद्ध अन्त्य भई दिगो शान्ति कायम हुने अपेक्षा गरिएको छ।
2: मालदिवसमा पछिल्लो समय बढ़दै गएको दादुराको प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले भारतले 20,000 डोज दादुरा विरूद्धको खोप र करिब 3 टन चिकित्सा सामग्री हस्तान्तरण गरेको छ। मालेस्थित स्वास्थ्य मन्त्रालयमा आयोजित एक विशेष समारोह बीच मालदिवसका लागि भारतीय उच्चायुक्त जी बाल सुब्रमण्यमले 20,000 डोज दादुराको खोप र करिब 3 टन औषधि तथा चिकित्सा सामग्रीको खोप त्यहाँका स्वास्थ्य मन्त्री गिला अलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। दादुराका बिरामीहरूको संख्या बढ्दै गएको चुनौतीपूर्ण समयमा मालदिव्सको खोप अभियानलाई सुदृढ बनाउन र जनस्वास्थ्यको रक्षा गर्न यो सहयोग केन्द्रित रहेको छ।
1: अब खेलमा विश्वकप फुटबल। विश्वकप फुटबल अन्तर्गत आज राति एउटा मात्र खेल हुँदैछ। समूह आईको खेलमा आज फ्रान्स र सेनेगल भिड्दैछन्। दुवैले एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा 24 वर्ष अघिको त्यो भिडन्त सम्झनै पर्ने हुन्छ, जति बेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्घाटन खेलमा सेनेगलले 1-0 स्तब्ध पारेको थियो। पछिल्ला 7 मध्ये 4 संस्करणमा टोलीले फाइनल खेलेको छ। 21 शताब्दीकै सबैभन्दा धेरै विश्वकप फाइनल खेल्ने टोली हो फ्रान्स। विश्वकप अघिको मैत्रीपूर्ण खेलमा आइभरीको 2-1 पराजय बेहोरेपछि स्टार खेलाड़ीले भरिएको फ्रान्समाथि प्रश्न उठ्न शुरू भएको थियो। एम्बापेले कतार विश्वकपको फाइनलमा आफ्नो जादू देखाइसकेका छन्। यसपालि पनि उनले त्यो लयलाई समात्दै उपाधि नै सुम्ने अपेक्षा गरिएको छ। समूह आईको अर्को खेलमा बुधबार बिहान नर्वे र इराक भिड्नेछन्।
2: फिफा विश्वकप 2026 अन्तर्गत आज भएको खेलमा न्यूजील्याण्ड र इरान बीचको खेल बराबरीमा सकिएको छ। अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलस स्टेडियममा आज भएको खेलमा न्यूजील्याण्ड र इरान बीचको खेल 2-2 गोलको बराबरीमा समाप्त भएको हो। विश्वकप उपाधि रक्षा अभियान अन्तर्गत साबिक विजेता अर्जेन्टिना बुधबार बिहान अमेरिकाको कान्समा सिटीमा अल्जेरियासँग आमने सामने हुँदैछ। यो खेल भोलि बिहान 7:15 शुरू हुँदैछ। अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यसहित यात्रा शुरू गर्न लागेको हो। समूह जेमा उनीहरू बीच अस्ट्रिया र जोर्डन पनि रहेका छन्, जसले समूहलाई निकै प्रतिस्पर्धात्मक बनाएको छ। अल्जेरिया भने सन् 2014 पहिलो पटक विश्वकप मञ्चमा फर्किएका छन्। उनीहरूको प्राविधिक क्षमता र खेल व्यवस्थापन राम्रो भएकाले साबिक विजेतालाई चुनौती दिने अपेक्षा गरिएको छ। दुवै टोलीका लागि प्रतियोगिताको शुरूआत जितबाट गर्नु अत्यन्त महत्वपूर्ण मानिएको छ। का कप्तान लियोनेल मेस्सीले आफ्नो 200 अन्तर्राष्ट्रिय खेलमा टोलीको नेतृत्व गर्नेछन्। ह्याम स्ट्रेट चोटबाट पूर्ण रूपमा निको भए उनी इतिहास रच्ने अवसरमा छन्। उनी 6 विश्वकप खेल्ने पहिलो खेलाड़ी पनि बन्नेछन्। गोलकिपर इमिलियोना मार्टिनेज पनि औंलाको चोट निको भएपछि खेल्न तयार छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: पासपोर्ट खरिद सम्बन्धी अनियमितता प्रकरणमा महानिर्देशक अर्याल पक्राउ, 4 दिन थुनामा राख्न अनुमति, अन्य पदाधिकारीहरू पनि अनुसन्धानको घेरामा। सभामुख प्रतिनिधि सभा बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै नियमापत्ति।
2: नक्कली भूटानी शरणार्थी प्रकरण मुद्दा हेर्दा हेर्दैमा राखियो। मध्य प्रदेशका 136 स्थानीय तहका प्रयोगशाला कर्मचारी आन्दोलनमा 7 महिनादेखि तलब नपाएको गुनासो।
1: चैते धानको समर्थन मूल्य कार्यान्वयन गर्न सरकारको ताकेता, न्यूनतम समर्थन मूल्य निर्धारण गरिए पनि कार्यान्वयनमा चुनौती। चालू आर्थिक वर्षको 11 महिनामा 10.79 अर्ब राजस्व संकलन।
2: इरानसँग सम्झौताले ट्रम्प समस्यामा आफ्नै पार्टी र मन्त्रीहरूले दिएनन् साथ। राष्ट्रसंघद्वारा अमेरिका इरान सम्झौताको स्वागत। भारतद्वारा मालदिव्सलाई 20,000 डोज दादुरा विरूद्धको खोप र चिकित्सा सामग्री हस्तान्तरण।
1: र विश्वकप फुटबलमा आज राति उपाधि दावीदार फ्रान्स र सेनेगल भिड्दै एम्बापेलाई इतिहास रच्ने मौका। भोलि बिहान अर्जेन्टिना र अल्जेरिया आम्ने सामने हुँदै लगातार दोस्रो पटक विश्वकप जित्ने अर्जेन्टिनाको लक्ष्य। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: Radio NRN 99.1.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फिल्मी मेलोडी।

देखने का रंग माँ संग भइदिएको भए भविष्य देख्ने आँखा माँ संग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले हालसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 स्थानीय तह 4363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेश प्रदेशको अधिवेशन स्थगन रहेको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रासोपाले जनाएको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने गरी तयारी तीव्र भइरहेको पार्टीले जनाएको छ। चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया जनराजनैतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बीच भेटवार्ता भएको छ। उहाँहरूबीच आज बेजिङमा भएको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयामहरूका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ। विशेषतः विकास, व्यापार, लगानी, पर्यटन तथा जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान भएको दूतावासले जनाएको छ। वहाँले नेपाली दूतावास बेजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुनुहुने मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ। नेपालमा केही दिन मनसून शुरू ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसून सरदर जून 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो। मौसमविद पोखरेलले भूपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो। हाल प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ, जसले गर्दा नेपालको मनसून आगमनमा समेत प्रभाव पर्ने र दक्षिणी एसिया लगायत नेपालको मनसून कमजोर हुन सक्ने सम्भावना देखिएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गत जेठको 2 साता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। सरकारले ओभर द टप ओटीटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। हिजो राजपत्रमा प्रकाशित संशोधित नियमावली अनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्नेछ। यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका डिजिटल स्ट्रीमिङ सेवा तथा ओटीटी प्लेटफर्महरू पहिलो पटक स्पष्ट कानूनी संरचनाभित्र आउने भएका छन्। डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणाली भन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा ल्याउनु आवश्यक रहेको भन्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले ओटीटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउन नीतिगत पहल थाल्नु भएको थियो। मन्त्रालयले आन्तरिक गृह कार्यपछि नियमावलीमा संशोधन गरेको हो। संशोधित व्यवस्था अनुसार अनुसूचित 3 कमा डाउनलिंक गरिने ओटीटी विदेशी कार्यक्रम तथा ओटीटी प्लेटफर्म सम्बन्धी विवरण अनिवार्य गरिएको छ। यस अन्तर्गत अब विदेशी ओटीटी सेवा प्रदायक वा डिजिटल कार्यक्रम वितरण गर्ने संस्थाले नेपालभित्र प्रसारण गर्न अनुमति लिनुपर्ने हुन्छ। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाण्डुमा सम्पन्न भएको छ। बैठकको सह अध्यक्षता परराष्ट्र मन्त्रालयका यूरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया ओसिनिया ल्याटिन अमेरिका तथा क्यारेबियन विभागका निर्देशक क्रिस्टियन गोभियास वायर टाइगेन्सले गर्नुभएको थियो। दुवै पक्षले सन् 2027 नेपाल डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको 60 वार्षिक उत्सव मनाउने सहमति गरेका छन्। विदेश गएर फर्केकाहरूले गाउँमा नै होमस्टे सञ्चालन गरेपछि अहिले पोखरा 23 बराङ गाउँका स्थानीयहरू पर्यटकको पर्खाईमा छन्। बराङमा योग आश्रम स्थापना भएपछि त्यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढ़न थालेसँगै स्थानीयहरू पनि होमस्टेतर्फ आकर्षित हुन थालेका हुन्। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
3: पर्यटकको पर्खाईमा बसेको छ बराङ गाउँ। छिटिक्त बनेका घरवास पोखरा 23 रहेको घाटीछिना बराङ सामुदायिक होमस्टे 2076 सालमा विदेश गएर फर्केका स्थानीयहरूले सञ्चालन गरेको होमस्टे हो। यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढ़ेको छैन, नजिकै रहेको बराङ होमस्टे पनि चहल पहल बढ़न थालेपछि स्थानीयहरू उत्साहित बनेका छन्। जीर्ण रहेको घरहरूलाई पुननिर्माण गरी नयाँ घरहरू निर्माण गरिएका छन्। 11 घरमा पाहुनाका लागि घरवासहरू निर्माण गरिएको छ। जहाँ 45 भन्दा धेरै व्यक्ति एकैसाथ राख्न सक्ने क्षमता रहेको होमस्टे संचालक समितिका अध्यक्ष धर्मदत्त पराजुली बताउनुहुन्छ। होमस्टेमा भएको आमदानी बराङवासीले गाउँकै सेवाका लागि खर्च गर्ने गरेका छन्। गाउँमा कोहीलाई ठूलो रोग लागे, विद्यालयहरूका भौतिक संरचना निर्माण गर्नु परे, बराङ होमस्टेले सहयोग गर्ने गरेको छ। धेरै मानिसहरू आफ्नो ग्रामीण गाउँको झल्को लागेर न्यास्रो मान्ने गर्छन्। केही न्यास्रो पनि मेटाउन गाउँको झल्को आउने बराङ गाउँकै अर्ग्यानिक उत्पादनहरूको स्वाद चाख्न पर्यटकहरूको रोजाई बन्न सक्ने नयाँ गन्तव्य बनेको छ। गाउँमा युवा देख्न मुस्किल छ। भएका युवा पनि बजार र विदेशमुखी भएकै कारण गाउँ सुनसान जस्तै थियो। पुराना घरहरूलाई मरमत र नयाँ घरहरू थपेर होमस्टे सञ्चालन गरेपछि स्थानीय महिलाहरूलाई आर्थिक रूपमा केही सहज मात्र भएको छैन। पहिला सानो सानो घर खर्चको लागि पनि श्रीमानसँग पैसा माग्न हात फिजाउनु परेको थियो। तर अहिले आफैसँग हुने गरेको होमस्टे सञ्चालक समितिकी सचिव चन्द्रकला केसी बताउनुहुन्छ।
4: हामीले यही अर्ग्यानिक खेती गर्ने र होमस्टे खोलेपछि अब पाहुनाहरू आउनुहुन्छ, हामीले अर्ग्यानिक खाना खुवाउनु पाइन्छ र हामी पनि बिजी भइन्छ, आयो भयो भने हामीलाई पनि लाभदायक हुन्छ।
3: धेरै ठाउँका होमस्टे ढुल्दा आफ्नोमा केही केही कमी रहेको र आगामी दिनमा सुधारका प्रयास समेत गर्ने उनीहरूको प्रतिबद्धता छ। गाउँमा नै केही गर्न खोज्ने यस्ता मनोहरूलाई राज्यले पनि सक्दो सहयोग गरेर पहल कदमी लिनुपर्छ। गौरव त्रिपाठी।
2: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सड़क सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बढ़दो सवारी चाप व्यवस्थापन, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्रेले ट्राफिक नियम उल्लंघनका घटना दिन प्रतिदिन बढ़ेकाले विद्यालय तहको पाठ्यक्रममै ट्राफिक नियम र सड़क सुरक्षाको विषय समावेश गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। त्यसै गरी नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारले सार्वजनिक यातायातको लगानी सुनिश्चित गर्नुपर्ने, सड़कको अवस्था अनुसार सवारी साधन चल्ने व्यवस्था गर्नुपर्ने र देशैभर सार्वजनिक सवारी साधनको पार्किङका लागि आवश्यक स्थान तोक्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुननिर्माण गर्नुपर्ने बताउनु भएको छ। आज बसेको समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्वपूर्ण इट्टा वस्तु चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो। ग्यालरी बैठक पुरानो संसद भवन निर्माणको कार्ययोजना सम्बन्धी छलफलमा सांसदहरू भवनलाई अपाङ्ग मैत्री, प्रविधि मैत्री तथा आपतकालीन अवस्थासँग सामना गर्न सक्षम संरचनाका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले युरोपेली नवशास्त्रीय शैलीबाट प्रेरित भएर निर्माण गरिएको ग्यालरी बैठक भवन पुरातात्विक सम्पदाका रूपमा रहेकाले पुननिर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध संघ संगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू सात दिनभित्र हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो। प्रशासन कार्यालयले संस्था दर्ता ऐन 2034 बमोजिम दर्ता भएका कुनै पनि संघ संस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू सात दिनभित्र हटाई अन्यत्र निजी वा भाड़ामा लिइएको भवनमा स्थानान्तरण गरी सोको जानकारी कार्यालयलाई दिन भनेको छ। यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायले पनि यस्ता प्रकृतिका संघ संस्थाको बोर्डहरू तथा संरचनाहरू आफ्नो कार्यालय हाताबाट हटाई त्यस्ता संघ संस्थाहरूले ओगटेको भाग क्षेत्रहरू खाली गराउन निर्देशन दिएको छ। मध्य प्रदेशका जिल्लाहरूमा एकदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई असार चार गते आयुर्वेदको स्वर्ण बिन्दु थोपा खुवाउने अभियान थालिएको छ। बालबालिकाको पोषण अवस्थामा सुधार गर्न रोगसँग लड्ने क्षमताको विकास तथा स्मरण शक्ति वृद्धि गर्न स्वर्ण बिन्दु थोपा महत्वपूर्ण भएको आयुर्वेदका चिकित्सकहरूको भनाइ छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
5: सुन्दा पोलियो थोपा खुवाउने जस्तै लागे पनि यो आयुर्वेदका अचूक पोषणयुक्त थोपा रहेको छ। मधेसका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयोजनमा मधेसका आठवटै जिल्लाहरूमा एकसाथ स्वर्ण बिन्दु थोपा खुवाउन थालिएको हो। एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई उमेर अनुसारको स्वर्ण बिन्दुको थोपा खुवाउने बताउँदै आयुर्वेदका महिला स्वास्थ्य कर्मी विष्णु कुमारी शाह। स्वर्ण बिन्दु थोपाको महत्वका विषयमा आयुर्वेदका चिकित्सक डाक्टर नन्दकिशोर कुशवाहा।
6: यो स्वर्ण बिन्दु के हो भने हाम्रो परापूर्व कालदेखि नै स्वर्ण भस्म र ब्राह्मणी घृत मिसाएर चाहिँ एउटा हामी थोपा बनाउँछौ, ड्रप बनाउँछौ र त्यसलाई चाहिँ हामी जन्मदेखि पाँच वर्षसम्मको बच्चालाई चाहिँ खुवाउने एक किसिमको थोपा हो। पोलियो थोपा जस्तै यो पनि चाहिँ एउटा थोपा हो। यसलाई चाहिँ हामीले हरेक महिना पुष्य नक्षत्रमा खुवाउँदा यसले के गर्छ भने बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, बच्चाको पाचन क्रियालाई ठिक पार्छ, बच्चाको स्मरण शक्तिलाई बढाउँछ, बच्चाको समग्र हेल्थलाई चाहिँ राम्रो गर्छ।
5: शुद्ध स्वर्ण भस्म मह गाईको घिउ ब्राह्मणी घृत सहितको जडीबुटी मिसाएर तयार पारिएको स्वर्ण बिन्दु खुवाउने विषयमा अभिभावकहरू पनि उत्सुक रहनु भएको छ। बाल बालिकाको समग्र विकासका लागि स्वर्ण बिन्दु थोपा महत्वपूर्ण भएको बताउँदै प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुर धामका प्रमुख वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर महारुद्र ठाकुर।
7: एक वर्षदेखि पाँच वर्षसम्मको बच्चालाई पुष्य नक्षत्रको दिन उसको उमेर अनुसार एक वर्षदेखि दुई वर्षलाई दुई थोपा, दुई वर्षदेखि पाँच वर्षलाई चार थोपा खुवाउने छ।
5: मध्य प्रदेशमा बाल बालिकाहरूमा पोषणको अवस्था भयावह भएकाले पनि सुधार ल्याउनका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास गरिएको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, जनकपुर धाम।
2: नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल 2026 हेर्न सकिने भन्दै प्रसार गरिएका अनावश्यक तथा शंकास्पद एपहरू डाउनलोड तथा इन्स्टल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीप कुमार गिरीद्वारा जारी विज्ञप्तीमा पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यम मार्फत विश्वकप 2026 हेर्न सकिने भन्दै एण्ड्रोइड एप इन्स्टल गर्न लगाउने, विभिन्न प्रकारका अनुमति माग्ने र त्यसको दुरूपयोग गरी मोबाइल बैंकिङ एप ह्याक गरेर आर्थिक ठगी गर्ने गतिविधि बढ़दै गएको उल्लेख गरिएको छ। साइबर ब्यूरोले एपीके त्यसै गरी ईएक्सई बट ईएस लगायत अनावश्यक तथा अपरिचित फाइलहरू डाउनलोड गरी इन्स्टल नगर्न समेत पनि सचेत गराएको छ। साथै बैंक तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैंकिङ प्रणाली अपडेट गर्न अनुरोध गरिएको छ। म्याग्दीको मालिका गाउँपालिका ओडा नम्बर तीनमा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ। टाक्से खोलाको फेरीदेखि शुरू भएको पहिरो बस्तीसम्मै पुगेपछि 20 घर पहिरोको जोखिममा परेको स्थानीय रविन खत्रीले जानकारी दिनुभयो। मालिका गाउँपालिका ओडा नम्बर तीनका वडा अध्यक्ष मोती प्रसाद बुढाले गाउँपालिकाका प्राविधिक टोलीबाट पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिए पनि प्रतिकूल र कठिन भूगोलका कारण तत्काल रोकथाम भने हुन नसकेको बताउनुभयो। जोखिममा रहेका घर परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको उहाँले जानकारी दिनुभयो। सिराहा जिल्ला प्रहरीले विभिन्न स्थानबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसार पसारमा प्रयोग भएका एउटा स्काभेटर सहित 10 टिफर नियन्त्रणमा लिएको छ। प्रहरीले सिराहा नगरपालिका 13 गमहरिया स्थित कमला नदीबाट एउटा स्काभेटर र टिफर नियन्त्रणमा लिएको छ भने गोलबजार नगरपालिकाबाट आठवटा ट्रिपर नियन्त्रणमा लिइएको छ। नदीजन्य वस्तु अवैध उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यस ठाउँमा पुगेपछि सबै ट्रिपर चालक सवारी साधन छाडेर भागेका प्रहरीले जनाएको छ। अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनन सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने इरानले जनाएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्य पूर्वका विभिन्न मोर्चामा जारी संघर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न नसकिने बताउनुभयो। सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराघचीले लेबनन सहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य नै सबैभन्दा महत्वपूर्ण शर्तका रूपमा अघि सार्नु भएको छ। यो टिप्पणी तेहरान र वाशिङटन बीच फेब्रुअरी 28 मध्य पूर्व युद्ध अन्त्य गर्ने उद्देश्य सहित समझदारी ज्ञापन पत्र घोषणा आएपछिको हो। इरानको सर्वोच्च नेताको हत्यापछि इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेसँगै लेबनन मार्चको शुरूआतमा युद्धमा तानिएको थियो। त्यसपछि इजरायलले लेबननमा सैन्य कार्यवाही र स्थल आक्रमण तीव्र बनाएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने इजरायली सेना आवश्यक परेसम्म लेबनन सिरिया र गाजामा रहने बताउँदै आउनु भएको छ। अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको मोजावे मरूभूमिमा रहेको एयरफोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायुसेनाको B-52 बम वर्षक विमान दुर्घटना हुँदा 8 मृत्यु भएको छ। टेक अफ गरेको केही समयमै भएको उक्त दुर्घटनापछि विमानमा आगलागी भएको र मरूभूमि क्षेत्रमा ठूलो क्षति पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्। विमान निर्माता बोइङले पनि आफ्ना दुई कर्मचारी विमानमा रहेको पुष्टि गरेको छ। अधिकारीहरूले सबै 8 ज्यान गएको बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: चालू आर्थिक वर्षको 11 महिनामा संघीय सरकारले 10,79,63,47,00,000 रूपियाँ बराबर राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको 11 महिनामा राजस्व संकलन लक्ष्यको 73.06% मात्रै भएको छ। सरकारले चालू आर्थिक वर्षमा 14,80,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। यस अवधिमा संघीय सरकारले कर राजस्व शीर्षकमा 13,25,58,39,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा 11 महिनाको अवधिमा लक्ष्यको 74.03% अर्थात 9,79,68,78,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको 11 महिनामा गैर कर राजस्वतर्फ 1,54,41,61,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको 64.73% अर्थात 99,94,69,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको 11 महिनामा 74,61,00,000 रूपियाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी नेपालमा भित्रिने प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कमी हो। गत आर्थिक वर्षको जेठसम्म 60,60,00,000 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो। चालू आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै 20,00,000,000 रूपियाँ भन्दा बढ़ी लगानी प्रतिबद्धता प्राप्त भएको थियो। भदौको आन्दोलनपछि वात्तै घटेको लगानी प्रतिबद्धता पछिल्ला महिनामा भने स्थिर देखिएको छ। विभागका अनुसार जेठ महिनासम्म अटोमेटिक रूटबाट 7,71,00,000,000 र अप्रुभल रूटबाट 39,90,00,000,000 लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा कुल 914 उद्योगहरू दर्ता भएका छन्। जेठ महिनामा मात्रै 2,29,00,000,000 रूपियाँ बराबरको लगानी प्रतिबद्धता भएको छ। यस अवधिमा 186 उद्योग दर्ता भएको विभागले जनाएको छ। देशभरका भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा 5,24,42,51,000,000 राजस्व संकलन गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका 138 भूमि प्रशासन कार्यालयहरूले सेवा करबाट 28,66,32,000,000 रकम संकलन गरेका छन्। त्यस्तै रजिस्ट्रेशन दस्तुरबाट 2,78,51,00,000 पूँजीगत लाभकरबाट 2,12,31,00,000 संकलन भएको छ। विभागले वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल 6,26,38,29,000,000 बराबरको राजस्व संकलन गरेको जनाएको छ। चालू आर्थिक वर्षमा कोशी प्रदेशमा चिया तथा कफीको उत्पादनमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार कोशीमा चिया 0.9 र कफी 17.6% उत्पादन वृद्धि भएको उल्लेख छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार कोशी प्रदेशको समग्र कृषि बाली उत्पादन 4.4% घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा त्यस्तो उत्पादन 7% वृद्धि भएको थियो। खाद्यान्न, नगदी तथा अन्य बाली उत्पादनमा धानको उत्पादन 4% घटेको छ भने मकै 2.3 गहुँ 2.5 कोदो 0.3 जौ 13.7 फापर 2.5 एक र आलु 2% वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ।
0: अब खेल समाचार रमेश टमटाबाट।
10: फिफा विश्वकप 2026 अन्तर्गत आज राति फ्रान्स र सेनेगल बीच खेल हुँदैछ। नेपाली समय अनुसार राति 1:15 न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा खेल हुनेछ। विश्वकपमा फ्रान्स दुई पटकको विश्वकप विजेता हो, त्यसैले पनि सेनेगललाई खेल चुनौतीपूर्ण हुने खेल प्रेमीहरूले अनुमान गर्न सक्छन्। अर्को खेल भोलि बिहान 7:15 अर्जेन्टिना र अल्जेरिया बीच हुनेछ। यस्तै न्यूजील्याण्ड र इरानले फिफा विश्वकपको पहिलो खेलमा आज बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको लस एन्जल्स स्टेडियममा आज बिहान भएको खेलमा न्यूजील्याण्ड र इरानले 2-2 गोलको बराबरी खेले। समूह जीको पहिलो खेलमा न्यूजील्याण्ड दुई पटक लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। प्रतिस्पर्धात्मक खेलमा न्यूजील्याण्डका लागि दुवै गोल एलिजा जस्टले गरे। उनले 7 र 54 मिनटमा गोल गरेका थिए। यस्तै इरानका लागि रामिन रेजाइनले 32 र मोहम्मद मोहेबीले 64 मिनटमा गोल गरे। बराबरीसँगै दुवै टोलीले 1-1 अंक बनाएका छन्। यस्तै यही समूहको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। फिफा विश्वकप 2026 अन्तर्गत समूह एचको उरुग्वे र साउदी अरब बीचको खेल बराबरीमा टुंगिएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा आजै बिहान भएको खेलमा दुवै टोलीले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको 41 मिनटमा साउदीले पहिलो अग्रता लिएको थियो। अन्तत खेल 1-1 गोलको बराबरीमा सकिएको छ। यस खेलसँगै समूह एचमा 4 टोलीले पहिलो खेलपछि समान 1-1 अंक जोडेका छन्। तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता भोलि असार 3 गतेदेखि औपचारिक रूपमा शुरू हुने भएको छ। प्रदेशको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदको आयोजनामा खेलकुदको विकास र खेलाड़ीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना हुन लागेको हो। यसअघि जेठ 24 30 गतेसम्म आयोजना गर्ने निर्णय भए पनि आन्तरिक तयारीका कारण प्रतियोगिता सारिएको थियो। प्रतियोगिताको औपचारिक उद्घाटन भोलि दिउँसो 4 हेटौडा स्थित गौरीटार रंगशालामा हुनेछ। प्रतियोगिताको समापन असार 9 हुने परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिनुभयो।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरू तथा मध्य प्रदेशको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.7, न्यूनतम 20.4, वर्षा 8.7 मिलिमिटर, काठमाण्डुको अधिकतम 30.5, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 5 फुट, पोखराको अधिकतम 31.8, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 20 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35.4, न्यूनतम 23.6 र दिपायलको अधिकतम तापक्रम 36.5, न्यूनतम 20.4 डिग्री सेल्सियस। अन्तिम प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि आज पनि छलफल। छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले भोलि जवाफ दिनुहुने। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने मौसम विज्ञान विभागको अनुमान। मध्य पूर्वमा जारी सबै संघर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्री अब्बास राघचीको भनाई र फिफा विश्वकपमा आज राति फ्रान्स र सेनेगल बीच प्रतिस्पर्धा हुँदै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
3: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: हिजोको मितिदेखि 4 दिन म्याद थपिएको छ।
2: सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन। म्यान पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग। मनसून भित्रन अझै केही दिन लाग्ने।
3: मनसून नेपालमा भित्रिने औसत मिति जुन 13 हो, तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि।
2: चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत। निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदानको वितरणको बाटो खुल्यो। निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै सेवा लिनेको संख्या 1200 नाग्यो।
4: कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने।
2: र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्ने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: संघीय संसदमा बजेट माथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको अनुपस्थिति लोकतान्त्रिक उत्तरदायित्वप्रति गम्भीर प्रश्न हो। जनताका प्रतिनिधिले उठाएका जिज्ञासा र सुझाव सुन्न सरकार स्वयं उपस्थित हुनु संसदीय मर्यादाको आधारभूत दायित्व हो। नयाँ राजनैतिक संस्कृतिको बाचा गरेका दलका नेतृत्वबाट समेत पुरानै प्रवृत्तिको निरन्तरता देखिनु निराशाजनक छ। यसले संसदप्रतिको सम्मान कमजोर बनाउने मात्रै होइन, प्रतिपक्षलाई सरकारको जवाफ हितामाथि प्रश्न उठाउने अवसर पनि दिन्छ। सरकार र मन्त्रीहरू संसदप्रति थप जिम्मेवार र उत्तरदायी बन्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा अनियमितता, कर छली तथा भ्रष्टाचार जन्य गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई आज विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्टर बीचको शंकास्पद नेक्सको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। ई पासपोर्ट ठेकामा स्वाभाविक रूपमा 12.25% कमिशन दिएको, ठेक्का प्रक्रियामा सेटिङ गरिएको तथा कानूनी प्रक्रिया उल्लंघन गरेर कम्पनीलाई ठेक्का दिलाइएको आरोप समेत अनुसन्धानको केन्द्रमा छ। यसैबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको कथित भ्रष्टाचार तथा अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई विशेष अदालतले पूर्वक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरूको इजलासले आज उक्त आदेश जारी गरेको हो। अख्तियारले गौतममाथि विमानस्थल निर्माणका क्रममा करिब 8.95 करोड़ रूपियाँ भन्दा बढ़ी सरकारी रकम हिनामिना गरी प्राधिकरणलाई आर्थिक हानि पुर्याएको आरोप लगाएको सीआईएनसँग कुरा गर्दै विशेष अदालतका सूचना पार्वती हितानले बताउनुभयो।
1: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथ थपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ 4 दिन म्याथ थप भएको छ। हिजोको मितिदेखि 4 दिन म्याथ थप भएको छ एउटा, होइन? अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक संजीव गौतमलाई चाहिँ थुनछेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
6: अदालतको आदेशसँगै गौतम अब मुद्दाको अन्तिम फैसला नआउँदासम्म थुनामै रहनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सम्बन्धित यो मुद्दा पछिल्लो समय चर्चित भ्रष्टाचार प्रकरण मध्ये एक मानिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत काठमाण्डुमा सुनवाई भइरहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। पाँच दिनदेखि सुनवाई भइरहेको यो मुद्दा हेर्दा हेर्दैमा भोलिका लागि पेशी तोकिएको हो। गत जेठ 27 गतेदेखि यो मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा सुनवाई भइरहेको छ। न्यायाधीश खड्काले भूटानी शरणार्थी मुद्दा प्रकरणको फाइल अध्ययन गर्न समय लाग्ने भएका कारण आज अपरान्हपछि सुनवाई रोकेर हेर्दा हेर्दैमा भोलिका लागि पेशी राखेको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभएको छ। नेपालमा यस वर्षको वर्षायाम अर्थात मनसून भित्रन अझै केही समय लाग्ने मौसमविदले बताएका छन्। सामान्यतया जून 13 अर्थात जेठको 30 तिर नेपाल प्रवेश गर्ने मनसून प्रणाली हालसम्म अनुकूल वातावरण नबनेकाले केही दिन ढिला हुन सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विनु महर्जनका अनुसार बंगालको खाड़ी तथा आसपासका क्षेत्रमा मनसुनी प्रणाली अपेक्षित रूपमा सक्रिय हुन नसक्दा नेपालमा मनसुन भित्रिने प्रक्रिया प्रभावित भएको हो। हाल देशका विभिन्न स्थानमा स्थानीय र पश्चिमी वायुको प्रभावले हल्का तथा मध्यम वर्षा भए पनि त्यसलाई मनसुनी वर्षा मान्न नसकिने उहाँले सीआईएनसँग बताउनुभयो।
3: आजको रातिको मौसमको कुरा गर्नुपर्दाखेरि देशका हिमालय पहाड़ी भूभाग साथै मध्य कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा नै रहनेछ। रातिको हकमा कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन तट्याङ सहित मध्यमसम्म वर्षा हिमपात हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरू र मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन तट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। अब यो मनसुनको कुरा गर्नुपर्दाखेरि चाहिँ मनसुन नेपालमा बिग्रिने औसत मिति जुन 13 हो, तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि यो मनसुन चाहिँ नेपालमा बिग्रिन केही समय देखिएको छ। यद्यपि केही दिन अझ मनसुन नेपालमा बिग्रिन समय लाग्ने देखिएको छ।
6: मनसुन भित्रेसँगै देशभर वर्षाको मात्रा बढ्ने, कृषि गतिविधि तीव्र हुने तथा नदीनालामा पानीको बहाव बढ्ने भएकाले सम्बन्धित निकायले तयारीलाई तीव्र बनाएका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै गएको छ। अनलाइनबाट सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको थियो। पोर्टलले सेवा प्रवाहलाई सहज बनाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
4: अस्पतालमा त्यस्तो सेवा लिने व्यक्तिहरूको विवरण सबैले थाहा पाउने गरी अस्पतालले प्रविष्टि गर्ने, त्यो गर्दाखेरि सर्वसाधारणलाई कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% सेवा हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने, अस्पताललाई पनि सहज हुने, किनभने आफ्नो विवरण सार्वजनिक गरेपछि कसैले तपाईँ कहाँ निजी अस्पतालमा विशेष रूपमा तपाईँ कहाँ निशुल्क रूपमा दिनुपर्ने सेवा चाहिँ दिनुभएको छैन अथवा तपाईँ कहाँ भरिएको छ भन्ने कुराहरूको जानकारी पनि एकदमै सहज हुने हुनाले यो कार्यान्वयनमा ल्याएपछि सेवा प्रवाहमा अलि सहजता भएको।
6: जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनलाई 7 दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँ जिल्ला स्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन संघ संस्थाहरूको केन्द्रीय कार्यालय प्रादेशिक कार्यालय जिल्ला कार्यालय सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइन बोर्ड सरकारी भवन संरचनाभित्र रही हटाउने निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
7: नेपालभरिका रेन्जरहरूको उहाँहरूको हकितका कुराहरू गर्ने भयो, पेसागत हकित लगायतका कुराहरू गर्ने होला, अनि एकछिनलाई भन्नुहोस् नापी प्राविधिक संघ सर्वेयर एसोसिएसन भन्ने छ होला वा अरू केही होला जसका दर्ता र नियमन गर्ने काम चाहिँ हामी गर्ने गर्छौँ त्यस्ता संस्थाहरूको, अनि यिनीहरूको अफिस चाहिँ सरकारी कार्यालय परिसरभित्र कहीँ कतै पनि राखिएको छ भने त्यो त गैर सरकारी संस्था हो, त्यो त्यसकारण त्यो त सरकारको अड्डाभित्र कुनै पनि कार्यालय परिसरभित्र चाहिँ यस्ता खालका कार्यालयहरू चाहिँ नराख्नु होला, राख्नु भएको छ भने तत्काल हटाउनुहोस् भनेर 7 दिने सूचना जारी गरेको हो हामीले।
6: सरकारले मेन पावर व्यवसायसँग विदेश पठाएका कामदारहरूको विवरणमा गरेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत 1 गतेदेखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो। वैदेशिक रोजगार ऐनमा रहेका विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाएकाहरूको विवरण मागेको हो। संस्थागत श्रम स्वीकृति प्राप्त गरी कति कामदार कुन मितिमा कुन विमानस्थल प्रयोग गरेर कुन गन्तव्य मुलुकमा पठाइएको हो भनी सोको विवरण विभागले मागेको विभागका प्रवक्ता बिन्दा आचार्यले सीआईएनलाई बताउनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आयोगको बैठकले कार्यविधि पारित गर्दै लामो समयदेखि रहेको कानूनी अस्पष्टताको अन्त्य गरेको जनाएको छ। नयाँ कार्यविधि अनुसार चिकित्सा शिक्षाको सार्वजनिक शिक्षण संस्थाहरूको निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था स्नातकदेखि स्नातकोत्तर तहको डीएम र एमसीएच कार्यक्रम अन्तर्गत लागू हुनेछ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा गरिएको संशोधनपछि आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी आधार प्राप्त भएको थियो। साझा खबरमा अब विदेशका खबर। फ्रान्समा जारी G7 शिखर सम्मेलनमा अमेरिका इरान बीच भएको शान्ति सम्झौता र युक्रेनमा जारी युद्ध रोक्ने विषयमा छलफल भएको छ। सम्मेलनमा सहभागी विश्व नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले भएको इरान सम्झौतालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल भेट्दैछन्। समूह आईको यो खेल राति पौने 1 बजे शुरू हुनेछ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमन्य सामान्य हुँदैछन्। फिफा विश्वकपमा भोलि बिहान पौने 4 बजे इराक र नर्वे खेल्नेछन्। यस्तै पौने 7 बजे अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। पौने 10 बजे अस्ट्रेलिया र जोर्डन खेल्दैछन्।
8: सन्तोषी रावल बाजुराका नागरिक पुर्ख्यौली पेसा छोड्दै व्यापारतर्फ उन्मुख।
9: अब प्रत्येक पालिकाहरूमा गाडी पुगेपछि अब यो भेडा पालनमा पनि अब नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु।
8: फस्टाउँदै व्यापार व्यवसाय बढ्दै आत्मनिर्भरता रिपोर्टसँगै धान खेती गर्दा माटो रासायनिक मल र पानीको मात्रा कसरी मिलाउने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org नम्बर 01-5224-352-5224-353
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छन्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपालमा रोजगारीको अभाव र वैदेशिक रोजगारी प्रतिको आकर्षणका कारण नेपालबाट दैनिक 2000 हाराहारीमा नेपाली विदेशिने गरेका छन्। नेपालमै आमदानी र अवसर बढ़ाउनका लागि तीनै तहका सरकारले योजना र बजेटको व्यवस्था गरेको भए पनि यो पर्याप्त नभएको सरकारवालाले बताउँदै आएका छन्। तर बाजुरामा भने गाउँघरमै आमदानीका लागि व्यवसायमा लाग्नेहरूको संख्या बढ़दै गएको छ।
13: बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारमा सर्पदेव बोगटीले किराना व्यापार गर्दै आउनु भएको छ। 2057-58 सालदेखि यो व्यवसायमा लाग्नु भएका उहाँको मुख्य जीविकोपार्जनको आधार नै किराना व्यापार बनेको हो। प्रत्येक पालिकामा यातायातको सुविधा पुगेसँगै पुर्ख्यौली पेसा भेडा चौरी घोडा पालन छोडेर व्यापारमा रमाइरहनु भएको छ।
9: 2058-57 नै व्यवसायमा थालेको अझ 3 वर्ष भइसक्यो। अब कोल्टी बसेको पुर्ख्यौली पेसा भनेको त अब यो भेडा पाल्ने अनि चौरी पालन घोडाहरू थियो। पहिला चाहिँ थियो। गर्मी सिजन सुरु भइसकेपछि अशान्तिर जाने, चिसो मौसम सुरु भइसकेपछि अशान्तिर बेसीमा झर्ने, अनि गर्मी सिजन सुरु भइसकेपछि नाकतिर चढ्ने, अनि माथि तालाकोटतिर जाने, रानी सेन्टतिर जाने बर्खाको टाइममा। अब अहिले चाहिँ हाल हामीले पुर्ख्यौली पेसा चाहिँ लगभग छोडिएर अब बजारतिर नै व्यवसाय गर्न थालेको छ। पहिला चाहिँ अब भेडामाथि ढुवानी चामलहरू ढुवानी गर्ने, अब प्रत्येक खाद्यहरूमा चामल ढुवानी गर्ने, नुन ढुवानी गर्ने त्यो थियो भने अब अहिले चाहिँ अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब ढुवानी नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु। 20-22 जना परिवार रोजगारी भनेको खासै कोही पनि छैन, त्यो किराना पसलबाट नै व्यवसाय गरिरहेको छु अहिलेसम्म त।
13: बाजुराकै गौमूल गाउँपालिका तिनका मक्कल धामीलाई सुरुवाती चरणमा केही चुनौती आए पनि धैर्य र लगनशीलताका कारण व्यवसायबाटै सफलता मिलेको छ। दैनिक करिब 40-50 जना ग्राहक पसलमा पुग्ने गरेका छन्।
14: ग्राहकहरू दिनमा आज भोलि त 50 जना जन आइरहेछन् गइरहेछन्। मेहनत गर्नुपर्छ, अलि केही समय वेट पनि गर्नु पर्दो रहेछ, होइन, सङ्घर्ष गर्नु पर्दो रहेछ। गरेपछि सबै कुराहरू हुँदो रहेछ। त्यति बेला चाहिँ मैले यसरी म व्यापार गरूला अनि यसरी म यहाँ कोल्टीमा 13 वर्ष बसौँला, यत्रो भाडा तिरेर यसरी केटाकेटी यहाँ पढाउँछु भन्ने मलाई यो कुराहरू त्यो सोच्दै नसोचेको कुरा मलाई आफैले पनि अहिले अचम्म लाग्छ। म त्यो चुनौतीमा मैले त्यसरी व्यापार सुरुवात गरेका थिएँ, तर अहिले चाहिँ मलाई चाहिँ एकदम खुसी छ, आफैदेखि आफै खुसी छु। जेस्
13: प्रविधिको बढ्दो प्रयोगसँगै कोल्टी बजारमा इलेक्ट्रोनिक सामान मर्मत तथा बिक्री वितरणको व्यवसाय पनि फस्टाउँदै गएको छ। करिब 9 वर्ष भारतमा बसेर नेपाल फर्किनुभएका टेक बहादुर बुढा कोल्टी पिल्चोक र समीकार्तिक क्षेत्रमा मर्मत तथा व्यापारको विस्तार गर्न सफल हुनु भएको छ।
15: म भारतमा चाहिँ करिब 9 वर्ष जति बसेँ। नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल आयो। नेपाल आएपछि चाहिँ मैले यो इलेक्ट्रोनिक पसललाई रोजी 6-7 वर्षको अन्तरालमा चाहिँ राम्रै गरेका छु जस्तो लाग्छ। ग्राहकहरूले पनि रुचाउनु भएको छ। अहिले मैले 3 ठाउँमा शाखा विस्तार गरिसकेको छु। टिएस मोबाइल ग्यालरीको कोल्टी छ, स्वामी कार्तिक छ र पिल्चोर छ। समाजको माग नै हो जस्तो लाग्छ। यो राम्रो छ व्यवसाय। प्रविधिले चाहिँ इलेक्ट्रोनिक कुराहरूलाई राम्रो प्रयोग गरेको छ, सदुपयोग लगाएको छ जस्तो लाग्छ। राम्रो छ यो।
13: घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाजुरामा हाल 3661 व्यवसाय दर्ता भएका छन् भने कैयौं साना व्यवसाय दर्ता नभएर पनि सञ्चालनमा छन्। घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कम्प्युटर अपरेटर मान बहादुर रावल:
16: हाम्रो साना उद्योगमा छ दर्ता हुन्छ 3361 छन् जुन बाजुरा जिल्लामा। राज्यले उद्योग क्षेत्रमा केही लगानी गरिदिए भन्ने हुन्थ्यो भन्ने हो। अहिलेसम्म खासमा त्यसको बजेटहरू उद्योग क्षेत्रमा हेरेको छैन। अनि अनुदानका कुराहरू भयो, तालिम, उद्यमशीलता विकास तालिमहरू भयो, व्यापक रूपमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन भइरहेको छैन। उद्योग क्षेत्रमा बजेट बढी छुट्याएर प्रत्येक स्थानीय तहमा प्रत्येक कुरामा चाहिँ तालिम सञ्चालन गर्न पाएर उद्योगको के छ प्राथमिकताका आधारमा होइन बजेट छुट्याउन पायो भने युवा पिढीका लागि पनि उद्योग क्षेत्रका लागि राम्रो हुन्थ्यो भन्ने हो।
13: सहुलियत ऋण तथा बजार व्यवस्थापनमा सहयोग गरेमा स्थानीय स्तरमै पनि राम्रो आमदानी लिन सकिने विश्वास व्यवसायीहरूको छ। शर्मिला रुकाया, CIN, रेडियो बुढीनन्दा, कोल्टी बाजुरा।
2: अवश्य परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ। भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन्। साउदीले नेपाली श्रमिकका लागि सी प्रमाणीकरण अनिवार्य बनाएको छ। नयाँ व्यवस्था अनुसार भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन्। साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सी प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ। नेपाल र साउदी अरबबीच गत वर्ष सम्झौता भएको थियो। उक्त सम्झौतामा श्रम सम्बन्धी विषयमा निर्णय गर्नु अघि संयुक्त परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ। भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन्। साउदीले नेपाली श्रमिकका लागि सी प्रमाणीकरण

0: औपचारिक छलफल वा सहमति भएको छैन। साउदी अरबले नेपाल सरकारसँग कुनै छलफल वा सहमति नगरी एकतर्फी रूपमा निर्णय गर्दै सिप परीक्षण अनिवार्य गरेको मन्त्रालयले जनाएको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धानको उत्पादन बढ़ाउन माटो मल र पानीको सही व्यवस्थापन आवश्यक।
1: जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्।
0: धान रोप्नु अघि जान्नै पर्ने कुरा विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
3: मौसमले साथ दिए केही दिनमा धान खेती शुरू हुन्छ। धान रोप्नुभन्दा पहिले माटो पानी र रासायनिक मलको सन्तुलन कस्तो राख्ने? नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा वर्षा भित्री अधिकांश क्षेत्रमा केही दिनमा धान खेती शुरू हुनेछ। पानीको सहज भएका स्थानका किसानले खेती शुरू पनि गरिसकेका छन्। धान खेती गर्न किसानले रासायनिक मल माटो तथा पानीको सन्तुलन मिलाउन के गर्ने भन्ने विषयमा वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग कुराकानी गरेका छौं।
1: रासायनिक मल हाल्न जरूरी छ, तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ, पानीको मात्रा हुन्छ। जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्, अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ। प्राङ्गारिक मल खेतमा छैन भने, प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्। एउटा मात्र रासायनिक मल हाल्यो भने
4: सन्तुलित
1: हुनु हुँदैन।
4: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले?
1: माटो बनाउँदाखेरि मुख्य त्यही हो, बिउ हामीले सिड बेड तयार गर्छौँ, सिड बेडमा पनि अर्ग्यानिक म्याटर बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फंगसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फंगसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग ढुसीहरू
4: मित्रजीवहरू
1: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जसरी सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ।
4: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा?
1: एग्रोभेटमा यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्।
4: यो त एकदमै नौलो विषय, ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
1: हो नौलो हो। एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने युरियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
4: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि।
1: ढुसी धेरै किसिमका हुन्छन्, ढुसी एउटा चाहे मित्रजीव

0: ढुसी पनि हुन्छन् र अर्को शत्रु पनि हुन्छन् होइन. हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन् फाइदा पुर्याउँछन् होइन ती ढुसीहरूलाई मात्र प्रयोग गर्ने हो. विभिन्न किसिमको ढुसी हामी किन्छौँ जस्तै ठैको गाडमा हुन्छन् यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन् जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ.
1: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो. जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त. त्यति बेलासम्म त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ. त्यसको समाधान चाहिँ के हुन सक्छ?
0: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो. किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ. यदि सुक्खाको मौसम माहौल छन्, बहिसुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन. त्यही जात मात्र लगाउनु पर्छ र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो, उनीहरूको सल्लाह मान्नु पर्यो. हामीसँग थुप्रै टेक्नोलोजीहरू छन्, थुप्रै प्रविधिहरू छन् जसले गर्दाखेरि सुक्खा
1: सरकारसँग थुप्रै प्रविधि छ, बिउ पनि छ, टेक्नोलोजी पनि छ, किसानसँग फेरि पुगेको छैन नि त.
0: किसानसँग नपुग्नुको कारण हाम्रो एक्सटेन्सन सिस्टम कमजोर भएर हो होइन. किसानहरू अगुवा किसानहरू छन्, उनीहरूले सीमित मात्रामा किसानहरू चाहिँ ट्रेनिङ लिने गरेका हुन्छन् जसले गर्दाखेरि धानकै ट्रेनिङ अथवा अन्य बालीहरूको ट्रेनिङ सीमित व्यक्तिले लिँदाखेरि सबैको पहुँचमा हुँदैनन् अनि त्यसकारण उनीहरू अनभिज्ञ हुन्छन्. तर यस्तै मिडियाहरूको प्रयोग गरेर जो किसानहरू जागरूक छन् उनीहरू विभिन्न संचार माध्यमबाट पनि इन्फर्मेसन लिएर आफ्नो खेती अगाडि बढाउन सक्नुहुन्छ.
1: सरकारले भनिरहन्छ बेला बेलामा हामी धानको आत्मनिर्भरको करिब नजिक नजिक छौ, नजिक नजिक छौ, अब आयात गर्न पर्दैन भन्दा भन्दै पनि जति उत्पादन हुन्छ त्योभन्दा बढी आयात भइरहेको हुन्छ नि त. त्यो रोक्नको लागि चाहिँ अब के गर्नुपर्छ?
0: यसको लागि त सर्वप्रथम नेपाल सरकारले कृषि र अनुसन्धानलाई विशेष जोड दिनु पर्यो. नेपाल सरकारको मेन प्रायोरिटीमै अनुसन्धान परेको छैन. जुन दिन प्रत्येक विश्वमा जहाँ पनि अनुसन्धानलाई, कृषिलाई, अनुसन्धानलाई विशेष महत्वको साथ अगाडि बढाइएको छ. हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुहोस् या चाइनालाई हेर्नुहोस् होइन, त्यहाँ धेरै प्रायोरिटी दिइएको छ अनुसन्धानलाई. बजेट त्यही किसिमले छुट्याइएको छ तर यहाँ त्यस्तो छैन नि. यहाँ टोटल बजेटको 0.01% मात्र दिएको छ. अनि त्यसबाट के हुन्छ भने हामी अपेक्षा राख्छौँ कि यस्तो भइदिनु पर्यो, त्यस्तो भइदिनु पर्यो. त्योभन्दा धेरै राम्रो काम नार्कले गरेको छ अहिलेसम्मको. यहाँलाई मैले भने कि 94% एरियामा गहुँ लगाइन्छ, नार्का भेराइटीहरू लगाइन्छ. 74% एरियामा मकै लगाइन्छ. 35% एरियामा धानका भेराइटी नार्कले रिलिज गरेका लगाइन्छ. 42% एरियामा मसुरो पल्सका के भन्छ दलहन बालीका बिउहरू लगाइन्छ. यो त ठुलो एरिया भयो. जस्ती बजेट खर्च गरेको छ त्यसभन्दा राम्रो यो नार्कले प्रतिफल दिएको छ र मलाई लाग्छ त्यो अहिले पर्याप्त छैन. यसलाई अझै सशक्त रूपमा नार्कलाई अगाडि बढायो भने आउने दिनमा सरकारको जुन यो सरकारले जुन लक्ष्य राखेको छ त्यो लक्ष्य पूरा गर्न नार्कले ठूलो सहयोग गर्न सक्छ.
2: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
3: ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरिएको छ. नक्कली भूटानी शरणार्थी प्रकरणको सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने भएको छ. पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि जेल चलान आदेश जारी गरिएको छ. सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन जारी गरिएको छ. सरकारले मेन पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग गरेको छ. मनसून भित्रिन अझै केही दिन लाग्ने मौसमविदको भनाई छ. चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत गरेसँगै निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदान वितरणको बाटो खुलेको छ. निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै गएको छ. र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो बढ़दो छ. फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्. हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz
6: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले रातिको ठिक 8 बज्यो।

0: को प्रतिबद्धता।
1: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज ऑन टॉप लामटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित ऑन टॉप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपालमा सड़क दुर्घटना अब आकस्मिक घटना होइन दैनिकी जस्तै बन्दै गएको छ। दैनिक औसत 7 जनाको सड़क दुर्घटनामा मृत्यु हुने गरेको तथ्याङ्क छ। दुर्घटनामा दैनिक जसो सयौं घाइते हुने र हजारौं परिवार शोकमा डुब्ने अवस्थाले सड़क सुरक्षा संकटमा परेको तथ्याङ्कले देखाएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार सड़क सुरक्षा अहिले राष्ट्रिय चिन्ताको विषय बन्न पुगेको छ। आर्थिक वर्ष 2082-83 वैशाखसम्मको तथ्याङ्क अनुसार 25,811 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परि 2,275 जनाको मृत्यु भएको छ। त्यस्तै गम्भीर घाइते 6,747 जना र 34,113 सामान्य घाइते भएका छन्। सबैभन्दा ठूलो दुर्घटनाको कारण चालकको लापरवाही देखिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्रेले बताउनुभयो।
3: सबैभन्दा ठूलो सवारी दुर्घटनाको कारणमा मानवीय त्रुटि देखिन्छ, किनभने चालकको लापरवाही अर्थात् चालकले सवारी साधन चलाउने हो, उहाँले जति ध्यान दिनुपर्ने सवारी साधन चलाउने, जति ट्राफिक नियमको पालन गर्नुपर्ने कुरा, यथाभावी ओभरटेक गर्ने कुराहरू, स्पीड लिमिट भन्दा बढी स्पीडमा चलाएर हुने दुर्घटनाको जोखिम जुन बढ़ाएको अवस्था र त्यसको इम्प्याक्ट, दुर्घटना पछाडि क्षतिको इम्प्याक्ट पनि निश्चय नै ओभर स्पीड भएपछि ओभरै हुन्छ नै हुन्छ। त्यसै गरी लेन अनुशासनको पालन नगर्दाखेरि पनि दुर्घटना हुन्छ। यो त एउटा खेलाडीले ट्र्याकमा कुदेको थिए, सवारी साधन ट्र्याकमा दौड़ाउनु पर्ने अवस्थामा यथाभावी ओभरटेक गर्ने, यथाभावीबाट दाहिने बायाँ मोडिने र चाहिँ लुकिङ ग्लासदेखि लिएर हेलमेटदेखि लिएर हेलमेटमा नै विथ फित्ता बाँधेर हिँड्नुपर्ने, त्यसै गरी सिट बेल्ट बाँध्नुपर्ने कुराहरू ध्यान नदिएको अवस्थामा, अर्को भन्नुहुन्छ भने मादक पदार्थको सेवन, यो पनि एउटा कारणमा देखिन्छ र लागू पदार्थको सेवन।
2: सवारी साधनको संख्याका हिसाबले दुई पाङ्रे सवारी साधन दुर्घटनाको संख्या धेरै रहेको छ, तर मानवीय क्षति धेरै गराउने सवारी साधनमा भने यात्रुवाहक सवारी साधनको संख्या धेरै रहेको छ। दुर्घटनाको कारणलाई तथ्याङ्कगत रूपमा विश्लेषण गर्दा तीन तरिकाले हेर्ने गरिएको छ। प्रवक्ता काफ्रेले दिउँसो 12 बजेदेखि 6 बजेसम्मको समयमा बढ़ी दुर्घटना हुने गरेको देखिएको बताउनुभयो।
3: सबैभन्दा बढी हिसाबले हामी तथ्याङ्कगत हेर्दाखेरि दिउँसोको समयमा, दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म यस बेला मुभमेन्ट पनि बढ़ी हुने, सवारी साधन पनि चल्ने भएको कारणले 98,191 अर्थात 9,891 चाहिँ दुर्घटना भएको देखिन्छ। त्यसै गरी दोस्रो स्थान भनेको साँझ 6 बजेदेखि राति 12 बजेसम्मको छ र तेस्रो स्थान भनेको बिहान 6 कि दिउँसो 12 बजेसम्मको छ।
2: गत माघ 22 गते बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा 13 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनाको 1 महिना नपुग्दै फागुन 11 गते पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा 18 जनाले ज्यान गुमाए। गत शुक्रबार मात्रै काभ्रेको नमबुद्धमा भएको सवारी दुर्घटनामा 8 जनाको मृत्यु भयो। यी दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन समिति बनेका छन्। हरेक ठूला सवारी दुर्घटनापछि घटनाको छानबिनका लागि समिति गठन गर्ने गरिए पनि ती समितिले बुझाएका प्रतिवेदन कार्यान्वयन नभएको सरकारी अधिकारीहरूले नै बताउने गरेका छन्।
0: सड़क दुर्घटनालाई लिएर सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले सरकारको विरोध गरेका छन्। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा समिति सदस्य रहेका रासोपाका सांसददेखि समितिका सभापतिसम्मले सरकारको आलोचना गरेका हुन्। सड़क सुरक्षा विधेयक तयार भएको 5-6 वर्ष बितिसक्दा पनि संसदमा पेश हुन नसकेको भन्दै सरकारको काम कार्यवाहीमाथि प्रश्न उठेको हो। समितिकै सभापति आशिष गजुरेलले सड़क सुरक्षा यातायात व्यवस्था सरकार गम्भीर नभएको बताउनुभयो।
4: आज हेर्नुहोस्, हाम्रो बच्चा बच्चीलाई हिँड्नलाई फुटपाथ छैन, अनि हामी चार लेन र आठ लेन सड़क बनाउँछौं भनेर चाहिँ बजेटमा आठ लेन र दस लेन बनाउने सड़क चाहिँ बजेटमा राख्छौं। पहिले त हामी हिँड्नको लागि चाहिँ व्यवस्थित सड़क हुनु पर्दैन, साइकल चलाउन व्यवस्थित हुनु पर्दैन। आज वृद्ध वृद्धा हिँड्न सक्ने सड़क छ, अपाङ्गता भएको व्यक्तिको लागि चाहिँ हुने खालको पूर्वाधार बनाइएको छ। आज यही संसद भवनमा आउनु पर्दाखेरि चाहिँ एकजना अपाङ्गता भएको सांसदज्यू आउन सक्नुहुन्छ? सक्नुहुन्न।
0: समितिको बैठकमा समेत मन्त्री उपस्थित नहुँदा आफूमाथि प्रश्न उठेको भन्दै उहाँले सरकारले संसदीय समितिले दिएको निर्देशन पनि नमानेको बताउनुभयो। सड़क निर्माणमा ढिलाइ, निर्माण सामग्रीको अभाव तथा मूल्यवृद्धिका समस्या समाधान गर्न समितिले दिएको निर्देशन कार्यान्वयन नभएको उहाँको भनाई छ।
4: संवेदनशील रूपमा लिएको रहेन रहेछौ भन्ने कुरा चाहिँ यसमा प्रष्ट हुन्छ। पूर्वाधार विकास मन्त्रालय भनेर खड़ा गरेका छौं, यातायात मन्त्रालय पनि त्यही भित्र गाभिएको छ अरे। उहाँहरू त ठेक्का लाउँदैमा उहाँहरूको समय जान्छ, दिमागै त्यही हुन्छ भनेपछि यो विषय एकदमै गम्भीर छ। त्यही भएर म एउटा कुरा के भन्छु भन्दाखेरि अर्को बैठक पूर्ण रूपमा मन्त्रीज्यू सहित यो छलफललाई हामी अगाडि बढ़ाउँछौ।
0: यातायात व्यवसायी समेत रहेका सांसद धनेन्द्र कार्कीले पनि यातायात मन्त्रालय हटाएकोमा असन्तुष्टि जनाउनुभयो।
5: सरकारकै पक्षमा भएर सरकारकै विपक्षमा बोल्नुपर्ने अवस्था छ यातायात पक्षबाट। अहिलेसम्म नि म यातायात व्यवसायी हो, अब यहाँ यातायात मन्त्रालय नै छैन, परदेशमा छ। परदेशमा गएर सङ्घमा सोध्नुपर्छ भने त सङ्घमा आएर सोध्ने गल्ला। पहिलाको भौतिक पूर्वाधारसँग यातायात जोड्दा चाहिँ यातायात मन्त्रालय यो हाम्रो भन्ने हुन्थ्यो, अहिले त छैन। अब कुन मन्त्रालयले हेर्छ भन्दा भौतिक पूर्वाधारले भन्छ। अब भौतिक पूर्वाधारमा कस्तो राखिन्छ भन्दा पूर्वाधार बनाउनलाई इन्जिनियरिङहरूको हिसाबले राखिन्छ। यातायात बुझ्ने चाहिँ कसले त अब केही कुरो नै छैन। खास मन्त्री दिउँसै राख्नुपर्ने आउनु भएर त ठिकै छ भनेर एक कुरो राख्थ्यो।
0: बस तथा ट्रक व्यवसायी मध्ये ठूलो संख्या हाल कालो सूचीमा परेको उल्लेख गर्दै उहाँले नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णयप्रति पनि असन्तुष्टि जनाउनुभयो। उहाँले सवारी चालक अनुमति पत्र लिने प्रक्रिया पनि अव्यवहारिक रहेको बताउनुभयो। ठूलो सवारी साधन चलाउन सानो सवारीको लाइसेन्स अनिवार्य बनाउने र थप दुई वर्ष कुर्नुपर्ने व्यवस्था अनावश्यक रहेको उहाँको भनाइ छ। लाइसेन्स परीक्षामा पनि व्यावहारिक ज्ञान भन्दा असम्बन्धित प्रश्न सोधिने गरेको उहाँले बताउनुभयो। सांसद कार्कीले दुर्घटना बीमा प्रणालीमा पनि समस्या रहेको औल्याउनुभयो।
5: डेट कभर माथिको बस हाल्दा त छक्क काहीँ भइपरि आएर छोइहाल्छ। घटना भयो भनेदेखि अनि उपचार गरेर 70-80 लाख तिरेर ल्याएर पनि पाँचजनाले पाल्नु पर्ने कि चाहिँ गरिखाने उसको बुढी छोरा कोही छ भनेदेखि उसलाई पसल लगानी गरिदिने कि 15-20 लाख भन्दा त्यसरी गरे अवस्था छ। त्यस्तोमा त सरकारले हेरिदिनु पर्यो कि सरकारले सबै व्यवसायीको गाडी किनिदिनु पर्यो, आफैले खरिद गरिदिनु पर्यो, आफैले सञ्चालन गरोस्, त्यो पनि पाइयो। अनि खालि दुर्घटना हामी कति सजिलो भन्छौँ, ड्राइभरले लापरवाही गर्यो दुर्घटना बिचरा भत्तै भए हुँदा एक महिनादेखि उसलाई चाहिँ के गाली गर्ने हो। त्यही भएर हामीले यहाँ अघि छलफल गरेर रोकियो त भनेर माननीयज्यूले भन्नुभएको थियो। हामीले छलफल गरेर चाहिँ अब तालिम दिनुपर्छ। हामीले पहिला यातायात व्यवसायलाई ड्राइभरलाई बोलाएर चालकलाई बोलाएर तालिम दिनुपर्ने हुन्छ। त्यो तालिमले चाहिँ अलिकति केही सहज गराउँछ, पुरै त सकेन हामीले त्यो पनि।
0: आजको प्रतिनिधि सभाको बैठकमा पनि रासोपाकै सांसद रन्जु न्यौपानेले निर्माण सामग्री र ढिलासुस्तीका कारण हुने दुर्घटनाको क्षतिपूर्ति ठेकेदारबाटै भराउन माग गर्नुभएको छ। यातायात मन्त्रीको खुट्टा भाँचिदिने अभिव्यक्तिबारे आफूलाई पनि प्रश्न उठ्ने गरेको भन्दै दर्शनाले सड़क सुरक्षाबारे सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
6: टिप्पणीहरू पनि सुनेका छौं जसको बारेमा हामीलाई क्षेत्रमा धेरै नै सोध

0: रेडियो रेडियो दीदी बहनी को समय सूचक हो।
1: अहिले राति को ठीक 9 बजे

0: खुशी को खबर
1: तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही असार 6 गते शनिबार
3: पाङ्गुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हार भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्रासल गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हार जोर्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही असार 6 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0674227
4: 24027।
3: सम्पर्क मोबाइल नम्बर 9857225597
4: 9851188918। समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भयो नि त्यो सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिणमाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-641

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला।

0: प्रविधिमैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेशा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003 420-001। मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी सैनिक गतिविधिको साथमा विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र एवं कार्यकुशलताका साथ कार्य सम्पादन गर्ने नेपाली सेनाका 37 जना सकल दर्जालाई प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 28 गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा उक्त निशान तथा कदरपत्र प्रदान गर्नुभएको हो। संवेदनशील र चुनौतीपूर्ण अवस्थामा संयमपूर्वक परिस्थितिको सही मूल्यांकन गर्दै सैनिक मूल्य मान्यतालाई आत्मसात गरी प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्ने राष्ट्रसेवक सैनिकहरूको कदर स्वरूप प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको हो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 25 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी डाक्टर श्री नवीन भक्त साक्य र महासेनानी श्री हरिश बहादुर बमलाई सहायक रथीको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी रवि जंग खड्कालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। मित्र राष्ट्र भारतको उमरोई स्थित फरेन ट्रेनिङ नोडमा जेठ 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको संयुक्त सैनिक अभ्यास प्रगतिको पहिलो संस्करणमा सहभागी नेपाली सेनाका 4 जना महिला सहितको 38 सदस्यीय टोली जेठ 18 गते स्वदेश फिर्ता भएको छ। उक्त अभ्यास निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेशन टीमको नेतृत्व गर्दै बलाधिकृत रथी श्री प्रदीप जंग केसी सहभागी हुनुभएको थियो। बुद्ध एयरले उडान अवधि सकिएको विमानको फ्यूजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ। जेठ 25 गते आयोजित कार्यक्रममा बुद्ध एयर प्रालीका महाप्रबन्धक श्री वीरेन्द्र बहादुर बस्नेतले युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापालाई एटीआर 72 विमानको उक्त फ्यूजलेज हस्तान्तरण गर्नुभएको हो। उक्त फ्यूजलेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका सम्भावित चुनौतीहरूको समाधानका लागि सतर्कता, पूर्व तयारी र प्रतिकार क्षमता अभिवृद्धिसँग सम्बन्धित तालिम प्रयोजनका लागि प्रयोग गरिने। सूचना प्रविधि निर्देशनालयले नेपाली सेनाका विभिन्न युनिट तथा कार्यालयमा कार्यरत अधिकृतहरूलाई सहभागी गराई जेठ 25 गते जंगी अड्डामा सूचना प्रविधि सम्मेलन 2083 सञ्चालन गरेको छ। उक्त सम्मेलन युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले समापन तथा सूचना प्रविधि निर्देशक सहायक रथी श्री अच्युत प्रसाद अधिकारीले शुभारम्भ गर्नुभएको हो। समापनका अवसरमा उपरथी श्री थापाले विश्व परिवेशमा विकसित सूचना प्रविधिलाई नेपाली सेनामा पनि विकास गर्दै लैजानुपर्ने र नेपाली सेनाको साइबर स्पेसलाई सुरक्षित राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। जंगी अड्डा स्थित सभा मण्डपमा जेठ 28 गतेबाट सिसम 9 ब्रिगेड कमाण्डर्स ओरिएन्टेशन प्रोग्राम शुरू भएको छ। उक्त कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। विष्णु दलगौंडले शीघ्र प्रभावी आयोजना अन्तर्गत धनुषा जिल्ला कमला नगरपालिका 3 लगमा बजार स्थित भगवती मन्दिर परिसरमा विश्राम घर तथा खानेपानीको धारा निर्माण गरेको छ। उक्त नवनिर्मित संरचना मध्यपूर्वी प्रेतनापति उपरथी श्री भुवन खत्री र कमला नगरपालिकाका नगर प्रमुख श्री विश्वेश्वर यादवले जेठ 28 गते संयुक्त रूपमा उद्घाटन गर्नुभई प्रेतनापतिले नगर प्रमुखलाई हस्तान्तरण गर्नुभयो। अर्जुन वाणगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत डडेलधुरा जिल्ला अमरगढ़ी नगरपालिका 5 स्थित ऐतिहासिक अमरगढ़ी किल्ला स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी किल्ला नम्बर 25 वाहिनी अड्डाका सहायक वाहिनीपति महासेनानी श्री सोनिक गुरूङले जेठ 27 गते अमरगढ़ी नगरपालिकाका प्रमुख श्री दिल्लीराज जोशीलाई हस्तान्तरण गर्नुभयो। भैरव प्रसाद गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका एक स्थित तिखागढ़ी स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी नम्बर 5 वाहिनीपति सहायक रथी श्री सरोज कुमार अधिकारीले दिपायल सिलगढ़ी नगरपालिकाका नगर प्रमुख श्री बाजे सिंह खड्कालाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शेरगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत नुवाकोट जिल्ला विदुर नगरपालिका 10 स्थित शुभघाटदेखि गेरखुटाँडसम्म एकीकरण पदमार्ग स्तरोन्नति तथा 300 मीटर गोरेटो बाटोमा सिंढ़ी निर्माण गरेको छ। स्तरोन्नति तथा नवनिर्मित मार्ग नम्बर 6 वाहिनीपति सहायक रथी श्री उज्जवल विक्रम राणाले विदुर नगरपालिकाका नगर प्रमुख श्री राजन श्रेष्ठलाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शत्रुभञ्जन गुल्मले शीघ्र प्रभावी आयोजना अन्तर्गत हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलिप्याड निर्माण गरेको छ। उक्त हेलिप्याड गुल्मपति सेनानी श्री हरिबाबु श्रेष्ठले जेठ 26 गते उद्घाटन गर्नुभई गाउँपालिकाका अध्यक्ष श्री मोहन विक्रम सिंहलाई हस्तान्तरण गर्नुभयो। नयाँ सबुजगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत तनहुँ जिल्ला देवघाट स्थित महेश सन्यास आश्रमद्वारा संचालित रामाणानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयलाई पुस्तक र्याक हस्तान्तरण गरेको छ। 25,000 पुस्तक अट्ने क्षमता भएको उक्त र्याक नम्बर 7 वाहिनीपति सहायक रथी श्री विक्रम गुरूङले जेठ 19 गते आश्रमका अध्यक्ष स्वामी रामाणानन्द गिरीलाई हस्तान्तरण गर्नुभयो। पश्चिम एयरवेजले जटिल प्रसूति समस्या भएकी डोल्पा जिल्ला दोल्पोबुद्ध गाउँपालिका 6 सिमेनकी 33 वर्षीय धावा बुटी गुरूङलाई जेठ 26 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएको छ। त्यस्तै मध्य एयरवेजले सोलोखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका 2 44 वर्षीय हेमकुमारी कार्कीलाई जेठ 25 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। नम्बर 1 विपद व्यवस्थापन गण र महावीर गण रेन्जरबाट खटिएको टोलीले हावाहुरी तथा पानीको छालको कारण पोखराको फेवातालमा फँसेका विदेशी सहित 58 जनाको सकुशल उद्धार गरेको छ। सोक्रममा टोलीले जेठ 30 गते स्वदेशी 1 र विदेशी 6 गरी 7 जना, जेठ 24 गते स्वदेशी 4 र विदेशी 5 गरी 9 जना, जेठ 23 गते स्वदेशी 6 र विदेशी 3 गरी 9 जना र जेठ 20 गते स्वदेशी 14 र विदेशी 19 गरी 33 जनाको सकुशल उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल सुटिङ संघको आयोजनामा जेठ 23 गतेदेखि 25 गतेसम्म ललितपुर स्थित सादो बाटोमा सञ्चालन भएको 26 महिला तथा 27 पुरूष राष्ट्रिय सुटिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। प्रतियोगितामा क्लब 3 स्वर्ण 1 रजत र 4 काँस्य गरी 8 पदक जित्दै टीम च्याम्पियन भएको हो। यसै गरी प्रतियोगितामा हुद्दा विशाल पौडेलले एकल एयर राइफलतर्फ काँस्य पदकका साथ 613.3 स्कोर प्राप्त गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
4: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू:
4: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
4: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
4: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
4: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
4: पुरस्कार राशि:
3: प्रथम हुनेलाई रु 2,00,000,
4: द्वितीय हुनेलाई रु 1,50,000,
3: तृतीय हुनेलाई रु 1,00,000
4: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना:
4: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: छ श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री।
1: विश्वका विभिन्न द्वन्द्वग्रस्त स्थानहरूमा संयुक्त राष्ट्र संघीय शान्ति सैनिकका रूपमा खटिँदै आएको नेपाली सेना जटिल सुरक्षा परिवेशहरूमा समेत उत्कृष्ट ढंगले शान्ति स्थापना गराउने फौजको रूपमा परिचय बनाउन सफल भएको छ। अत्यन्तै जटिल द्वन्द्वमा फँसेका लेबनान, दक्षिण सुडान, कंगो, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कार लगायतका देशमा खटिएर शान्ति कायम गर्ने, शान्ति प्रवर्धन गर्ने तथा मानवीय सहायता उपलब्ध गराउने कार्यमा नेपाली शान्ति सैनिकहरूले पुर्याएको योगदानको चौतर्फी प्रशंसा भएको छ। हरेक वर्ष मे महिनाको 29 तारीकका दिन मनाइने शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवस इन्टरनेशनल डे अफ युएन पिस किपर्सका अवसरमा राष्ट्रसंघ मुख्यालय लगायत विभिन्न मिशन इलाकाहरूमा भएका कार्यक्रमका दौरान नेपाली शान्ति सैनिकहरूले पुर्याएको अमर योगदानको चर्चा र प्रशंसा भएको हो।

0: शान्ति दिवसकै अवसरमा यस वर्ष शान्ति स्थापना कार्यमा खटिँदा वीरगति प्राप्त गरेका नेपाली सेनाका दुईजना सैनिक संयुक्त राष्ट्रसंघबाट प्रदान हुने उच्च स्तरको वीरता पदक ड्याग ह्यामरसोल्ड मेडलबाट मरणोपरान्त सम्मानित हुनुभएको छ। शान्ति स्थापनाका क्रममा सेन्ट्रल अफ्रिकन रिपब्लिक कारमा सन् 2025 वीरगति प्राप्त गरेका अमलदार सूरज लामिछाने र पूर्वी टिमोरमा तैनाथ रहँदा कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गरेका सिपाही देवीराम जैसीलाई जून 5 संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा आयोजित विशेष कार्यक्रमका बीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले उक्त प्रतिष्ठित पदकबाट मरणोपरान्त सम्मानित गर्नुभएको हो। यस्तै गत वर्ष सोही पदक प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजित राईको परिवारलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले राष्ट्रसंघबाट प्राप्त पदक हस्तान्तरण गर्नुभयो।
1: विश्व शान्तिका लागि राष्ट्रसंघ मार्फत खटिने क्रममा हालसम्म नेपाली सेनाका 74 जना शान्ति सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना घाइते भएका छन्। नेपाली शान्ति सैनिकहरू विक्रम सम्मत 2015 सन् 1958 विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा तैनात हुँदै आएका छन्। हाल विभिन्न 9 शान्ति कार्य मिशनहरूमा नेपाली सेनाका 4149 जना शान्ति सैनिकहरू तैनाथ रहेका छन्।
0: जटिल सुरक्षा अवस्था तथा कठिन भूगोलहरूमा समेत खटिएर शान्ति र मानवताका लागि पुर्याएको उत्कृष्ट योगदान र शान्ति कार्यमा स्थापित विशिष्ट पहिचानका कारण नेपाली सेना हाल संयुक्त राष्ट्रसंघलाई धेरै फौज उपलब्ध गराउने देशहरू मध्येमा पहिलो स्थानमा रहेको छ। यस्तै महिला शान्ति सैनिकहरू सहभागी गराउने देशहरूमा समेत नेपाल अग्रस्थानमा रहँदै आएको छ। संयुक्त राष्ट्रसंघको विश्व शान्ति प्रतिको कटिबद्धता पूरा गर्न नेपाली सेनाले 10,000 शान्ति सैनिक खटाउन सक्ने प्रतिबद्धता समेत गरेको छ, जसका लागि 2 युनिटहरू 60 दिनभित्र र 5 युनिटहरू 180 दिनभित्र खटाउन सक्ने गरी तयारी हालतमा राखिएको छ।
1: शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवसकै अवसरमा नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा जेठ 18 गते आयोजित विशेष कार्यक्रमका दौरान पवित्र शान्ति कार्यमा योगदान दिने क्रममा वीरगति प्राप्त सैनिकका परिवारजन र द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर शान्ति स्थापनामा उत्कृष्ट योगदान पुर्याउने सैनिकहरूलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सम्मान गर्नुभयो। सोही क्रममा उहाँले विश्व शान्तिका लागि सैनिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
2: नेपाली शान्ति सैनिकले विश्वका जटिल तथा परिवर्तनशील वातावरणमा अनुशासन, व्यावसायिक दक्षता, निष्ठा र समर्पणको उच्चतम उदाहरण प्रस्तुत गरेका छन्। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा खटिएका हाम्रा शान्ति सैनिकहरूको सेवा लाखौं प्रभावित नागरिकका लागि आशा, सुरक्षा र विश्वासको आधार बनेको छ। तपाईहरूको व्यावसायिकता, मानवीय संवेदनशीलता, इमानदारीता र समर्पणले हाम्रो राष्ट्रको वास्तविक चरित्र र मूल्यलाई प्रतिनिधित्व गर्दछ। यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बीच रहेको उत्कृष्ट समन्वय, सहकार्य तथा आपसी समझदारी पनि उत्तिकै प्रशंसनीय छ। साथै नेपाली सेनाको विश्व शान्ति प्रतिको अटल प्रतिबद्धता पुनः व्यक्त गर्दै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदबाट स्वीकृत मिशन आदेश तथा म्यान्डेटको प्रभावकारी कार्यान्वयनमा नेपाली शान्ति सैनिकहरू सदैव समर्पित, जिम्मेवार र प्रतिबद्ध रहने विश्वास व्यक्त गर्दछु।
0: विश्व शान्तिमा नेपाली सेनाले पुर्याएको योगदान संसारभर नै प्रशंसा हुने गरेको छ। विश्व शान्तिमा नेपालको योगदानका बारेमा बताउनुहुँदै नेपालका लागि संयुक्त राज्य बेलायतका रक्षा सहचारी कर्नल ड्यान रेक्स अगाडि भन्नुहुन्छ,
3: मैले नेपाली सेनालाई सधैँ अत्यन्त व्यावसायिक, सक्षम र प्रभावशाली संस्थाको रूपमा पाएको छु। विश्वका विभिन्न संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली सेनाले प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन तथा समर्पणको प्रशंसक पनि हुँ। आज संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा विश्वकै अग्रणी सैनिक योगदानकर्ता राष्ट्रको रूपमा नेपालको भूमिका अझ महत्वपूर्ण बनेको छ। बदलिदो विश्व परिस्थितिमा दक्ष, अनुशासित तथा व्यावसायिक शान्ति सैनिकहरूको आवश्यकता सदैव रहनेछ, जसकारण पनि संयुक्त राष्ट्रसंघलाई नेपालको आवश्यकता भविष्यमा पनि उत्तिकै रहनेछ भन्ने मेरो दृढ विश्वास छ।
1: श्रोता, शान्ति सैनिकहरूको जिम्मेवारी र भूमिका बदलिँदो छ। यस क्रममा समय सापेक्ष व्यावसायिकता र पेशागत दक्षता अभिवृद्धि गर्न नेपाली शान्ति सैनिकहरू पनि क्रियाशील छन्। साइबर आक्रमण, प्रविधि र मानिसको सोचलाई प्रभावित गर्ने अदृश्य रणनीतिहरू शान्ति सैनिकका चुनौतीहरू हुन्। यसतर्फ पनि नेपाली शान्ति सैनिकहरूको ध्यान गएको पाइन्छ। युद्ध कार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुप जङ थापा:
4: Our troops have protected civilians.
2: नेपाली शान्ति सैनिकहरूले सर्वसाधारण नागरिकको सुरक्षा, सुशासन तथा निर्वाचन प्रक्रियामा सहयोग, मानव अधिकारको संरक्षण, मानवीय सहायता प्रवाह, द्वन्द्वग्रस्त समाजको पुनर्निर्माण तथा विविध चुनौतीपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। विश्वको बदलिदो परिस्थिति, प्रविधिको तीव्र विकास, असीमित चुनौती, डिजिटल जोखिम तथा मानसिक क्षेत्रको बढ्दो प्रभावले शान्ति स्थापना प्रतिको हाम्रो दृष्टिकोणलाई समयानुकूल परिमार्जन गर्न आवश्यक बनाएको छ। शान्तिमा लगानी गर्ने विश्वव्यापी आह्वानले शान्ति सैनिकहरूलाई